0: न यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
1: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
0: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
1: त्यसो भए आजै जाउँला नि।
0: ल अरूलाई पनि भनौँ है।
1: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
2: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
1: सिर्जना सुन चाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 9805443893।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै दीपक आचार्यको तपाईलाई हार्दिक स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINखबर.com CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असो 24 गते शनिबार अक्टोबर 10 तारीक सन् 2026 नेपाल सम्बत 1146 असोज कृष्ण पक्षको औंसी तिथि विश्व मानसिक स्वास्थ्य दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: तादिङको गलौदीमा सड़क भाँसिदा 100 यात्रुहरू अलपत्र, आज दिउँसोसम्म सड़क खुलाउने तयारी। बिहानैदेखि देशभरका विभिन्न स्थानमा वर्षा, हेटौँडा काठमाडौँ सड़क खण्डमा आलो पालो प्रणाली लागू।
1: कांग्रेस सभापतिमा गगन थापा विजयी, अन्य पदाधिकारीहरूको मतगणना पनि आजै हुने। मनोनित मनोमानी रोक्न एमाले अध्यक्ष ओलीको नेता कार्यकर्तालाई निर्देशन। नेकपाले 2 महिने राष्ट्रिय अभियान चलाउने।
0: लगानी बोर्डको बैठकबाट 21 अर्बको लगानी स्वीकृत। 3 तहकै समन्वयमा आपूर्ति सहज बनाइने। मौसम फेरिँदै जाँदा बालबालिका र वृद्धवृद्धामा स्वास्थ्य जोखिम बढ़ने भन्दै सचेत रहन चिकित्सकको आग्रह।
1: यस वर्षको नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान। मध्यपूर्व युद्ध अन्त्यमा सघाउने राष्ट्रपति पुटिनको प्रस्ताव। चीन र युरोपेली संघ बीच सवारी साधन र दुर्लभ खनिजको व्यापार बारे सहमति।
0: र जापानमा सम्पन्न 20 औं एसियाली खेलकुदमा पदक प्राप्त गर्ने नेपाली खेलाड़ीलाई सरकारले सम्मान गर्ने। पारा एसियाड खेल्ने नेपाली टोलीको विदाई। 8 खेलका 19 खेलाड़ी प्रतिस्पर्धामा। सगरमाथा क्षेत्रमा रग्बी खेल्दै विश्व कीर्तिमान बनाउने अभियान घोषणा।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको शुरूमा धादिङको गलौदीमा सड़क भाँसिएपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको प्रसंग।
1: पृथ्वी राजमार्गको धादिङ स्थित गलौदीमा सड़क भाँसिँदा सवारी आवागमन अवरूद्ध भएको छ। हिजो सड़क भाँसिएपछि बेलुकादेखि सम्पूर्ण यातायातका साधनहरू रोकिएको प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डेले बताउनु भएको छ। सड़क भाँसिएसँगै त्यस क्षेत्रमा 100 यात्रुहरू अल्पत्र परेका छन्। सड़कको बीच भागमा चिरा परेर भाँसिएपछि सवारी साधनहरू रोकिएको हो। त्यस्तै आज बिहानदेखि नै काठमाडौँ लगायत उपत्यका सहित देशभरमा पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती गण्डकी तराई क्षेत्रमा लुम्बिनी कर्णाली सुदूरपश्चिम पहाड़ी र हिमाली भूभागका केही स्थानहरूमा पानी परिरहेको मौसम विभागले जनाएको हो। यस्ता पृथ्वी राजमार्ग अवरूद्ध भएसँगै हेटौड़ा काठमाण्डु सड़क खण्डमा आलो पालो प्रणाली लागू गरिएको छ। काठमाण्डु सड़क खण्डमा पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा सवारी आवागमनलाई व्यवस्थित गर्न नयाँ समय तालिका निर्धारण गरेको हो। प्रशासकीय अधिकारी सन्तोष सुविदीले मुगलिङ काठमाण्डु सड़क अवरूद्ध भएपछि वैकल्पिक मार्गमा बढ़न सवारी साधनहरू बढ़ने भन्दै चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलो पालो प्रणाली लागू गरिएको जानकारी दिनुभएको छ। हेटौडाबाट काठमाडौँतर्फ जाने सवारी साधनलाई भोलि बिहान साधनलाई आजदेखि 5 बजेदेखि 3 बजेसम्म र बिहान 2 बजेदेखि 5 बजेसम्म र दिउँसो 3 बजेदेखि 6 बजेसम्म सञ्चालन गर्ने गरी आलो पालो प्रणाली शुरू गरिएको छ। त्यस्तै भोलि बिहान 4 बजेदेखि 10 बजेसम्म सवारी सञ्चालन हुनेछन्। त्यस्तै काठमाडौँ हेटौडातर्फ आउने सवारी साधनलाई भने साँझ 6:30 बजेदेखि राति 11 बजेसम्म सञ्चालन गर्न दिइनेछ। असोज 24 गते बिहान 9 बजेदेखि दिउँसो 12 बजेसम्म र राति 10 बजेदेखि असोज 25 गते बिहान 1 बजेसम्म सवारी सञ्चालनको समय निर्धारण गरिएको प्रशासनले जनाएको छ। त्यस्तै दिउँसो 2:00 देखि साँझ 7 बजेसम्म पनि काठमाडौँबाट हेटौडातर्फ सवारी साधन सञ्चालन गर्न पाइने प्रशासकीय अधिकृत सुविधाले बताउनु भएको छ। त्रिभुवन राजपथमा 11 मिटर लम्बाईसम्मका यात्रु वाहक सवारी साधनलाई मात्रै सञ्चालन अनुमति दिएको छ। त्यस्तै 10 चक्का भन्दा बढ़ी भएका तथा 15 टन भन्दा बढ़ी भार बोकेका मालवाहक सवारी साधनलाई पनि उक्त सड़क खण्ड प्रयोग गर्न पूर्ण रूपमा रोक लगाइएको छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले मुकलिन काठमाडौँ सड़क अवरूद्ध भएपछि वैकल्पिक मार्गमा सवारी चाप बढ़ने भएकाले आवागमन व्यवस्थापनका लागि तत्काल निर्णय गरिने समेत बताउनु भएको छ। यस्तै कान्ति लोकपथमा दिउँसो दोहोरो सवारी सञ्चालन भइरहेको छ भने सिस्नेरी हुँदै काठमाडौँ जाने मार्गमा साना सवारी साधनका लागि आलोपालो समय लागू गरिएको छैन। जिल्ला प्रशासन कार्यालयले लागू यात्रु तथा सवारी चालकलाई निर्धारित समय तालिका पालना गर्न समेत आग्रह गरिएको छ। त्यस्तै ट्राफिक प्रहरी र प्रहरीलाई जानकारी गराएर मात्रै यात्रा गर्न प्रहरले आग्रह गरेको छ। ट्राफिक प्रहरले 103 र नेपाल प्रहरले 100 नम्बरमा फोन गरेर र बाटोको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको हो।
0: सरकारले 2 जलविद्युत आयोजनाका लागि 21 अर्ब भन्दा बढ़ी लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको लगानी बोर्डको 68 बैठकले 2 जलाशयुक्त जलविद्युत परियोजनामा 21 अर्ब 17 करोड़ रूपियाँ लगानी स्वीकृत गर्ने निर्णय गरेको हो। बैठकले 10 अर्ब 75 करोड़ लाख 97 हजार रूपियाँ लागतको नारखोला अर्ध जलाशयुक्त जलविद्युत परियोजना र 10 अर्ब 42 करोड़ 33 लाख रूपियाँ लागतको सानो भेरी अर्ध जलाशयुक्त परियोजनालाई स्वीकृत गरेको हो। यसैबीच सरकारले चाडपर्वको बेलामा नागरिकलाई अत्यावश्यक सामग्री अभाव हुन नदिने गरी गृह कार्य थालेको छ। त्यसका लागि सरकारले संघ प्रदेश र स्थानीय तहका सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गर्दै नियमित तथा आकस्मिक बजार अनुगमनलाई तीव्रता दिने भएको छ। चाडपर्व र विपद पश्चातको अवस्थामा आपूर्ति श्रृंखलामा पर्न सक्ने सम्भावित दबावलाई दृष्टिगत गरी अत्यावश्यक खाद्य वस्तु, खाना पकाउने ग्यास, इन्धन, औषधि तथा दैनिक उपभोग्य वस्तुको नियमित र सहज आपूर्ति सुनिश्चित गर्न नियमित तथा आकस्मिक बजार अनुगमनलाई थप तीव्रता दिने सरकारले तयारी गरेको छ।
1: अब राजनैतिक प्रसंग। नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ। काठमाडौँमा भएको कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आगामी 4 वर्षीय कार्यकालका लागि भएको निर्वाचनमा प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै थापा सभापति बन्नुभएको हो। बिहानै मात्रै मत परिणाम सार्वजनिक गरिएको हो। निर्वाचन समितिको नतिजा अनुसार कुल 7317 मतदाता रहेकोमा 7039 मत खसेको थियो भने 54 मत बदर भएको थियो। खसेको कुल मतमध्ये नवनिर्वाचित सभापति थापाले 6584 मत प्राप्त गर्नुभएको छ। उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले भने 375 मत प्राप्त गर्नुभएको थियो। थापाले खड्गी भन्दा 6209 मत प्राप्त गर्दै भारी मतान्तरले विजयी हुनुभएको छ। यसअघि गत पुसमा तत्कालीन केन्द्रीय कार्य समितिको असहमतिका बीचमा विशेष महाधिवेशन गरी थापाको नेतृत्वमा कार्य समिति चयन भएको थियो। त्यही कार्य समितिले 15 महाधिवेशन गरेको हो। आज अन्य पदाधिकारीहरूको मतगणना पनि शुरू हुने निर्वाचन समितिले जनाएको छ। यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपाले कार्तिक 7 गतेदेखि 2 महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ। पार्टी कार्यालय पेरिस डाँडामा हिजो बसेको नेकपा केन्द्रीय संयोजक समितिको बैठकले कार्तिक 7 गतेदेखि मंगिर 25 गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। महाधिवेशनको तयारी, स्थानीय तह प्रदेश निर्वाचनको तयारी र सरकारका जनविरोधी तथा अराजक क्रियाकलाप विरूद्ध आन्दोलनको तयारीका लागि पनि राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने कार्यविधि तयार गरिएको नेकपाका प्रवक्ता प्रकाश ज्वालाले बताउनुभयो।
3: 2 महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। यो अभियानको नाम चाहिँ हामीले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्नेछौँ। यो राष्ट्रिय जागरण अभियान भनेको चाहिँ कार्तिक 7 गते एउटा वृहत पत्रकार सम्मेलन गरेर हामीले यो अभियानको उद्घाटन गर्नेछौँ र मंसिर 25 गतेसम्म यो अभियान सञ्चालन हुने। यसरी यो चाहिँ राष्ट्रिय जागरण अभियान को चाहिँ कार्यविधि आजको बैठकले पारित गरेको छ।
0: यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्णयमाथि पुनः प्रश्न उठ्न थालेको छ। मनोनयनमा योग्यता, अनुभव र योगदानको मापदण्ड पालना नभएको भन्दै नेताहरूले असन्तुष्टि जनाएका हुन्। हिजो बसेको स्थायी समिति बैठकमा चर्को बहस भएको छ। नेताहरूले मनोनयनको श्रृंखलामा लगाम लगाउन मापदण्ड तय गर्नुपर्ने माग गरेपछि बैठकको एजेण्डा भन्दा मनोनयनकै विषयमा छलफल केन्द्रित भएको हो। परामर्श र गृह कार्य बिना नै अध्यक्ष ओलीको प्रस्तावमा पार्टी बैठकहरूबाट मनोनयनको श्रृंखला अगाडि बढ़ेको भन्दै नेताहरूले सन्तुष्टि जनाएका हुन्। बैठकमा स्थायी समिति र पोलिट ब्यूरो गठन बारेमा बाँकी केन्द्रीय सदस्यहरूको मनोनयन, केन्द्रीय सल्लाहकार परिषद गठन र कार्यविभाजन लगायतका विषयका एजेण्डा छन्। तर एजेण्डामा प्रवेश गर्नु अघि नै स्थायी समितिका नेताहरूको मापदण्ड बनाएर प्रस्ताव अगाडि बढ़ाउनुपर्ने धारणा आएको हो। उपाध्यक्ष पृथ्वी सुब्बा गुरूङ, गोकर्ण विष्ट, रघुवन्त, महासचिव शंकर पोखरेल र उपमहासचिव योगेश भट्टराई सहितका नेताहरूले लगातार यही धारणा राखेपछि बैठक एजेण्डा केन्द्रित छलफलमा प्रवेश गर्न सकेन। आज दिउँसो 1 बजे पुनः बैठक बस्ने भएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा मौसम फेरिदा बालबालिका र वृद्धवृद्धामा देखिने स्वास्थ्य जोखिम
4: हामीले सिधै इमर्जेन्सीबाट आईसीयूमा लानुपर्ने हुन्छ। किन उहाँले चाहिँ आफू असहज महसुस गर्दा गर्दै पनि घरमा बस्दिनुभयो धेरै दिन, त्यसले गर्दाखेरि निमोनिया फैलियो। निमोनिया फोक्सोमा फैलिसकेपछि उहाँको अक्सिजन लेभल मेन्टेन हुँदैन।
0: एआईजी दाहाललाई सेवाबाट हटाइयो, युवालाई नवप्रवर्तनमा जोड्ने वातावरण बनाउने लगायतका खबर, कार्टुन पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
6: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
7: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा टना भुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।

0: होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्रैच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 स्क्रैच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: आफूले सञ्चालन गरेका व्यापार व्यवसाय आफ्नो वडा कार्यालयमा दर्ता नवीकरण गराई कर तिरौ र सभ्य नागरिकको परिचय दिऊ।
2: कर नतिरी व्यापार व्यवसाय गर्नु कानून विपरीत हो। व्यवसाय दर्ता नवीकरण नगर्ने र कर नतिर्ने नागरिकलाई वडा कार्यालयबाट दिइने सेवा सुविधा प्रदान गरिने छैन।
1: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
3: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
4: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
3: ओहो, तिमी त घरको खाने भएछौ नि।
5: के को सरसल्लाह हो दुईजनाको?
4: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
5: सही भन्यौ शीतल, जंक फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
3: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
5: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
6: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
7: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
8: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
9: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
10: पशु स्वास्थ्य, भागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
9: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
12: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाका खबर।
13: आजको कान्तिपुरको पहिलो पृष्ठमा न्यायाधीशदेखि थुनुवासम्म नेक्सस मिलाउँथे इमन सापकोटा शीर्षकको खबर गौरव पोखरेलले लेख्नु भएको छ। पूर्व न्यायाधीश चुलेन्द्र शमशेर जबराको मोबाइल जाँचबाट खुलेको इनम सापकोटाको सम्पर्क सञ्जालमा सुरक्षा अधिकारी, राजनैतिक व्यक्ति र थुनामा रहेका व्यापारीसम्म संवेदनशील सूचना चुहावट र न्यायिक सेटिङको आशंकामा अनुसन्धान चल्दै शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै चाडपर्व सँगै महँगो बढ्यो महँगी फितलो सरकारी नियमन शीर्षकमा सुदिल पोखरेलले लेख्नु भएको खबर भित्रपृष्ठमा प्रकाशित छ। चाडपर्व नजिकैसँगै खाद्यान्न तथा तरकारीको मूल्य बढ़ेको छ। सरकारले बजार अनुगमनलाई तीव्रता दिए पनि आपूर्ति सहज बनाउन नसक्दा चाडपर्वको मुखमा बजार भाव बढ़ेको व्यवसायी तथा उपभोक्ताले बताउँदै आएका छन्। यस्तै भित्रपृष्ठमा ठेक्कापट्टाको ई भिटिङ रोकिएपछि हार्ड कपी बुझाउने व्यवस्था मौलायो मिलेमत्तो शीर्षकको खबर पनि प्रकाशित छ। यो खबरलाई घनश्याम गौतम, सन्तोष महतारा, महेश केसी र विमल खतिवड़ाले लेख्नु भएको छ। त्यस्तै गरी नयाँ पत्रिकाको भित्रपृष्ठमा दशैं अघि उखु किसानले 1.5 अर्ब तरकारी सरकारी अनुदान पाउने शीर्षकको खबर पनि प्रकाशित छ। गत आर्थिक वर्षमा उखु क्रसिङ गरेका किसानले मिलबाट प्रति क्विन्टल 620 रूपियाँका दरले पैसा बुझाइसके। सरकारी अनुदान बापतको प्रति क्विन्टल 70 रूपियाँ किसानको निकासाको तयारीमा छ। त्यस्तै नगदे बालीमा सूचीकृत भए पनि उखु किसानले लागत अनुसार मूल्य नपाएको गुनासो गर्दै आएपछि उत्पादन घट्ने अनुमान गरिएको छ, जसकारण उत्पादनमा ह्रास आइरहेको कृषि मन्त्रालयको तथ्याङ्कमा छ। मन्त्रालयले प्रकाशित गरेको 3 वर्ष यताको तथ्याङ्क हेर्दा आर्थिक वर्ष 2079-80 3,30,000 टन उखु उत्पादन भएको थियो। त्यसपछि 2 वर्ष भने उत्पादनमा गिरावट आएको छ। आर्थिक वर्ष 2080-81 27,60,000 टन र आर्थिक वर्ष 2081-82 26,94,000 टन उखु उत्पादन भएको थियो। गत आर्थिक वर्ष 2082-83 पनि देशभर करिब 27,00,000 टन उखु उत्पादन भएको मन्त्रालयले जनाएको छ। त्यस्तै दशैंको मुखमा फेरि राजमार्ग अवरूद्ध शीर्षकको खबर छ। त्यस्तै मलेसियामा श्रमिकको न्यूनतम तलब वृद्धि शीर्षकको अर्को खबर छ भने भोलिबाट उपत्यकामा 6 स्थानमा ग्यास सिलिण्डर साटिने शीर्षकको अर्को खबर छ। भोलि आइतबारबाट काठमाडौँ उपत्यकाका विभिन्न 6 स्थानमा एकीकृत बिक्री केन्द्र मार्फत जुनसुकै कम्पनीको खाली सिलिण्डर लगेर ग्यास पाइने भएको छ। दशैं अगाडि ग्यास आपूर्ति सहज गर्न सरकार र उद्योगीले उपभोक्तासँग भएका खाली सिलिण्डर साट्ने व्यवस्था मिलाएका हुन्। त्यस्तै विपद बीच विदेशी पर्यटक आगमनमा सुधार शीर्षकको खबर पनि नयाँ पत्रिकाको भित्री पृष्ठमा प्रकाशित छ।
14: यसैबीच अन्नपूर्ण दैनिकको पहिलो पृष्ठमा एआईजी दाहाल सेवाबाट बर्खास्त, सुरक्षा विज्ञ भन्छन् कमजोरी के हो सरकारले स्पष्ट पार्नु पर्यो शीर्षकमा खबर लेखिएको छ। सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक वंशीधर दाहाललाई सरकारले सेवाबाट बर्खास्त गरेको छ। पदीय आचरण विपरीत कार्य गरेको र अनुशासनहीनता प्रदर्शन गरेको अभियोगमा गृह मन्त्रालयले उहाँलाई सेवाबाट हटाएको हो। गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले एआईजी दाहाललाई आचरण सम्बन्धी नियमहरू पटक पटक उल्लंघन गरेको, अनुशासनहीन काम गरेको र नेपाल सरकार एवं आफू कार्यरत संगठनको मान प्रतिष्ठा र छविमा आँच पुर्याएको कसुरमा बर्खास्त गरिएको स्पष्ट पारिएको छ। यसैबीच गोर्खापत्र दैनिकमा पहिलो पृष्ठमा युवालाई नवप्रवर्तनमा जोड्ने वातावरण बन्नेछ सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले बताउनु भएको छ भने विश्व बैंकसँग सम्झौता गर्न स्वीकृत एसियाली खेलकुदका विजेतालाई पुरस्कार गरिने लगायतका खबरहरू पनि लेखिएका छन्। सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेकको लागि एउटा कोष अर्थात फण्डको म्यानेजमेन्ट गर्ने विषयमा पनि हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको प्रसंग उल्लेख गरिएको छ। त्यसै गरी नागरिक दैनिकको पहिलो पृष्ठमा रमेश धमला लेख्नुहुन्छ, सुन तस्करीमा चिनिया नयाँ समूह 21 किलो 750 ग्राम सुनसहित 3 जना बडानेली कण्ठबाट पक्राउ गरिएको प्रसंग उल्लेख गरिएको छ। त्यसै गरी दरखास्त दशैंको मुखमा उपभोक्तालाई 50% मूल्य वृद्धि हुन सक्ने मधुजंग पाण्डेले नागरिक दैनिककै पहिलो पृष्ठमा खबर लेख्नु भएको छ भने दोलखाका चौतारीहरू मासिए शीर्षकमा गोर्खापत्र दैनिकको भित्री पृष्ठमा खबर लेखिएको छ। कुनै दिन उकाली ओह्राली गर्दा आराम गर्ने र शीतल हावा लिने चौतारी मासिँदै गएकोले दोलखाका नागरिकहरू चिन्तित भएका छन्। विकास विस्तारसँगै चौतारी तथा आफ्ना पूर्वाधार र सांस्कृतिक सम्पदाहरू विनाश भइरहेका छन्। सड़क पहिरो ल्याउने खालका भएका छन्। यसले गर्दाखेरि विकास निर्माणमा ध्यान दिनुपर्ने उनीहरूले बताएका छन्। त्यस्तै गरी बेत्रावतीमा बेलीब्रिज जडान कार्य अन्तिम चरणमा पुगेको प्रसंग गोर्खापत्र दैनिकको भित्री पृष्ठमा लेखिएको छ भने 15 महिनापछि आयोजना निर्माण सुचारू, यो खबर पनि दोलखाको रोलवाङ खोला जलविद्युत आयोजनाको रहेको छ र नगरकोट क्षेत्रमा जग्गाको रेखाङ्कनको प्रसंग पनि गोर्खापत्र दैनिकले उठाएको छ। पर्यटकीय क्षेत्र नगरकोट तथा आसपासका क्षेत्रमा अनियन्त्रित भौतिक संरचना निर्माण भइरहेका छन्, त्यसलाई नियन्त्रण गर्नको लागि मापदण्ड अनुसार रेखाङ्कन गरिँदैछ।
13: साझा खबरमा अब विदेशका खबर। सन् 2026 को नोबेल शान्ति पुरस्कार अन्तर्राष्ट्रिय कानून र शान्ति प्रवर्धनमा योगदान पुर्याएको भन्दै नबी पिल्लेलाई प्रदान गरिएको छ। अन्तर्राष्ट्रिय कानूनको रक्षा तथा शान्ति स्थापनाका लागि गरेको प्रयासको कदर गर्दै पिल्लेलाई यस वर्षको पुरस्कार प्रदान गरिएको हो। दक्षिण अफ्रिकी मुलुकी पिल्लेले मानव अधिकार र अन्तर्राष्ट्रिय न्यायका क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तित्वको रूपमा काम गर्दै आउनु भएको थियो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मध्यपूर्व युद्ध अन्त्यका लागि सहयोग गर्न तयार रहेको बताउनु भएको छ। उहाँले क्षेत्रीय शिखर सम्मेलन अघि इरानी राष्ट्रपतिसंघको भेटमा यस्तो प्रस्ताव गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पुटिनले अमेरिका र इजरायलले फेब्रुअरी 28 आक्रमण शुरू गरे यता इरानले युद्ध अन्त्यका लागि वास्तविक प्रयास गरिरहेको समेत बताउनु भएको थियो। र चीन र युरोपेली संघबीच भएको व्यापार वार्तामा हाइब्रिड सवारी साधनबारे समझदारी बनेको छ। दुवै बीच वाणिज्य प्रमुखले वार्ता टुंग्याउँदै संवादलाई बलियो बनाउने सहमति जनाएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। युरोपेली संघका प्रतिनिधि र चीनका प्रतिनिधिहरू बीच हाइब्रिड कारको कम्पनी मूल्य प्रतिबद्धता सम्बन्धी प्रक्रिया पालना गर्ने सहमति भएको समेत विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
14: साझा खबरमा अब खेल खबर। सरकारले जापानमा भएको विश्व एसियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाड़ीलाई नगद सम्मान गर्ने भएको छ। खेलकुदका महिला कबड्डी र कराते खेलका खेलाड़ीले काँस्य जितेका थिए, त्यस्तै प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने सरकारले निर्णय गरेको हो। त्यसै गरी जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने टोलीलाई हिजो विदाई गरिएको छ। टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव राम चरित्र मेहता र राखेपका सदस्य मोनिलाले विदाई गर्नुभएको हो। र नेपालमा रग्बीको विकास र खेल प्रवर्धन गर्ने उद्देश्यसहित एभरेस्ट रग्बी लेगेसी अभियान घोषणा गरिएको छ। हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट अन्तर्गत प्ले रग्बी नेपालले यो खेलको आयोजना गर्ने भएको हो।
13: मौसम फेरिँदै गर्दा विभिन्न रोगको जोखिम बढ़न सक्ने भएकाले सचेत रहन चिकित्सकको आग्रह। कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्राली टीकापुरमा।
16: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
15: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
16: महिनाको महिनावारी गडबडीको समस्या,
15: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
16: पेट सम्बन्धी सम्पूर्ण समस्या,
15: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
16: ईसीजी सेवा,
15: डिजिटल एक्सरे सेवा
16: र प्रयोगशाला ल्याब सेवा।
15: फोन नम्बर 9844273359 र 9848423359। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपादेवी मन्दिर नजिकै।
17: कफी रेडी।
18: वाओ, थैंक यू। यो साँझलाई अच्छे सुगन्धित बनाउँछु मंगलदीप सेन्ट 3-in-1 को साथ।
17: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेंस।

0: किन्नु भए त जहिले पनि जहाँ पनि ब्याग खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि।
4: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिथि तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
3: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि।
4: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
6: साझा खबरमा अब मौसम फेरबदलमा सम्भावित रोगको जोखिमको कुरा। मौसम फेरिँदै गर्दा विभिन्न संक्रामक रोगको जोखिम बढ़न थालेको छ। पानी परेसँगै चिसो बढ़दै जाँदा बालबालिका र वृद्धवृद्धा थप प्रभावित हुने चिकित्सकको भनाइ छ। मौसम फेरिने क्रममा बढ़ने स्वास्थ्य जोखिमबाट कसरी बस्ने, हामीले कन्सल्टेन्ट फिजिसियन डाक्टर रोशन झासँग कुराकानी गरेका छौं।
7: खासै साधारण रुगाको के हुन्छ, भर्ना गर्नुपर्ने केही आवश्यकता हुँदैन, तर पेनिक भइसकेको हुन्छ उसले घर परिवार या कतै बाहिर कसैले तर्साइदिया हुन्छ, ए तिमीलाई निमोनिया भयो, अब बाँच्दैन, निमोनिया भएपछि ऊ पेनिक भएर आउँछ। हामीले होइन हजुर यो अस्ति खानुहोस् ठिक हुन्छ भने, नै डक्टर मलाई त एकदमै गाह्रो भयो, मलाई त भर्ना गरिदिनुहोस्। सो हामीले दुइटै पाटोलाई हेर्नुपर्छ। हामी चाहिँ केही रगतका परीक्षण गर्छौँ, एक्सरे गरेर हेर्छौँ, हामी हाम्रो आफ्नो स्किलले चाहिँ छाती सुन्छौँ, उहाँको अवस्थाहरू हेर्छौँ, प्रेसर, सुगर, टेम्परेचर यिनीहरू हेर्छौँ, उहाँलाई कुनै दीर्घ रोगहरू छ कि छैन पहिला ती अवस्थाको बारेमा जानकारी लिन्छौँ, उहाँले खाइरहेको औषधिहरू के छ त त्यसको बारेमा जानकारी लिन्छौँ, अनि त्यो अनुसार बल्ल हामीले एउटा

0: राख्दैमा नहातिनुहोस्, किन? किनभने बाबुको इम्युन सिस्टम एक्टिभेट भइरहेछ, उसलाई जति बढी एक्सपोजर भइरहेछ उसको आफ्नै रोगसँग लड्ने क्षमताले एन्टीबडी बनाइरहेछ, त्यही भएर यसमा आत्तिनु हुँदैन। तर यो कुरा मैले भन्दै गर्दाखेरि फेरि चाहिँ अब रुगाखोकी लागेर न्युमोनियाको संक्रमण देखिसक्यो अनि घरमै राख्ने पनि हुँदैन। सो यसलाई पनि हामीले दुईटा पाटोबाट हेर्नुपर्छ कि बच्चाहरूमा रोगहरू लाग्ने सम्भावना किन बढी हुन्छ भने बच्चाहरूको इम्युन सिस्टम एक्टिभ नभएको हुनाले, र त्यो एउटा चाहिँ एक्टिभ हुने जुन फेज हुन्छ त्यसमा हुन्छ, त्यसले गर्दा बच्चाहरूमा अलिक बढी रुगाखोकी लाग्छ, तर वृद्ध वृद्धाभन्दा अलिकति जोखिम कम हुने रहेछ। बच्चाहरूले धेरै जसो रुगाखोकी पखाला ज्वरो यिनीहरूलाई आफैले जित्दो रहेछ, तर समय लाग्छ, त्यो समयमा पेनिक हुनु भएन। हामी डाक्टरहरूले पनि पेनिक भएर कहिले काहीँ के गरिदिन्छौँ भने साधारण रुगाखोकी पखालालाई पनि एन्टिबायोटिक दिएर पठाइदिन्छ, जुन एन्टिबायोटिकको त्यहाँ कुनै रोल छैन, बरु त्यो एन्टिबायोटिकले त्यो बच्चाले हार्म गर्छ। सो त्यहाँ चाहिँ एकदमै बुद्धि पुर्याएर हामीले उपचार प्रक्रिया अगाडि बढाउँछौँ। आफ्नै बच्चा पनि बिरामी हुँदाखेरि हामी पेनिक हुन्छौँ, डाक्टर भए तापनि, ओहो यसलाई ज्वरो आयो, धेरै आयो, अहिले तुरन्त हामीले सिटामोल दिइहालौँ, एक दिन भएको छैन ज्वरो घटेन भने ओहो अब त एन्टिबायोटिक सुरु गर्नुपर्छ क्या। हेर्नु सोच त्यहाँ जान्छ, किनभने हामीलाई के लाग्छ हाम्रो बच्चा जति सक्दो चाँडो चाहिँ रिकभर हुनु पर्यो, जबकि भाइरस ब्याक्टेरियाहरूको के छ भने एउटा फेज हुन्छ, ऊ 3 दिनदेखि 5 दिनसम्म त ज्वरो रहन सक्छ।
1: डाक्टर रोशन झासँगको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: धादिङको गलौदीमा सड़क भाँसिँदा सयौं यात्रुहरू अलपत्र, आज दिउँसोसम्म सड़क खुलाउने तयारी, बिहानैदेखि देशभरका विभिन्न स्थानमा वर्षा, हेटौडा काठमाडौँ सड़क खण्डमा आलोपालो प्रणाली लागू।
1: कांग्रेस सभापतिमा गगन थापा विजयी, अन्य पदाधिकारीहरूको मतगणना पनि आजै हुने, मनोमानी रोक्न एमाले अध्यक्ष ओलीको नेता कार्यकर्तालाई निर्देशन, नेकपाले 2 महिने राष्ट्रिय अभियान चलाउने।
2: लगानी बोर्डको बैठकबाट 21 अर्बको लगानी स्वीकृत, 3 तहकै समन्वयमा आपूर्ति सहज बनाइने, मौसम फेरिँदै गर्दा बालबालिका र वृद्धवृद्धामा स्वास्थ्य जोखिम बढ़ने भन्दै सचेत रहन चिकित्सकको आग्रह।
1: यस वर्षको नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान, मध्यपूर्व युद्ध अन्त्यमा सघाउने राष्ट्रपति पुटिनको प्रस्ताव, चीन र युरोपेली संघबीच सवारी साधन र खनिजको व्यापार बारेमा सहमति,
2: र जापानमा सम्पन्न विश्व स्याली खेलकुदमा पदक प्राप्त गर्ने नेपाली खेलाड़ीलाई सरकारले सम्मान गर्ने, पारा एसियाली खेल्ने नेपाली टोलीको विदाई, 8 खेलका 19 खेलाड़ी प्रतिस्पर्धामा, सगरमाथा क्षेत्रमा रग्बी खेल्दै विश्व कीर्तिमान बनाउने अभियानको घोषणा।
1: साझा खबरको अन्त्यमा कार्टुन, कार्टुन हामीले नयाँ पत्रिका दैनिकबाट लिएका छौं र यहाँ रवि मिश्रले कोर्नु भएको छ, यहाँ नेकपा एमालेको जस्तो देखिने झण्डा देखिन्छ र सँगै सेता लुगा लगाएका नेकपा एमालेका अध्यक्ष केपी ओली जस्ता एकजना व्यक्तिले अर्को सारी लगाएका विद्या भण्डारी जस्तो देखिने व्यक्तिलाई शपथ खुवाइरहनु भएको छ र यहाँ यस्तो लेखिएको छ, लाज नमानी, धक नमानी, लत्तो छोडेर भनेर शपथको बेहोरा पढ्नु भएको छ भने यतापट्टि हात रोक्दै त्यो पर्दैन भनेर विद्या भण्डारी जस्तो देखिने व्यक्तिले भन्नुभएको छ।
2: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम साझा नेपाल प्रसारण हुनेछ।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउतको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। कंग्रेस सभापतिमा गगन कुमार थापा विजयी, अन्य पदाधिकारीको भने आज दिउँसोबाट मतगणना शुरू हुने। समन्वयको अभावमा धेरै समस्या थापिरहेको सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री र स्थानीय तहको गुनासो, समन्वय हुनुपर्ने सरकारवालाको सुझाव। मुक्तकमय आधारभूत विद्यालय विजयनगरको सामाजिक परीक्षण तथा सार्वजनिक सुनवाई, विद्यालयको शैक्षिक उपलब्धि 68.79% मात्र। र जनजागृति मावि सीतापुरमा 8 जना विद्यार्थीलाई इन्दिरा चन्द्र छात्रवृत्ति वितरण। अब खोज खबर विस्तारमा। नेपाली कंग्रेसको सभापतिमा गगन कुमार थापा विजय हुनुभएको छ। 15 महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा थापा 6584 मत प्राप्त गर्दै सभापतिमा विजय हुनुभएको हो। सभापति पदका अर्का उम्मेद्वार श्यामकृष्ण खड्गीले 375 मत प्राप्त गर्नुभएको छ। कुल 7013 मत खसेको निर्वाचनमा 54 मत मतदान भएको छ। कुल खसेको मतका आधारमा थापाले 93.88% मत प्राप्त गर्नुभएको छ। थापाले खड्गी भन्दा 6209 मत प्राप्त गर्नुभएको छ। अन्य पदाधिकारीको भने आज दिउँसोबाट मतगणना शुरू हुनेछ। यसअघि कंग्रेसको 14 महाधिवेशनबाट महामन्त्री निर्वाचित हुनुभएका थापा पार्टीभित्र नेतृत्व परिवर्तन र संगठनात्मक सुधारको अभियानमा सक्रिय हुनुहुन्थ्यो। तीन तहका सरकारबीच समन्वयकै अभावमा अझै धेरै समस्या समाधान हुन नसकेको बताएको छ। जिल्ला समन्वय समिति कैलालीको आयोजनामा हिजो धनगढ़ीमा भएको स्थानीय तहको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति समीक्षा र असल अभ्यास सम्बन्धी अनुभव आदान प्रदान कार्यक्रमका सहभागीहरूले यस्तो धारणा राखेका हुन्। कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री सन्तोष शर्मा थापाले तीनै तहका सरकारबीच समन्वय हुन नसकेको भन्दै समन्वय भएमा जनताका साझा समस्या समाधान हुने र विकासले गति लिने बताउनुभयो। कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानून मन्त्री खुशीराम डगौरा थारूले पनि तीनै तहको सरकारको प्राथमिकता सुशासन सहकारले सहअस्तित्व हुनुपर्नेमा जोड़ दिनुभयो।
1: सबभन्दा मैले अनुभव गरेको कुराहरू संघ प्रदेश स्थानीय तीन तहको जो सरकार छ यसमा समन्वयकै नै अभाव छ। हाम्रो समन्वयकारी भूमिका प्रभावकारी छैन र सहअस्तित्वको पनि समस्या छ।
0: कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले विकास निर्माण गर्दा शान्ति सुरक्षा र अपराध नियन्त्रणको विषय पनि ख्याल गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्रालयका राज्यमन्त्री जानकी देवी कुंवरले जिल्ला समन्वय समितिले प्रदेश सरकार र स्थानीयलाई जोड्ने कार्यक्रमले दूरी घट्दै गएको बताउनुभयो।
2: मलाई अहिले आइरहँदा यहाँसम्म पुगिरहँदा अलिकति के गर्नुपर्ने भएको छ भने विगतभन्दा अलिकति केही हामीलाई छोडिएका
0: उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्री इन्दिरा गिरीले तीनै तहले समन्वय गरेर काम गरे देशको छिटो प्रगति गर्ने र स्थानीय विशेषता अनुसारको विकास गर्नुपर्ने र विकास आयोजना सञ्चालन गर्दा प्राकृतिक सम्पदाको संरक्षण गरे मात्रै दिगो विकास हुने बताउनुभयो।
2: संविधानले दिएको जिम्मेवारी अनुसार तिनै तहका सरकारमा मातृभाषा कार्यालय नियमित संवाद र तह कार्यालय सके विकासका काममा देखिने दोहोरोपन र अन्यलाई कम गर्न सकिन्छ। म 13 स्थानीय तह तथा सम्बन्धित कार्यालयहरूलाई आग्रह गर्न चाहन्छु आफ्नो स्थानीय विशेषता र सम्भावनालाई पहिचान गरी त्यस अनुसारको प्राथमिकता निर्धारण गरौँ। सबै ठाउँमा यो एउटै कुरा कृषिको विकास हुँदै भन्दा स्थानीय अवस्था र सम्भावनालाई अगाडि बढाउन प्रभावकारी हुन्छ।
0: कार्यक्रममा स्थानीय तहले आर्थिक वर्ष 2082-83 गरेका कामको प्रगति विवरण सुनाउँदै असल कामहरूको विवरण पनि प्रस्तुत गरेका छन्। कैलालीका 13 स्थानीय तहमध्ये लम्कीजुवा नगरपालिका प्रगति समीक्षा कार्यक्रममा सहभागी भएन भने धनगढ़ी उपमहानगरपालिका गौरीगंगा नगरपालिकाले तयारी नपुगेको भन्दै प्रगति पेश गरेनन्। स्थानीय तहहरूले वित्तीय समानीकरण अनुदान घट्दो क्रममा रहेको संघबाट सञ्चालनमा आएका योजनाहरू समयमा नबनेको स्थानीय तहले पठाएका संगठन सर्वेक्षण बहुपयोग योजना जस्ता प्रदेशले पास गर्नुपर्ने विषयहरू अगाडि नबढ़ेको पालिकाहरूबीच सीमा विवाद भएको वनभित्र तालहरूको स्वामित्व विषय प्रष्ट नभएको र प्रदेश तथा पालिकाहरूले बेरोजगार बढ़दै गएको लगायतका कैयौं समस्या रहेको बताएका छन्। पालिका प्रमुखहरूका तर्फबाट जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले जनप्रतिनिधि र कर्मचारी मिलेर आवश्यक काम गर्नुपर्ने र भएको जनशक्ति प्राकृतिक स्रोतको सदुपयोग गर्दै समृद्धि हासिल गर्नुपर्ने बताउनुभयो।
3: हामीसित ह्युमन रिसोर्स छ र फिजिकल रिसोर्स छ। त्यो ह्युमन रिसोर्सलाई कसरी युटिलाइज गर्ने र फिजिकल रिसोर्सलाई कसरी युटिलाइज गर्ने भन्ने ढङ्गले चाहिँ तपाईँ हामीले सोच्नु जरुरी छ र समस्याहरू छन् जुन हामी दुई खालका मान्छे बसिरहेका छन् ती दुई खालका मान्छे किन बस्यौँ भन्ने पनि लाग्छ। मलाई व्यक्तिगत रूपमा पनि जानकी गाउँपालिकामा चुनाव जित्दा मसित चुनाव गर्ने धेरै हुनुहुन्थ्यो मलाई चाहिँ मान्छे किन बढाले भन्ने लाग्यो र अहिले जो जो यहाँ इलेक्टेड मान्छेहरू हुनुहुन्छ सबैलाई के गर्यो मान्छेहरू किन गरे भन्नुहुन्छ भने यसले चाहिँ काम गर्न सक्छ भनेर चुनाव जिताए र अर्को तपाईँको जो कर्मचारी सेलेक्टेड हुनुहुन्छ लोकसेवा आयोग पार्टीबाट आउनुभएको छ तपाईँहरू त्यसै सेलेक्ट हुनुभएको होइन तपाईँहरूले गर्नुहुन्छ गर्न सक्नुहुन्छ भनेर लोकसेवाले छानेको छ। त्यही भएर दुई खालले छानिएका मान्छेहरूले आगामी दिनमा पनि राम्रो गरौँ।
0: जिल्ला समन्वय समिति कैलालीका प्रमुख टीका कुमारी चौधरी भोलले स्थानीय तहले गरेका असल अभ्यासलाई निरन्तरता दिँदै अझै धेरै कामहरू पूरा गर्नुपर्ने बताउनुभयो।
4: धेरै कार्यहरू एकदमै नीतिगत रूपमा गर्न आवश्यक छ। त्यसैले आगामी दिनमा यहाँ जति पनि प्रस्तुत भएका छन् ती कार्यहरूका बावजुद अझै धेरै कुरा सुधार गरेर लग्नुपर्नेछ।
0: मुक्तकमय आधारभूत विद्यालय टीकापुरको सामाजिक परीक्षण तथा सार्वजनिक सुनवाई भएको छ। हिजो भएको कार्यक्रममा विद्यालयको शैक्षिक उपलब्धि 68.79% रहेको जानकारी गराएको छ। थप खबर सहकर्मी आकाश चौधरीबाट।
5: मुक्तकमैया आधारभूत विद्यालय टीकापुर 2 विजयनगरको सामाजिक परीक्षण तथा सार्वजनिक सुनवाई भएको छ। सामाजिक परीक्षण कार्यक्रममा सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै शिक्षिका नैना चौधरीले शैक्षिक सत्र 2082 शैक्षिक उपलब्धि 68.79% रहेको जानकारी गराउनुभयो। विद्यालयमा जम्मा 119 जना विद्यार्थीहरू रहेका पनि उहाँले जानकारी गराउनुभयो।
6: छात्र 50 जना अनि छात्र रहेको छ 69 जना कुल जम्मा विद्यार्थी संख्या रहेको छ 119 जना। त्यसपछि सिकाइ उपलब्धि रहेको छ कक्षा 1 औसत कक्षा 80.13%, कक्षा 2 औसत 79%, कक्षा 3 79.86%, कक्षा 4 59.17%, कक्षा 5 55.83%, कक्षा 1-3 79.66%, कक्षा 4-5 65.10% अनि कक्षा 1-5 समग्रमा रहेको छ हाम्रो 80.79%।
5: शैक्षिक सत्र 2082 227 दिन विद्यालय खुलेको 211 दिन पढ़ाई भएको छ। शैक्षिक सत्रको 35,77,247 रूपैयाँको आय व्यय पनि सार्वजनिक गरिएको छ। सामाजिक परीक्षण प्रतिवेदन सुनिसकेपछि सहभागीहरूले आ आफ्नो तर्फबाट सुझाव दिएका छन्। टीकापुर नगरपालिका शिक्षा समिति सदस्य तथा कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक जोगी रावलले सामाजिक परीक्षण प्रतिवेदन अनुसार विद्यालयको अवस्था सन्तोषजनक रहे पनि केही कुराहरू सुधार गर्नुपर्ने बताउनुभयो।
7: यहाँले अलिकता अन्तर्क्रिया गर्नुपर्ला जस्तो छ र प्रस्तुत भएको प्रतिवेदनलाई हेर्दाखेरि सबै कुरो सन्तोषजनक नै छ। टिका उपलब्धि पनि होलमा हेर्ने हो भने 70% देखिन्छ। विदेशको मिटिङ 14 पटक बसेको छ। अलिकता स्टाफ मिटिङलाई यहाँहरूले अलिकता बढाउनु पर्ला भन्ने लाग्छ मलाई। बाँकी यहाँ सटर भाडाहरू छ, यो अनि जग्गाको ठेका छ, यसले अलिकता उठाउनुको लागि त्यो रकम चाहिँ उठाउनलाई विदेश र सरकारवालाहरू विद्यालय प्रशासनले अलिकता ध्यान दिनुहोला।
5: शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष हेमा चौधरीले यहाँका बालबालिकाहरूका लागि यो विद्यालय ठूलो दुःखले स्थापना गरेको स्मरण गर्दै अहिले विद्यालयको अभिभावक विद्यालयमा नआउँदा धेरै दुःख लागेको बताउनुभयो। विद्यालयका संस्थापक व्यवस्थापन समिति अध्यक्ष जित बहादुर चौधरीले विद्यालयमा अभिभावकको उपस्थिति कम हुने विषयमा अभिभावक शिक्षक तथा विद्यार्थीहरूलाई एक ठाउँमा राखी छलफल गर्दा केही सुधार हुने सुझाव दिनुभयो।
8: अभिभावक र शिक्षक बीचमा जुन शिशोपन बाजे अन्तर्भेदके कार्यक्रम बाजे भिन्नता बा ऊ मेलमिलाप करकला अन्तर्क्रिया शिक्षक ओ अभिभावक हुकन बीचमा अन्तर्क्रिया करक पर्न चाहिँ एकदमै जरुरी बा। अतिरिक्त समयमा स्कुलके पढाइ हुन समय छोड्के अरू छुट्टी दिन हुँदा कि कुन दिन बनाके सल्लाह गरके ऊ अन्तर्क्रिया कर्मी कलश शिक्षक ओ अभिभावक बीचमा हाम्रो समस्या समाधान भइसके कि।
5: टिकापुर नगरपालिका शिक्षा शाखा अधिकृत नरेश अवस्थीले विद्यालयमा विद्यार्थी बढाउनु भन्दा गुणस्तरमा वृद्धि गर्न सुझाव दिनुभयो। अधिकृत अवस्थीले विद्यालयमा अभिभावकको उपस्थिति कम देखिएकाले यस कार्यक्रममा आएका सुझावलाई विद्यालयले अनुसरण गर्दै अभिभावकसँग अन्तर्क्रिया लगायतका कार्यक्रम गर्न सुझाव दिनुभयो।
9: विद्यालयका सम्पूर्ण अभिभावकहरू र स्टाफजीहरू केही विद्यार्थी भाइ बहिनीहरू सहित टाइम मिलाएर अन्तर्क्रिया कार्यक्रम गरौं र मैले पनि त्यसमा आउनुपर्छ भने बरु म पनि त्यो समय मिलाउनको लागि चाहिँ त्यो अन्तर्क्रिया कार्यक्रममा उपस्थित हुनको लागि म तयार रहेको यहाँलाई जानकारी गराउँछु।
5: शिक्षक अभिभावक संघका अध्यक्ष सुमन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशा चौधरीले विद्यालयको विकासमा सबै अभिभावकले ध्यान दिनुपर्ने बताउनुभयो। कार्यक्रममा विद्यालयका शिक्षक अनिता चौधरी र रेखा नेपानेलाई सम्मान गरिएको छ भने विद्यालय प्रथम दिव्या चौधरी र अन्य कक्षामा प्रथम द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई पनि पुरस्कार प्रदान गरिएको छ। शिक्षिका रूपा चौधरीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत विद्यालयका प्रधानाध्यापक राजाराम ढकालले गर्नुभएको थियो।
0: सहकर्मीका चौधरी खोज खबरमा जनजागृति मावि सीतापुरमा इन्दिरा चन्द्र छात्रवृत्ति वितरण लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: घर परिवारमा सबै बिरामी
2: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र?
1: कहिले कोही बिरामी कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो।
3: होइन चाइनाको माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ हौ तँलाई?
1: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्या हुन्छ, खानै सक्दैन।
3: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
4: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
5: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल MBBS द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
6: घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
7: किन टाढा जानु हो दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
6: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
7: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
6: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
7: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
6: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848 59 67 33 र 9851 18 82 46। अरेला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: अरेला सुनचाँदी पसल, बलभद्र चोक, टिकापुर, LN मेडिकल अगाडि, संचालक खुमराज सुनार, सम्पर्क मोबाइल नम्बर 9810 62 35 47।
0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर, जनजागृति मावि टिकापुर 2 सीतापुरमा इन्दिरा चन्द्र छात्रवृत्ति वितरण गरिएको छ। चन्द्रसिंह भट्टराईका अमेरिकामा रहेका छोरा प्रवीण भट्टराई र बुहारी पुनमाया व्यञ्जनकार भट्टराईको सहयोगमा विगत 5 वर्षदेखि विद्यालयमा छात्रवृत्ति वितरण हुँदै आएको छ। यस वर्ष कक्षा 10 का 4 र कक्षा 12 का 4 गरी 8 जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ। थप खबर सहकर्मी रत्ना पुनमगरबाट।
8: यसपटकको छात्रवृत्ति कक्षा 10 का विद्यार्थी लक्ष्मी चौधरी, सानु भूल, निधि शाही, अमिषा चौधरी र कक्षा 12 का विद्यार्थी मीना परियार, लक्ष्मण कुंवर, निर्मला भाट, रेणुका कुमारी तिखातरीलाई वितरण गरिएको छ। छात्रवृत्ति पाउने विद्यार्थीलाई 12 महिनाको अभिभावक सहयोग शुल्क बराबरको रकम, 2 थान स्कूल पोशाक, 1 जोर जुत्ता र स्टेशनरी प्रदान गरिएको छ। इन्दिरा चन्द्र छात्रवृत्ति कार्यक्रमका संस्थापक चन्द्रसिंह भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माघुराम चौधरीले छात्रवृत्ति पाउनु ठूलो कुरा भएको बताउँदै बालबालिकालाई अध्ययनमा ध्यान दिन अनुरोध गर्नुभयो।
9: सबैजना मेहनत गरेर विद्यार्थीहरू पनि यस्तै गरी पढी मेहनत गरी र प्रथम पुरस्कार पाउनु भनेको राम्रो, किनभने हाम्रो छात्रवृत्ति पाउनु भनेको सम्मान पाउनु भनेको धेरै ठूलो कुरो हो र यहाँ आउनुभएका हाम्रा विद्यार्थी भाइ बहिनीहरू र छात्रवृत्ति धन्यवाद छ।
8: छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै पूर्व ऊर्जा राज्य मन्त्री समेत रहनुभएका भट्टराईले बालबालिकाले सपना देख्नुपर्ने बताउँदै सपना देखेपछि पूरा हुने बताउनुभयो। उहाँले पढ़ाईमा रूचि भएको विद्यार्थी विद्यालय नियमित आउने, अगाडि बढ़नका लागि धेरैजनाको सहयोग चाहिने भएकाले पढ़ाईमा रूचि भएका बालबालिकालाई हौसला मिलोस् भनेर छात्रवृत्ति दिने गरिएको बताउनुभयो।
10: तपाईँ सबैले आफ्नो मनमा एउटा सपना बनाउनुपर्छ, तपाईँले के हुनु छ, जस्तै तपाईँले डाक्टर हुन्छ कि इन्जिनियर हुन्छ कि लेखक हुनुहुन्छ कि एउटा सपना बनाउनु छ। बिना सपना कोही अगाडि बढ्न सक्दैन। जसै तपाईँ स्कुल किन आउनुहुन्छ? त्यसको लागि स्कुल आउनुहुन्छ, पढ्नै आउनुहुन्छ। जब पढ्ने मन भएको कारण स्कुल आउनुहुन्छ। जसै पढ्ने मन छैन स्कुल आउँदैन विद्यार्थीहरू। त्यस्तै किसिमले तपाईँले मनमा केही सोचेपछि अनि त्यसको लागि तपाईँ कोसिस गर्नुहुन्छ। त्यसकारण जसको मनमा सपना छैन ऊ मान्छे काम लाग्दैन, ऊ बाटोमा त्यसै हराइरहेको हुन्छ, बिराइरहेको हुन्छ। हरेक व्यक्तिले आफ्नो जीवन सुखी बनाउन चाहन्छ। सुखी त्यो व्यक्ति हुन्छ जसले केही गर्छ, केही कसले गर्न सक्छ, जसको मनमा एउटा सपना छ। त्यो सपनालाई पूरा गर्नलाई हामी सबै विद्यार्थी भाइले अगाडि बढ्नुपर्छ। हामी एक्लै केही हुन सक्दैनौ। समाजमा केही हुनलाई हामीले धेरैजनाको मदत चाहिन्छ। धेरै मानिसको मदत पछि बल्ल हामी मान्छे बन्छौ।
8: विद्यालयमा विगत 5 वर्षदेखि इन्दिरा चन्द्र छात्रवृत्ति वितरण हुँदै आएको छ। भट्टराईले यस्तै कार्यक्रम जनता मावि मुनुवामा समेत गर्ने तयारी भएको बताउनुभयो।
10: हामीले अब यो कारण छ, अर्को सालदेखि नै मुनुवा विद्यालयलाई यस स्कुलमा छाडिदिने विचार गरेछौँ। किनभने मैले मुनुवा स्कुल 12 वर्ष पढाएको हुँ। त्यो स्कुलमा मैले सुरुमा 4 महिना बिना पैसा पढाएको थिएँ। त्यो स्कुलमा हाई स्कुल बनाउनको लागि हामी 6 ठाउँमा चन्दा संकलन गरेर हामी सुरुमा काम गरेका हौ। त्यस कारणले त्यो स्कुल पनि मेरो माया भएको हुनाले आगामी वर्षदेखि त्यहाँ छाडिदिने विचार गरेका छौँ।
8: विद्यालयका प्रधानाध्यापक मुक्ति प्रसाद भण्डारीले बालबालिकाको अध्ययन र शैक्षिक विकासमा छात्रवृत्तिले सहयोग मिलिरहेको बताउनुभयो।
11: इन्दिरा चन्द्र छात्रवृत्ति कार्यक्रमले यस विद्यालयमा अध्ययनरत जेहेन्द्र तथा कमजोर आय भएका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेर पढ़ाईको अवसरबाट वञ्चित हुने विद्यार्थीहरूलाई उहाँले सहयोग गर्नुभएको छ। जसले गर्दा विद्यार्थीहरू आर्थिक अवस्थाका कारणले पढ़ाई छोड्न परेको छैन र उनीहरूलाई उहाँहरूले गरेको सहयोगले उहाँको पढ़ाईको गुणस्तरमा पनि वृद्धि हुँदै गएको देखिन्छ।
8: कार्यक्रममा एसईई 2082 टीकापुरका सामुदायिक विद्यालयमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै शिक्षकहरूलाई समेत सम्मान गरिएको छ। कार्यक्रम शिक्षक हिक्मत बुढाले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा व्यवस्थापन समिति सदस्य जगन्नाथ रिमालको समेत उपस्थिति थियो।
0: सहकर्मी रत्नापुन मगर। अब बाँकी खबर। टीकापुर नगरपालिकाका 27 जना रसुवाबाड़ी पीड़ितलाई राहत वितरण गरेको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालले संकलन गरेको उक्त राहत सामग्री हिजो टीकापुरका रसुवाबाड़ी पीड़ितका परिवारलाई वितरण गरिएको हो। यस विषयमा थप जानकारी दिँदै टीकापुर नगरपालिका वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरी।
12: टिकापुर नगरपालिकाको समन्वय र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको राहत सामग्री खाद्य र गैर खाद्य जुन हाम्रो टिकापुर नगरपालिकाबाट रसुवा गएर जुन श्रमिकहरूको रूपमा काम गर्न जानुभएको थियो उहाँहरूको परिवारलाई चाहिँ खाद्य र गैर खाद्य सामग्री वडा मार्फत चाहिँ हामीले हस्तान्तरण गरेका छौँ। जसमा लत्ता कपड़ाहरू चाहिँ उहाँहरूले आफ्नो साइज अनुसारको जुत्ता चप्पल झोलाहरू चाहिँ बच्चाहरूलाई चाहिने झोला भयो भने त्यो सामग्री उहाँहरूले आफ्नो आवश्यकता अनुसार चाहिँ लिनुभयो रोजेरै त्यो भयो को सामग्री मध्ये। र खाद्य सामग्रीको हकमा जुन हाम्रो 27 वटा परिवार श्रमिकको रूपमा जो जानु भएको थियो उहाँहरूले 2 कट्टा चामल, 2 केजी दाल र 1 लिटर तेलको दरमा चाहिँ उहाँहरूलाई उपलब्ध गराइयो।
0: खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
13: हार्दिक सुनचानी पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। हार्दिक सुनचान्दी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 98 48 42 91 74।
14: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
15: के गरु त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके तर निकै हुन्न।
14: दाई बरु एक पटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि।
15: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एक पटक।
16: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपिडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, इसिजी सेवा, मेडिकल सेवा, इएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म डाक्टर हेमन्त स्वार टिकापुर ब्लक नम्बर 7 गोल पार्क नजिक गुम्बा रोड टिकापुर फोन नम्बर 091-560-095 मोबाइल नम्बर 98-484-27-359।

0: कबू का पिए रही था, कबू पेंसिल रही था, कबू झोले फटा का आजी था, कहा कना हो कहा कना हो। बाबा फिर उस बाटिन गटिलो ठाव से झोला आन से तो लड़का सामान नहीं हरे।
1: ओहो ये बुढ़ा लिख में का हुई थी, जरम भर भर बर थी राहत
0: का हुई। कबू लड़का कभी हेरा कही था, कबू पेंसिल हेरा कही था, कबू झोले फटा कही था, बढ़िया ठाव से झोला लाना नहीं चिक थो।
1: अरे कहाँ से ना नाम
0: था, कहाँ से लन वो तो कहा टीकापुर में रलक रट गई झोला उद्योग में से। वहाँ झिंगरान दीदी कटरा से गोर झोला आन लाटी ना कबू लड़का कहाँ पिए रही थी, ना कबू पेंसिल रही थी, ना झोला फाटल हुई थी, कहिए आनल झोला दस का टस बाटिन। ये बुढ़क ढंग कबू पसल छान कर झोला नहीं आना से कठुही।
1: लिया लिया मैं अब नहीं जाबू रख गई झोला उद्योग में, रख गई झोला उद्योग, झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिले, जैसे स्कूल बैग, कैरिंग बैग, फाइल बैग, लगेज बैग लगा के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए। पुरान बिगड़ा झोला है मरमत फिर करा जाए, एक चोट सेवा करना मौका जरूर देवी।
2: प्रोपराइटर राम प्रसाद रत गैया, संपर्क मोबाइल नंबर 98484-22373।
3: ए भन्दै सबै कुरा पाउने रहेछ, लु भन त बाउ के पाउँछ त्यहाँ?
4: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
5: ए एभ्रीलाको कुरा गरेको हो, त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास, ग्यास चुला, नलका सामान, किला काँटा सबै पाइन्छ नि।
6: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
3: भन्दै सबै कुरा पाउने रहेछ।
7: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
8: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
7: प्रोपराइटर पुष्पराज देवकोटा, सम्पर्क फोन नम्बर 98484-46673 र 98-14-68-02-04।
10: विश्राम पछि खोज खबरमा पुनः स्वागत छ। अब बाँकी खबर। टीकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड र ओमकृष्ण अस्पताल तथा रिसर्च सेन्टर प्राली टीकापुरविद स्वास्थ्य सेवा तथा सहुलियत सेवा प्रदान सम्बन्धी द्विपक्षीय सम्झौता भएको छ। सम्झौतामा जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको तर्फबाट संस्थाका अध्यक्ष निरपराज भण्डारी तथा अस्पतालको तर्फबाट अस्पतालका प्रबन्ध निर्देशक कृष्ण प्रसाद उपाध्याय बजगाईले हस्ताक्षर गर्नुभएको छ। स्वस्थ सदस्य समृद्ध समुदाय भन्ने अभिप्रायका साथ हिजो एक कार्यक्रमका बीच उक्त सम्झौता पत्रमा औपचारिक हस्ताक्षर गरिएको हो। यो सम्झौता पत्र एक वर्षका लागि गरिएको र वार्षिक रूपमा सम्झौता नवीकरण हुँदै जाने दुई पक्षबीच सहमति भएको छ। सम्झौतासँगै कैलालीको टीकापुर नगरपालिका, जानकी र जोशीपुर गाउँपालिका तथा भजनी नगरपालिका क्षेत्रमा बसोबास गर्ने सहकारीका 1400 बढ़ी शेयर सदस्य तथा उनीहरूका एकाधारका आश्रित परिवारहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने भएका छन्। सम्झौता अनुसार सहकारीका सदस्य तथा उनीहरूका घरका परिवारले ओमकृष्ण अस्पतालबाट सेवा लिँदा न्यूनतम 10-20% छूट हुने छूट प्राप्त गर्नेछन्। यसैगरी ओपीडी दर्ता तथा एमबीबीएस चिकित्सक परामर्श शुल्क अधिकतम 150 रूपियाँ कायम गरिएको छ भने नियमित फलोअप परामर्श पूर्ण रूपमा निशुल्क रहने बताएको छ। यो सहुलियत सुविधा उपभोग गर्नका लागि सेवाग्राहीले अस्पतालको शुल्क भुक्तानी गर्नुअघि जनकल्याण बचत तथा ऋण सहकारीले जारी गरेको आधिकारिक शेयर सदस्य परिचय पत्र वा सम्बन्धित कार्यालयको सिफारिश पत्र भने पेश गर्नुपर्नेछ। खोज खबरमा अब पालो जनावासको। स्थानीय तहमा नागरिकहरूका धेरै कामहरू हुने गरेका छन्, त्यसमा पनि वडा कार्यालयमा धेरै कामहरू हुने गर्छन्। आजको जनावासमा हामीले वडा कार्यालयले सेवा कस्तो दिइरहेको छ भने जानकी गाउँपालिका वडा नम्बर 6 का केही सेवाग्राहीलाई सोधेका छौं।
11: मेरो नाम रञ्जित चौधरी, जानकी गाउँपालिका 6 जगतपुर पसलको लागि गर्न आएको, भइरहेछ काम।
12: मेरो नाम रविन्द्र नेपाली, ठेगाना जाउँ कि छ जगतपुर नै हो। यहाँभन्दा पहिला ओडाको, हाम्रो ओडाको 6 नम्बरको केही हामीलाई गुनासो छैन। नागरिकता फुच्चेहरूको सबै रेडी छन्, खालि साँचीका लागि अहिले मैले दुनियाँका मान्छे खालि अटो चालक हुँ म। सेवाका लागि मलाई इन्द्रताको सबै यहाँको अध्यक्ष सचिवको सबको नम्बर छ, सेवाका लागि मलाई केही टेन्सन छैन, राम्रै काम भयो। खालि मलका लागि चाहिँ अस्ति गाह्रो थियो, अब मल पनि हिजो लगिसकेन।
13: नन्द परिया सुगनपुर ठिकै छ सबै अहिलेसम्म राम्रै देखिराखेको खुस छु म बहुत
14: आशा चौधरी जगतपुर ठिक ठिकै छ राम्रै छ भने जस्तो सेवा सुविधा पाएकै छ सजिलो भइरहेछ काम भइराखेकै छ
15: रानी चौधरी जगत होइन
16: मेरो नाम रति कुमार लोहार ठेगाना जानकी छ जगतपुर यहाँ आएको मेरो सासूको मतलब ससुरा बित्नु भएको थियो सासूको त्यो मरुवाको सरुवा गर्न लागि त्यो कागज पत्र बनाउन लागि धेरै राम्रो छ यसो केही छैन केही नराम्रो त्यस्तो केही छैन राम्रो छ सुविधा छ हामीलाई सबैलाई काम पनि छिटो हुन्छ
17: मेरो नाम शङ्कर सिंह टमाटा म जगतपुर तर यो भवनमा अलिकति राम्रो छैन अँधारो हुन्छ होइन देखिँदैन हामी त अलिकति देख्न लागि समस्या हुन्छ त्यही हो सेवा चाहिँ राम्रो छ भवन चाहिँ राम्रो छैन अलिकति लाइट विटको राम्रो व्यवस्था भएको हुनुपर्छ त्यहाँ हेर्दा हेर्दा परेसान हुन्छ मान्छे अनि एउटा कुरो के थियो भन्दाखेरि मरुवाको सरुवा गर्न लागि यति दुई दुई तीन दिनसम्म डकुमेन्ट जमा गर यहाँ जाऊ वहाँ जाऊ यो समस्या हो यसको कोही समाधान निकाल्नुपर्छ
10: यसै जनावसँगै खोज खबर सकियो अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक कंग्रेस सभापतिमा गगन कुमार थापा विजयी अन्य पदाधिकारीले भने आज दिउँसो पदाधिकारीको भने आज दिउँसोबाट मतगणना शुरू हुने समन्वयको अभावमा धेरै समस्या थाँतिरहेको सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री र स्थानीय तहको गुनासो समन्वय हुनुपर्ने सरकारवालाको सुझाव मुक्तकुमाया आधारभूत विद्यालय विजयनगरको सामाजिक परीक्षण तथा सार्वजनिक सुनवाई विद्यालयको शैक्षिक उपलब्धि 68.79% मात्र जनजागृतिमा बीच सीतापुरमा 8 विद्यार्थीलाई इन्दिरा चन्द्र छात्रवृत्ति वितरण खोज खबर यति नै प्राविधिक मित्र दिपेन्द्र भट्टराईलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद विदा हुन्छु सामुदायिक रेडियो टीका प्रयत्न सुन्दै गर्नुहोला नमस्कार
18: छिच्छी कस्तो गनाएको इनका सन्तानले टोयलेट गनाएरै मार्ने भए फेरि छिमेकीको गाली पाइने भयो के गर्ने होला घरमा पुरुष पनि छैनन्
19: ए दिदी पनि कति डराउनु भएको कोही चाहिँदैन फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि
18: कता छ त त्यो
19: जता भए पनि फोन गर्नुहोस् न तुरन्त आइहाल्छ नि
18: फोन नम्बर कति हो भाइ
19: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो अर्को पनि छ 98 65 69 20 26
20: तपाईँको पनि टिकापुर जानकी जोशीपुर भजनी सप्पी राजापुर गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला सञ्चालक शेरबहादुर थारू सम्पर्क नम्बर 97620203000 र 98 656 92 026
21: दाई बेड भूख लाग्ता खाजा बाँकी नै ए काकी फे आइल बाटे राम राम काकी
22: राम राम हो नानी मजा बाटो ऐसन ले छाइट भारी हो स्याकल बाजे आप हली भुवास कर दिए परल है समयमा भुवास कर देलसे आपन जिम्मेवारी फे ओरिना औरो जनक बात फे सुननी पर्ना
23: आ दिदी फे ऊ बेला आफ्नो कटरा पहना इच्छा रह छुट्टीमा भुवास गरिदिएको मुवा दाई बाबा करल गल्ती जस्तो फेर फेर डोर्याइनि चहटु दिदी मै चाहिँ यी बाल विवाह गरी चहटु यी बाल विवाह निकरण दिदी
24: शारीरिक मानसिक रूपमा सक्षम नै हो किशोरावस्थामा जो छाइक भुवास कैदेनासे दाई ओ बच्चा दुनूके स्वास्थ्य खतरामा पर स्याकर ऊ हिंसाके शिकार बन स्याकर उही विद्यालय छाड पर्न बाध्यता हुइसकिस ऊ रोजगार फे नै पाए ओ गरिबीमा बाँच बाध्य हुइ पर्थिन् नेपालकै कानून अनुसार 20 नै पुगे भुवास कराई नै हुए असिन करैलसे 3 कैद ओ 30,000 जरिवाना हुइ स्याकर ओ असिन भुवास कानूनी मान्यता
20: टिकापुर नगरपालिका वडा नम्बर 300 देगिलक जनहितमा जारी सन्देश
25: साधारण सभा सम्बन्धी जरुरी सूचना टिकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुरको 15 वार्षिक तथा 5 चुनावी साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेरधनी महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ तपसिल मिति 2083 असोज 24 गते शनिबार बिहान ठिक 10 बजेदेखि स्थान पुरानो हाट बजार नजिक सिटी हल टिकापुर जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुर कैलाली

श्रोतावृन्द नमस्कार। सामुदायिक रेडियो टीकापुर एफएमको प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल असोज महिनाको 24 गते शनिबार, तदनुसार अक्टोबर 10 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि आय स्रोतमा वृद्धि हुनेछ, श्रमको उचित मूल्याङ्कन मिल्नेछ, धैर्य र पराक्रमले आँटेका काम सम्पादन हुनेछन्। वृष राशि। वृष राशि हुनेहरूको लागि स्वास्थ्यमा सुधार आउनेछ, प्रेम सम्बन्ध र शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। मिथुन राशि। मिथुन राशि हुनेहरूको लागि अन्जान व्यक्तिबाट सावधान रहनुहोला, कार्यक्षेत्रमा योगदान बनाएर काम गर्नुहोला। कर्कट राशि। कर्कट राशि हुनेहरूको लागि स्वास्थ्य सफल रहनेछ, व्यापार व्यवसायमा जीवन साथीबाट सहयोग पाइनेछ। सिंह राशि। सिंह राशि हुनेहरूको लागि कार्यक्षेत्रमा बोलीको माध्यमले कार्य सिद्ध हुनेछ, पिताको सहयोगले रोकिएका काम बन्नेछन्। कन्या राशि। कन्या राशि हुनेहरूको लागि खानपिनमा सावधानी अपनाउनुहोला, शत्रुहरू सक्रिय रहनेछन्। तुला राशि। तुला राशि हुनेहरूको लागि परिसरमा देखेर आफन्तहरूले पनि साथ दिनेछन्, भाग्यको साथ मिल्नेछ। वृश्चिक राशि। वृश्चिक राशि हुनेहरूको लागि झुटो आरोप लाग्नाले अनावश्यक खर्च हुन सक्छ, विचार गर्नुहोला, राजनीति क्षेत्रमा लाभ रहनेछ। धनुराशि। धनुराशि हुनेहरूको लागि बौद्धिक क्षेत्रमा उन्नति हुनेछ, आय आर्जनका नयाँ स्रोत फेला पर्नेछन्। मकर राशि। मकर राशि हुनेहरूको लागि प्रतीक्षित इच्छा र आकांक्षाको पूर्ति हुनेछ, सन्तानको प्रगतिले प्रसन्नता मिल्नेछ। कुम्भ राशि। कुम्भ राशि हुनेहरूको लागि समय र परिस्थितिलाई विचार गरेर काम गर्नुहोला, सन्तानको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। अन्त्यमा मीन राशि। मीन राशि हुनेहरूको लागि योग र अध्ययनमा रुचि बढ्नेछ, व्यापारमा कठोरताले समस्या निम्त्याउन सक्ला, विचार गर्नुहोला। हामीले तपाईँलाई सुनायौं आजको तपाईँको राशिफल। राशिफलमा जुन सुकै कुरा भनिए पनि तपाईँले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईँकै हातमा छ। राशिफल पछि सुनाउनेछौ तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाईँ स्टुडियोको फोन नम्बर 091-5-61-255 मा फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो स्वदेश गान।

0: सुदेशकानपछि अब सुनौ आज टीकापुर र आसपासका क्षेत्रमा हुने सार्वजनिक कार्यक्रमहरू के के छन् त। आज जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको 15 वार्षिकी साधारण सभा रहेको छ। समय बिहान 10 बजेबाट, स्थान टीकापुरको सिटी हल। अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। 7:30 बजे साझा नेपाल, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 8:10 बजे जीवन सन्देश, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे लोक चौतारी, 12 बजे मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 3:30 बजे सुपरहिट थारू गीतहरू, 4 बजे लोकदोहोरी गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे डोट्याली गीतहरू, 6 बजे खोज खबर, 7 बजे थारू विशेष गीतहरू, 7:30 बजे साझा खबर, 8:10 बजे हाम्रो कृषि, 9:05 बजे मृदुलय र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। आजलाई आजको दिन यति नै। भोलि बिहान आज झैं विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र दिपेन्द्र भट्टराई धन्यवाद दिँदै म ईश्वर साउन्द पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
5: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
6: टीकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 0915606141, मोबाइल नम्बर 9842386713।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: जानकी गाउँपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
2: आमा, मलाई सिक्री बनाइदिनुस् न, लाउन कस्तो रहर लाछ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
2: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त,

0: सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
1: आरती ब्यूटी एण्ड कस्मेटिक मा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
2: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98-624-70-483।

0: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
1: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
2: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
3: महिनाको महिनावारी गडबडीको समस्या,
2: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
3: पेट सम्बन्धी सम्पूर्ण समस्या,
2: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
3: ईसीजी सेवा,
2: डिजिटल एक्सरे सेवा
3: र प्रयोगशाला ल्याब सेवा।
2: फोन नम्बर 98484 27359 र 98482 43 59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै।
4: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
1: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584 89213, इमेल ocmcticapur@gmail.com।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौ।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म, टाउकोदेखि घुँडासम्मको उपचार।
3: टिचिङ हस्पिटलबाट एमडी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
2: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
3: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
2: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
3: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
2: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
3: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाइ लगायतको उपचार,
2: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
3: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
2: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
3: डाक्टर भेट्ने समय बिहान 8-10 र 4-8।
2: सम्पर्क फोन नम्बर 98-68-80-0008 र 98-25-63-77-72।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोड्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: दन्तरोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महिनाको प्रत्येक शनिबार,
0: र सिटी स्क्यान सेवा
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
0: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीभी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: दाजु, विवाहको तयारी त शुरू भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
2: त्यसको चिन्ता किन गर्थ्यो बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
1: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
2: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
1: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
2: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एकपटक आउनुहोस्।
3: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 9867279।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्चाना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
1: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
0: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
1: त्यसो भए आजै जाउँला नि।
0: ल, अरूलाई पनि भनौँ है।
1: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
0: सिर्जना सुनचाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
1: सिर्जना सुनचाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।

0: कतै भुक छे
1: कतै बाढी
2: कतै पहिरो
3: जलवायु परिवर्तनले मानव जीवनमा चोट पार्छ गहिरो
4: त्यसैले वृक्षारोपण गरौं जंगल बचाऊ भूक्षयबाट जमिन जोगाऊ
3: सामुदायिक रेडियो टीकापुर एफएम द्वारा जनहितमा जारी सन्देश
5: आफूले सञ्चालन गरेका व्यापार व्यवसाय आफ्नो वडा कार्यालयमा दर्ता नवीकरण गराई कर तिरौं र सभ्य नागरिकको परिचय दिउँ
6: कर नतिरी व्यापार व्यवसाय गर्नु कानून विपरीत हो व्यवसाय दर्ता नवीकरण नगर्ने र कर नतिर्ने नागरिकलाई वडा कार्यालयबाट दिइने सेवा सुविधा प्रदान गरिने छैन
5: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश

0: फिर चर्पी भर गिल का करना हो का
1: चर्पी भरल से फिर का चिंता आदित्य सेफ्टी टैंकी सर सफाई में फोन करी आ बा का सर सफाई कई दी है।
0: फोन नंबर कटरा हो तो
1: ली डायल करी 97 6 20 20 300।
0: हेलो आदित्य सेफ्टी टैंकी सर सफाई हो? महीन राजापुर बाजार में टैंकी सफाई करना बा।
1: अपनों कंठे टीकापुर जानकी जोशीपुर भजनी सत्ती राजापुर गेरुआ वो लमकी मना सेफ्टी टैंकी गोबर गैस और रिंग वाला टॉयलेट सर सफाई कर परिकल से आदित्य सेफ्टी टैंकी सर सफाई सेवा हना समझावे। संचालक शेरबहादुर थारू। संपर्क नंबर 97 6 20 20 300 ओ 98 6 56 92 0 26।
2: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालय के अनुरोध।
3: जानकी गाउँपालिका 3 नम्बर वडा वासी दादू भैया दिदी बहिनी हुक्रे सड़क के किनार में पशु चौपाए नई बांध देवी सड़क किनार में माल वस्तु नई कुरा देवी साथे सड़क किनार में पशु चौपाए बांध के ढुंगा बालुआ गिट्टी मल कुरा के दुर्घटना हुई से एकर जिम्मेवारी स्वयं व्यक्ति हुक्रा लेह पर्ना बा।
2: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालय लाइकपुर।
4: मलाई के भयो?
5: नरौ नानी नरौ, किशोर अवस्था आएपछि महिनावारी हुनु त प्राकृतिक धर्म नै हो नि।
4: अब म कहाँ बस्ने त?
5: कहाँ बस्ने? मैसँग बस्छस् नि।
4: अनि स्कुल कसरी जाने त?
5: चिन्तै नगर, जसरी हिजो अस्ति गएकी थिइस् त्यसै गरी जाने।
4: अनि अब मैले गुठ जानु पर्दैन नि बजै?
5: मलाई सब कुरा थाहा छ, हामीले त दुःख भोग्यौ भोग्यौ, अब तिमीले भोग्नु हुँदैन नानी। हाम्रो पालामा न ज्ञान थियो, न आजकलका जस्ता प्याड गज पाइन्थे, न शौचालय नै थिए, न नुहाइ धुवाईका लागि धारा हुन्थे, अब त त्यस्तो छैन नि।
4: आहा, मेरी बुझी कति अनुभवी है।
2: सामुदायिक रेडियो टीकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।
6: के तपाईलाई थाहा भयो?
7: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
6: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
7: सार्वजनिक संस्था वा स्थलमा संचालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
6: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
7: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई गर्भवतीलाई शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा फुटकर बिक्री गरेमा सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
6: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
7: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
2: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं।
8: सामुदायिक रेडियो टीकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।
9: तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। मूल्य नै के छ यहाँ खुन अनि पसिनाको, मूल्य नै के छ यहाँ खुन अनि पसिनाको, बसी बसी खानेकै अति बढत छ यहाँ, बसी बसी खानेकै अति बढत छ यहाँ। काम छ अनितिको मुखमा छ वेद शास्त्र, काम छ अनितिको मुखमा छ वेद शास्त्र, अधर्मी र कुकर्मीकै भाव भगत छ यहाँ, अधर्मी र कुकर्मीकै भाव भगत छ यहाँ। बेरोजगार छ युवा रोजगारी छ विदेशमा, बेरोजगार छ युवा रोजगारी छ विदेशमा, नक्कली गणतन्त्रको भित्री परत छ यहाँ, नक्कली गणतन्त्रको भित्री परत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। गुण्डाराज फस्टाउँदैछ हराउँदैछ निसाफ, गुण्डाराज फस्टाउँदैछ हराउँदैछ निसाफ, पैसाको तराजुमा सत असत छ यहाँ, पैसाको तराजुमा सत असत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, रातो रगत छ यहाँ। यस्तै यस्तै मीठा मार्मिक गजलहरू सुन्न यहाँहरूकै प्रिय कार्यक्रम मधुबन यहाँहरूकै प्रिय रेडियो स्टेशन समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जको विद्युतीय तरंगबाट र www.tikapureffm.org र मोबाइल एप टिकापुर एफएमबाट पनि विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ। हरेक बुधबार साँझ 8:10 बजेदेखि 8:45 बजेसम्म सुन्न नभुल्नुहोला कार्यक्रम मधुबन।

0: टीकापुर नगरपालिकाको अनुरोध, आफ्नो घर पसलबाट दैनिक रूपमा उत्पादन हुने सड्ने र नसड्ने फोहोरलाई अलग अलग राखी नगरपालिकाबाट फोहोर उठाउन आएको फोहोर वाहनलाई उपलब्ध गराई नगर सरसफाईमा सहयोग गरिदिनु हुन सबै नगरवासीहरूमा अनुरोध गरिन्छ। टीकापुर नगरपालिका कार्यालय टीकापुर कैलाली।
1: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चरा चुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाउला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: मैले कतिपल्ट भनिसके तेरो टोकेटीसँग बिहे हुँदैन र भनेर पण्डितले के भनेका छन्, टोकेटीसँग जोनसे बिहा गर्छ त्यसको घर बिग्रन्छ।
1: जसले जे भने पनि मैले चाहिँ बिहे गर्छु
0: त्यसो भए।

0: टिकापुर नगरपालिका वडा नम्बर एक द्वारा वडावासीहरूमा हार्दिक अनुरोध।
1: वडा नम्बर एकमा कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाड नछोडी र सड़क पेटी छेउछाउमा नबाँधौं। सार्वजनिक स्थानमा माटो ढुङ्गा गिट्टी बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौं। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
0: एक घर एक बिरुवा रोपौं। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टिकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बाल बालिकाहरू लागू औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनौं। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 091-560-877 वा वडा अध्यक्षको फोन नम्बर 98-484-40-598 सम्पर्क गरौं।
1: टिकापुर नगरपालिका वडा नम्बर एकको कार्यालय टिकापुर कैलाली।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: अरेला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: अरेला सुन चाँदी पसल बलभद्र चोक टिकापुर, एलएन मेडिकल अगाडि, सञ्चालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: आरती ब्यूटी एण्ड कस्मेटिक मा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
2: ए सन्त्यकी आमा, तर कान्छा खालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
3: आफ्ना कान्छा भाइको बिहा नगइकन पन भएन, जाउँ भने भयाको मङ्गलसूत्र पन भाँची गयो।
2: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको है, बरु अहिलै जाउँ, एक दुई दिनमा त छ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
3: आज त सन्त्यका बाले मनकै पुरो हर्यो, बाई जाउँ।
4: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सिंह सुनार, सम्पर्क नम्बर 98684 1208, 98486 39261।
5: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयके अनुरोध।
6: जानकी गाउँपालिका 3 नम्बर वाडावासी दादु भैया दिदी बहिनी हौ क्रे, सड़कके किनारमै पशु चौपाए नै बान देवी, सड़क किनारमै मल वस्तु नै कुरा देवी, साथै सड़क किनारमा पशु चौपाए बाँधके ढुङ्गा बालुवा गिट्टी मल कुराके दुर्घटना हुइले से एकर जिम्मेवारी स्वयं व्यक्ति हुक्रा लेह पर्न बा।
5: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय लाइकपुर।
7: ए भनेदेखि सबै कुरा पाउने रहेछ, लु भन त भाउ के पाउँछ त्यहाँ?
8: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक त राजु, घरमा लाउने कलर सबै पाइन्छ।
3: ए एभ्रिलाको कुरा गरेको हो, त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
9: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
7: भनेदेखि सबै कुरा पाउने रहेछ।
10: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
3: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
11: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
10: प्रोप्राइटर पुष्पराज देवकोटा, सम्पर्क फोन नम्बर 98484 48673 र 98164-60024।
12: ला फेरि यो गाडीले धोका दिने भयो, जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या, यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला, टेन्सनमा भए म त। अब
13: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
12: ए यो टिकापुरमा पनि पाइने रहेछ, कुन ठाउँमा पाइने रहेछ दिदी?
13: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
9: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
12: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
14: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
13: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
15: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
1: ए सन्चेकी आमा, पर कान्छा खालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
2: आफ्ना कान्छा भाइको बे नगइजन पन भएन, जाउँ भने भयाको मङ्गलसूत्र पन भाँची गयो।
1: यो टिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिल्यै जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइएला छन् त्यहाँ।
2: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, बाई जाउँ।
3: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 98 68 44 12 08, 98 4 86 39 261।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: आफूले सञ्चालन गरेका व्यापार व्यवसाय आफ्नो वडा कार्यालयमा दर्ता नवीकरण गराई कर तिरौ र सभ्य नागरिकको परिचय दिउ।
5: कर नतिरी व्यापार व्यवसाय गर्नु कानून विपरीत हो। व्यवसाय दर्ता नवीकरण नगर्ने र कर नतिर्ने नागरिकलाई वडा कार्यालयबाट दिइने सेवा सुविधा प्रदान गरिने छैन।
4: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।

जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 091560641, मोबाइल नम्बर 98432।

0: उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
0: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
2: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा टना भुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै धुकधुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर कैलाली।

0: घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
1: किन टाढा जानु हो दिदी? जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
0: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
1: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
0: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
1: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
0: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, सञ्चालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848569633 र 9851182646।
1: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
2: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
1: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
2: त्यसो भए आजै जाउँला नि।
1: ल, अरूलाई पनि भनौँ है।
2: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्,
0: सिर्जना सुनचाँदी पसल, तपाईँको रोजाइ हाम्रो जिम्मेवारी।
2: सिर्जना सुनचाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 9895943893।

0: coffee ready.
1: Wow, thank you. You sound like a chisugandit banauchu. Mangaldeep scent, 3-in-1 ka saath.
0: I love the scent.
1: I love it too. Hamila man parcha bhane, bhagwan lai pani man parcha.
0: Mangaldeep scent 3-in-1. Perfume like fragrance.
2: हार्दिक सुनचाली पसलमा छक्के तिलहरी माइली तिलहरी रानी हार हार मंगलसूत्र चापकी पेन्डल बाला औठी चन्द्रमा काटा नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: हार्दिक सुनचाली पसल सरकारी अस्पतालको भित्री रोड सञ्चालक शंकर साहू सम्पर्क नम्बर 9848421।

हजुर नमस्कार, शुभ बिहानी शुभ दिनसँगै कार्यक्रम लोक चौतारीको पर्खाईमा बसिरहनु भएका सम्पूर्ण नेपाली लोकगीत संगीतलाई मन पराउने लोक पारथी त्यसै गरी रेडियो प्रेमी मनहरूमा हरेक हप्ताको शनिबार चाहिँ आज पनि यो सुन्दर समयमा तपाईसँग रमाइला कुराकानी गर्न उपस्थित भइसकेका छौं। यतिखेर भने टेक्निकल सपोर्टमा मलाई साथ दिइराख्नु भएको छ हाम्रो प्राविधिक मित्र रत्नाजी भने, त्यसै गरी आवाजमा म छु भाग्य कुंवर। यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जको यो विद्युतीय तरंग मार्फत तपाईसँग हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि तपाईँको माझमा उपस्थित हुने गर्दछौ। पक्कै पनि तपाईँ हामीलाई इन्टरनेटबाट पनि सुन्न सक्नुहुन्छ www.tikapurfm.org मार्फत देश विदेशको जुनसुकै ठाउँमा पनि हामीलाई सहज रूपमा सुन्न सक्नुहुन्छ। पक्कै पनि तपाईँहरूलाई धेरैजना साथीहरूलाई थाहा पनि छ कार्यक्रम लोक चौतारीमा के गर्नुपर्छ, होइन कुन गीत बज्छ कुन गीत गाउनु पर्छ भनेर धेरैजना साथीहरू नेपाली लोकगीत संगीतलाई मन पराउने मान्छे सायद कमै होला, त्यसैले तपाईँलाई थाहा छ। यदि थाहा छैन नयाँ साथी आज सुन्दै हुनुहुन्छ भने के गर्ने होला कार्यक्रममा कुन गीत गाउनु पर्छ होला कस्ता भाका गाउनु पर्छ होला भन्ने त्यस्तो तपाईँको मनमा खुल्दुली छ भने पक्कै पनि तपाईँ आउनुहोस् 091-5162-55 को लाइनमा। केटी साथी आउनुहोस् केटा साथी आउनुहोस् तपाईँसँग हामी रमाइला कुराकानी गर्नेछौ। तपाईँ भन्ने कार्यक्रममा आइसकेपछि अवश्य पनि मिठो तयारीको साथमा आउनुहोला। नेपाली लोकगीत संगीत गाउनुहुन्छ तपाईँलाई मनपर्छ तपाईँसँग गला छ कला छ तपाईँको स्वर मिठो छ भने पक्कै पनि तपाईँ आफ्नो त्यो आवाजलाई कार्यक्रम लोक चौतारी मार्फत कार्यक्रम लोक चौतारी सुनेर बसिरहनु भएका सम्पूर्ण साथीहरूलाई तपाईँ आफ्नो आवाज सुनाउन चाहनुहुन्छ भने पक्कै पनि सहभागिता जनाउन सक्नुहुन्छ। कार्यक्रममा आइसकेपछि एउटा नयाँ होस् पुरानो होस् तपाईँले लोक फाका सुनाउनु पर्ने हुन्छ र तपाईँका स्वदेशमा विदेशमा भएका साथीभाइ आफन्तजनलाई तपाईँ सम्झना पनि छोड्न सक्नुहुन्छ। पक्कै पनि तपाईँ आउनुहोस्। अब दशैं पनि नजिकै नजिकै आइसक्यो, कम्तीमा अब 8 दिन मात्र बाँकी छ होइन। तपाईँको गाउँघरमा के छ कस्तो छ, दशैंको हल पहल के छ, कामको चटाहरू के छ कस्तो छ, त्यो सम्बन्धी पनि हामी रमाइला कुराकानी गरौंला। अब आज भोलि भने परदेशमा भएका दाजुभाइ दिदी बहिनीहरू घरदेशमा आउने पनि तयारीमा हुनुहुन्छ होला, कतिपय दाजुभाइ दिदी बहिनी आइ पनि सक्नु भएको होला र कतिपय आउँदै पनि हुनुहुन्छ होला। तपाईँहरू जहाँ हुनुहुन्छ जे गरिराख्नु भएको छ स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् खुसी रहनुहोस् सुखी रहनुहोस्। हामीलाई सुन्दै हुनुहुन्छ भने अवश्य पनि आउनुहोस् तपाईँसँग हामी रमाइला कुराकानी गर्नेछु भन्दै आज भने कार्यक्रम लोक चौतारीको शुरूमा जोड्छौं यो रमाइलो भाका। त्यसपछि भने हामी तपाईँको माझमा उपस्थित हुनेछौं। तपाईँ भने 091-5162-55 र सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला।

0: हजुर, यो मिठो भाकाबाट कार्यक्रम लोक चौतारीको शुरूआत गरिसकेका छौ। यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाट। हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि कार्यक्रम लोक चौतारी तपाईँले सुन्दै आउनु भएको छ। यो हो कार्यक्रम लोकगीत गाउने, सुनाउने र रमाउने, नेपाली लोकगीत संगीतको जगेर्ना गर्ने कार्यक्रम पनि हो। तपाईँ पक्कै पनि आउन सक्नुहुन्छ। 091-5162-255 को लाइनमा केटी साथी आउनुहोस्, केटा साथी आउनुहोस्, तपाईँसँग हामी रमाइला कुराकानी गर्नेछौ। पक्कै पनि तपाईँसँग गला छ, कला छ, तपाईँसँग मिठो स्वर छ, तपाईँ नेपाली लोकगीत संगीतलाई धेरै मन पराउनुहुन्छ। मसँग त यति राम्रो स्वर छ, यस्तो प्रतिभा छ, यति मिठो गीत गाउँछु, तर कसरी गाउने होला, कहाँबाट गाउने होला, कुन माध्यमबाट गाउने होला भन्ने तपाईँको त्यस्तो सोचिराख्नु भएको छ। तपाईँ घरमै बसेर पनि आफ्नो आवाजलाई सम्पूर्ण दर्शक माझ पुर्याउन चाहनुहुन्छ भने पक्कै पनि तपाईँ आउन सक्नुहुन्छ। 091-5162-255 को लाइनमा केटी साथी आउनुहोस्, केटा साथी आउनुहोस्। आइसकेपछि तपाईँ कार्यक्रममा एउटा मिठो भाका सुनाउनु पर्ने हुन्छ र तपाईँका सुदेशमा विदेशमा भएका साथीभाइ आफन्तजनलाई सम्झना पनि छोड्न सक्नुहुन्छ। र अब दशैं पनि आइसकेको छ, दशैंको उपलक्ष्यमा तपाईँ शुभकामना पनि दिन सक्नुहुन्छ। तपाईँ जो जहाँ हुनुहुन्छ आउनुहोस्, हिमाल, पहाड, तराई, लेगबिसी हुँदै कार्यक्रम लोक चौतारीमा, लोक चौतारीमा बसेर पनि तपाईँ कहाँ हुनुहुन्छ यतिखेर। अब आज शनिबार दिन पनि बिहानी पखाको समय छ यतिखेर भने कोही भने घरमै हुनुहुन्छ होला, कोही भने वनतिर पनि हुनुहुन्छ होला। गाउँघरतिर हेर्ने हो भने आज भोलि एकदमै रमाइलो पनि छ होला। दशैं दीपावली पनि आइसक्यो होइन, अब घर लिप्ने पुत्ने काम पनि भइराखेको छ होला। पक्कै पनि एकदमै रमाइलो हुन्छ गाउँघरमा किन नहोस्, सहर बजारतिर किन नहोस्। दशैं दीपावली घरमा नजिकै गर्दा होइन एकदमै छुट्टै खालको आनन्द हुन्छ। र बाहिर भएका दाजुभाइ दिदीबहिनीहरू झन् घरमा आएपछि त धेरै वर्षपछि घरमा आउँदा त झन् एक खालको आनन्दको महसुस हुन्छ होइन। दशैं दीपावलीमा सबैसँग दाजुभाइ दिदीबहिनीहरूसँग भेटघाट हुँदा, सँगै बसेर टीका लगाउन पाउँदा एक खालको रमाइलो पनि हुन्छ। पक्कै पनि तपाईँको गाउँ बस्तीमा के छ, कस्तो छ यतिखेर भने कोही भने खाना खाँदै हुनुहुन्छ होला, कोही भने गाउँघरतिर हिँड्ने हो भने कामको चटारोमा पनि छ होला, उकाली गर्दै हुनुहुन्छ होला, ओह्राली झर्दै हुनुहुन्छ होला। सहर बजारतिर हिँड्ने हो भने सबैजना आफआफ्नो काममा पनि व्यस्त हुनुहुन्छ होला। तपाईँहरू जहाँ हुनुहुन्छ, जे गरिराख्नु भएको छ, पक्कै पनि हामीलाई सुन्दै हुनुहुन्छ भने तपाईँ आउनुहोस्। एकैछिन भए पनि तपाईँको कामलाई थाती राखेर तपाईँसँग रमाइला कुराकानी गर्न, आएका ती सुमधुर आवाजबाट सुरिला लोक भाका सुन्न हामी उपस्थित भइसकेका छौं। आजको पहिलो साथी कार्यक्रम लोक चौतारीमा जोडिसक्नुभयो भाग्यजी भनी राम्रो प्राविधिक मित्र रत्नाजीले चाहिँ मलाई संकेत गरिसक्नु भएको छ, कहाँबाट को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार हजुर।
1: नमस्ते
0: हजुर। नमस्कार नमस्कार, हाम्रो सीतारामजी हो। हजुर, पक्कै पनि पक्कै पनि, हामीलाई सधैँ सम्झिने मान्छे, हाम्रो नियमित श्रोता पनि भन्न चाहन्छु म। अनि के छ सीतारामजी तपाईँको हाल खबर, अनि तपाईँ लगायत तपाईँको व्यापारको हाल खबर के छ?
1: अब व्यापार त अब 16 साल त आजबाट सकिन्छ, अब राम्रै होला।
0: हजुर, जेउस अब आज भन्दा पनि अब भोलि पर्सिदेखि जेउस राम्रै हुन्छ होला होइन? हजुर, पक्कै पनि पक्कै पनि। दशैं दीपावली पनि अब नजिकै नजिकै आइसकेको छ, नि के छ दशैंको चहल पहल के छ?
1: दशैंको चहल पहल अब हाम्रो यता राम्रै होला, टिकापुरमा राम्रै होला।
0: ठिकै छ, अब आउन थोरै धेरै दिन पनि छैन, थोरै दिन छ होइन। अनि के छ घरतिर जानुहुन्छ कि नै?
1: घर त मेरो यही छ, तब कहाँ जाने हो।
0: हजुर हजुर, पक्कै पनि पक्कै पनि। अनि के छ खाना खानु भयो? खाना खानु भएको
1: खाना अब 12 बजे।
0: हजुर, पक्कै पनि हामी आज अब हामीले पनि खाएका छैनौ, जे उसँगै खानुपर्छ। हजुर, पक्कै पनि पक्कै पनि। अनि के छ धान चुट्ने काम, अनि के छ कस्तो छ, भयो कि भएन तपाईँको?
1: म बर्दिया जाँदैन, टिकापुरमा छु, के छ त्यो थाहै छैन, बर्दियाको हाल खबर।
0: हजुर, पक्कै पनि पक्कै पनि। अनि यहाँ कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, सधैँ सम्झिनुहुन्छ, फोन गर्नुहुन्छ कार्यक्रम लोक चौतारीलाई सम्झिनुहुन्छ, सधैँ माया गर्नुहुन्छ, पक्कै पनि खुसी लाग्छ। तपाईँ जस्ता धेरै साथीहरू पनि आउनुहुन्छ, ल तपाईको आवाज ज जसले सुन्नुहुन्छ तपाईलाई ज जसले चिन्नुहुन्छ सबै साथीहरूलाई ल भन्नुपर्छ कार्यक्रम लोकचौतारी आउँछ फोन गर्नु पर्यो है भनेर है साथीहरूलाई
1: हजुर लिनु सामुदायिक क्याप्टनबाट लोक सिसिटी आउँछ अब जस्तो आउँछ त्यस्तै गीत गाउनु पर्यो अब चौधरी गाना आएपछि चौधरी गाइदिनु पर्यो नेपाली सोसिली हो लोक सोसिली अब जल रेडियो सुन्नुहुन्छ सामुदायिक क्याफेममा अब नजाने पनि जाने पनि आफ्नो आफ्नो अलिकति रेडियोमा गाउँदै गरेपछि अलिकति बिस्तारै हाम्रो पनि बानी परिहाल्छ भनौँ अब यही हो मेरो भन्ने विचार त हो
0: हजुर पक्कै पनि ल सबै साथीहरूलाई चाहिँ जानकारी गराउनु पर्छ अनि के छ आज कोसेली
1: त अब म त जुनसुकै गीत आइहाल्छ अब नेपाली चौधरी सबै आउँछ अब एउटा सुनाइदिउँ
0: ल एउटा मिठो लोक भाका गाउनु पर्छ
1: लोक भाका त अब जान्दैन म जे आउँछ त्यही गाइदिउँ
0: हजुर हामीले त सुनेका थियौँ धेरै गाउनुहुन्छ अरे तपाईँले लोक भाका चाहिँ
1: आउन त अब किन नआउला तर केही जान्दैन अब धेरै त मेरो लोक भाका भन्ने कस्तो कुन गानाले लोक भाका भन्छन् त्यति मलाई ज्ञानै छैन भनौँ
0: नेपाली लोकगीत सङ्गीत सुन्नुहुन्छ नि
1: रेडियो म सुन्छु तर अब लोक भाका अब पहाड़तिर ज्यादा बोल्छ त्यति मलाई थाहै छैन भनौँ अब
0: हजुर हजुर नेपाली लोकगीत सङ्गीत नसुन्ने मान्छे त कमै होला रहेन जसले पनि सुन्छन् गाउँछन् हाम्रो सीतारामजी पनि गाउनुहुन्छ ल एउटा मिठो भाका सुनौँ हामी
1: सुनाइदिउँला त अब जे जस्तो जाने पनि
0: हजुर ल हुन्छ सुरु गर्नुहोस्
1: म अब लोक भाका भनेपछि अब आउँदैन फिल्मको गाना सुनाइदिउँला
0: हजुर ल गाउनुहोस्
1: हजुर नारायण घाटैमा यति छिटो माया बस एकै राटैमा नारायण घाटैमा सलघारीमा सालको बुटा फुलबारीमा फुलको सलघारीमा सालको बुटा फुलबारीमा फुलको नारायण घाटैमा यति छिटो माया बस एकै राटैमा मायाको सागर धेरै हो गहिरो त्यसरी हाम नफाला नारायण घाटैमा यति छिटो माया बस एकै राटैमा यो नौलो गाउँ यो नौलो ठाउँ भेट भयो रहरा नारायण घाटैमा यति छिटो माया बस एकै राटैमा सलघारीमा सालको बुटा फुलबारीमा फुलको सलघारी मसलको बुटा फुलबारी म फुलको हजुर यति
0: कार्यक्रममा आउनुभयो मिठो भाका सुनाउनु भयो त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनमा पनि आउँदै गर्नुहोला माया चाहिँ नमान्नुहोला आजलाई छुट्नुपर्ने हुन्छ छुट्नुभन्दा पहिले साथीभाइ आफन्तजनलाई सम्झना छोड्न सक्नुहुन्छ अब दशैं पनि आउँदैछ दशैंको शुभकामना पनि दिन सक्नुहुन्छ
1: लिनुहोस् अब लोक भाषा गाउने हाम्रो साथीहरू छन् सुशीला लालसरी हिरा सीता सलामी एक से गीत गाइदिनुहुन्छ त्यसपछि ठक त्यसपछि धनु सर पनि धेरै गाउनुहुन्छ जुनसुकै भाषाको गीत त्यसपछि प्रेम सर सुर्खेत सबै साथीलाई अनि इन्द्र सर हुनुहुन्छ कोहलपुरको इन्द्र सर पनि दृष्ट आँखा नदेख्ने हुनुहुन्छ उहाँ पनि धेरै गीत गाउनुहुन्छ कोहलपुरको इन्द्र सर अनि त्यसपछि राम बहादुर खड्क सर चितौन देवघाटबाट मेरो नाम लिनुहुन्छ भन्नुहुन्छ सीताराम चौधरी गाना सुनाउनुहोस् अनि म गाइदिन्छु उहाँ पनि धेरै गीत गाउनुहुन्छ देवघाटबाट अब सबै साथीलाई सम्झिँदै हजुरलाई पनि सम्झिँदै भनौँ नमस्ते
0: हजुर नमस्कार छुटिन्छौ अहिले भने टिकापुरबाट सीताराम चौधरी आउनु भएको थियो उहाँले पनि एउटा फाका सुनाएर गइसक्नु भएको छ उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँहरू पनि आउन सक्नुहुन्छ 091-5-61-255 को लाइनमा केटा साथी आउनुहोस् तपाईँ आइसकेपछि चाहिँ एउटा मिठो भाका चाहिँ तपाईँले सुनाउनु पर्ने हुन्छ यो हो कार्यक्रम लोक चौतारी नेपाली लोकगीत संगीतको जगेर्ना गर्ने लोकगीत गाउने सुनाउने र रमाउने तपाईँ भने कार्यक्रममा आइसकेपछि कार्यक्रममा के गर्नुपर्छ कस्तो गीत गाउनुपर्छ भनेर चाहिँ अवश्य पनि तयारीको साथमा आउनुहोला सायद नेपाली लोकगीत संगीतलाई न सुन्ने मान्छे नगाउने मान्छे कमै होलान् त्यसैले हामी अरू गीतलाई भन्दा पनि नेपाली लोकगीतलाई चाहिँ पुराना किन नहोस् नयाँ किन नहोस् नयाँ पुराना गीतलाई चाहिँ हामी कार्यक्रम लोक चौतारी मार्फत राख्ने गर्छौं र तपाईँ पनि सुन्नुहुन्छ गाउनुहुन्छ पक्कै पनि आइसकेपछि एउटा मिठो भाकाको साथमा चाहिँ आउनुहोला र आइसकेपछि तपाईँका देश विदेश भएका साथीभाइ आफन्तजनलाई तपाई सम्झना पनि छोड्न सक्नुहुन्छ। यो हो कार्यक्रम लोक चौतारी। पक्कै पनि बिहानको समय छ। अब हामीलाई इन्टरनेटबाट पनि सुन्न सक्नुहुन्छ www.tikapurfm.org मार्फत देश विदेशको जुनसुकै ठाउँमा पनि हामीलाई सहज रूपमा सुन्न सक्नुहुन्छ र 101 MHz विद्युती तरंग मार्फत हामीलाई हिमाल पहाड़ तराई लेगबेसी हुँदै पनि तपाई सुन्न सक्नुहुन्छ। तपाई जो जहाँ हुनुहुन्छ पक्कै पनि आउनुहोस्। तपाईसँग गला छ, कला छ, तपाई लोकगीत संगीतलाई धेरै मन पराउनुहुन्छ होइन। तपाई लोकगीत संगीतलाई सायद नसुन्ने मान्छे सानोदेखि ठूलोसम्म किन नहोस् सबैजनाले सुन्नुहुन्छ, गाउनुहुन्छ, मन पराउनुहुन्छ। तपाई सुनिराख्नु भएको छ भने, काम गर्दै हुनुहुन्छ भने पनि आउनुहोस् र बसिराख्नु भएको छ भने पनि आउनुहोस्, हामीलाई सुन्दै आउनुहोस् र तपाईँसँग हामी रमाइला कुराकानी गरौँला। एकैछिन भए पनि मिठा मिठा भलाकुसाले गर्नेछौ भन्दै तपाईँ आउनुभएछ भने हामी तपाईँसँग रमाइला कुराकानी गर्नेछौ। फेरि पनि तपाईँको माझमा जोड्छौ यो मिठो भाका। त्यसपछि भने हामी पुनः तपाईँको माझमा उपस्थित हुनेछौ। तपाईँ भने 091 5162255 र सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला।

मन्तै घरबार भए नि ए सानो असल साथी बन्न तपाईला यो पुरानो भाका निकै मार्मिक भाका तपाईको माझमा राखिसकेपछि पुनः पनि तपाईलाई स्वागत गर्न चाहन्छु। यतिखेर तपाई सुनिराख्नु भएको छ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जको विद्युतीय तरंग मार्फत हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि आउने एकमात्र कार्यक्रम लोक चौतारी, लोकगीत गाउने, सुनाउने र रमाउने नेपाली लोकगीत संगीतको जगेर्ना गर्ने कार्यक्रम पनि हो। पक्कै पनि तपाईहरू आउन सक्नुहुन्छ। को कता हुनुहुन्छ? हुन त धेरैजना साथीहरू आज भोलि कामको चटारो पनि छ, धान काट्ने सिजन छ, अब दशैं दीपावली पनि नजिकै नजिकै आइसकेको छ। धेरैजना साथीहरू काममा पनि व्यस्त हुनुहुन्छ होला, कतिपय सुनि पनि राख्नु भएको छ होला, कतिले सुन्न पनि भ्याउनु भएको छैन होला। पक्कै पनि तपाईँ जहाँ हुनुहुन्छ, जो जहाँ हुनुहुन्छ, जे गर राख्नु भएको छ, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, खुशी रहनुहोस्। तपाईँ कार्यक्रम लोक चौतारी रेडियोलाई धेरै सुन्नुहुन्छ, नेपाली लोकगीत संगीतलाई धेरै मन पराउनुहुन्छ भने पक्कै पनि एकैछिन भए पनि तपाईँको त्यो कामलाई थाती राख्नुहोस्। हामीलाई फोन गर्नुहोस् 091-5561-255 को लाइनमा मिठो लोक भाकाको साथमा आउनुहोस् र आइसकेपछि तपाईँ सुनाउनुहोस् तपाईँका सुदेशमा विदेशमा भएका आफन्तजन अनि हामीलाई सुनाउनुहोस् र सुनाइसकेपछि सम्झेर पनि जानुहोस् जो जहाँ हुनुहोस्। आज धेरैजना साथीहरू विद्यार्थी साथीहरू घरमै पनि बसिराख्नु भएको छ होला, शनिबारे बिदा छ, हुन त आफ्नो काममा व्यस्त हुनुहुन्छ होला। आज शनिबारको दिन भएर पनि होइन, झन मान्छेले भन्छन् आज शनिबारको दिन बिदा भएर पनि झन हामी बिजी हुन्छौं भनेर धेरैजनाले गुनासो पनि गर्नुहुन्छ। पक्कै पनि तपाईँ बिजी पनि हुनुहुन्छ होला, कोही भने खेतगडातिर हुनुहुन्छ होला, कोही भने घरमै हुनुहुन्छ होला। आज भोलि कामको चटारो पनि छ, तपाईँको गाउँ बस्तीमा के छ, कसो छ, के गराख्नु भएको छ, पक्कै पनि त्यो सम्बन्धी हामी रमाइला कुराकानी गरौंला। तपाईँ आउनुहोस् हिमाल, पहाड़, तराई, लेगबेसी हुँदै पक्कै पनि 11:30 बजिसकेको छ। यतिखेर भने खाना खाँदै हुनुहुन्छ होला, कोही भने गाउँघरतिर हिँड्ने हो भने गोरु गोठालो जाने समय पनि भइसकेको छ। धेरैजना गोरु गोठालो पनि जाँदै हुनुहुन्छ होला, कोही भने वनबाट घाँस दाउरा गरेर घरतिर पनि आउँदै हुनुहुन्छ होला, पक्कै पनि आफ्नो व्यापार बिजनेसतिर व्यस्त पनि हुनुहुन्छ होला। तपाईँहरू जहाँ जो जहाँ हुनुहुन्छ, जे घर राख्नु भएको छ, पक्कै पनि हामीलाई सुनेर साथ दिनुहुनेछ भन्ने हामीले आशा अपेक्षा पनि राखेका छौं। तपाईँ के छ रत्नाजी, कोही साथी आउनु भएको छ? हाम्रो रत्नाजीले भन्दैनुहुन्छ कोही साथी आउनु भएको छैन। भाग्यजी दशैं पनि आइसक्यो, धेरैजना साथीहरू काममा पनि बिजी हुनुहुन्छ होला, काम सँगसँगै अब दशैं पनि आउँदैछ, आफ्नो गाउँघरतिर रमाइलो पनि गर्दै हुनुहुन्छ होला भनेर भन्दैनुहुन्छ। ठिकै छ, तपाईँ आउनुभयो छ भने हामी तपाईँसँग रमाइला कुराकानी गरौंला, तपाईँका ती सुमधुर आवाजबाट सुरिला लोक भाका सुनाउला, नभए केही छैन, यताबाट पनि हामी तिनै रमाइला नयाँ पुराना भाका तपाईँको माझमा पस्किनेछौं। आज भने कार्यक्रम लोक चौतारीको समय सकिसक्यो हो भाग्यजी भनेर हाम्रो प्राविधिक मित्रले चाहिँ मलाई संकेत गरिसक्नु भएको छ। के गर्ने, तपाईँसँग यस्तै यस्तै रमाइला कुराकानी गर्ने मन हुँदाहुँदै, तिनै नयाँ पुराना भाका सुनाउने मन हुँदाहुँदै कार्यक्रमको समय सकिसक्यो, हामीले जानु पर्ने हुन्छ भनेर हाम्रो प्राविधिक मित्रले चाहिँ मलाई संकेत गरिसक्नु भएको छ। के गर्ने, तपाईँसँग छुट्टिने मन त मलाई पनि थिएन है, यस्तै यस्तै कुराकानी गर्ने मन। तपाईँहरू नआए पनि तपाईँको घर घरको रेडियो सेट, हात हातको मोबाइल सेटसम्म तिनै नयाँ पुराना भाका यसरी कुराकानी गर्ने मन धेरै थियो, तर हामीले पनि जानु पर्ने हुन्छ, समय जता गयो त्यसको पछि चाहिँ हामीले चढ्नु पर्ने हुन्छ। यतिखेरसम्म सुनेर साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। विशेष गरेर देश विदेशमा पनि हामीलाई अनलाइनबाट पनि सुन्नुहुन्छ, www.tikapureFM.org मार्फत देश विदेशको जुनसुकै ठाउँमा पनि हामीलाई सुनेर साथ दिनुभयो, तपाईँलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। र विशेष धन्यवाद फोन गरेर साथ दिनुभयो, तपाईँलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। र पछिल्लो शनिबार पनि तपाईँसँग यस्तै यस्तै रमाइला कुराकानी गर्न तिनै नयाँ पुराना फाकाको साथमा तपाईँको माझमा उपस्थित हुनेछौ भन्दै यतिखेरसम्म मेरो आवाज तपाईँको घर घरको रेडियो सेट, हात हातको मोबाइल सेटसम्म पुर्याउन सहयोग गर्नुहुने हाम्रो प्राविधिक मित्र रत्नाजीलाई पनि विशेष धन्यवाद दिँदै पछिल्लो शनिबार तपाईँसँग तिनै नयाँ पुराना
लोक भाका तपाईको माझमा लिएर उपस्थित हुनेछु भन्दै यो रमाइलो भाका तपाईको माझमा छोड्दै आज भने कार्यक्रम लोक चौतारीको यो शनिबारे सुन्दर बसाईबाट म भाग्यको रूपन बिदा हुन चाहन्छु। नमस्कार, तपाईको दिन शुभ रहोस्।

सिगापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।

0: होंडा सँगै यो दशैंमा आशाको सुरुवात गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथसाथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टिकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
2: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
1: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
2: अन्य निकायमा दर्ता भएको र टिकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
1: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र दस्तुर छुट हुनेछ।
2: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
1: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
2: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाएमा चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
1: टिकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र, लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
2: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउँ।
1: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्नु हुन अनुरोध छ।
2: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइन का विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छटके तिलहरी, बाला, चूरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98684479, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628।
3: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्ला।
4: होइन चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ हौ तलाई?
3: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लागे हुन्छ, खानै सक्दैन।
4: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
5: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।
7: अरेल्ला सुन चाँदी पसलमा छड्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: अरेल्ला सुन चाँदी पसल, बलभद्र चोक, टिकापुर, एलएन मेडिकल अगाडि, सञ्चालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 98106635।
8: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
9: तर एक्लो कहाँ छस् र यार, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नु पर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
8: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
9: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाई हुन्छ त? जब म निस्केँ, काम गर्न थाले, अनि पो कमाई छ त? यो कमाई पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
8: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकेछ यार, अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
10: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: होंडा सँगै यो दशैंमा आशाको सुरुवात गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: एल्विस एल्विरा टेरसमा डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
2: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811638887।
3: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
4: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। मध्याह्न खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। कांग्रेस सभापतिमा गगन कुमार थापा विजयी, अन्य पदाधिकारीको भने आज दिउँसोबाट मतगणना शुरू हुने। बजेट ल्याउन बोलाइएको सुदूरपश्चिम प्रदेश सभा बैठक 4 बजेलाई सारियो। र धनगढ़ीबाट 26 लाख भन्दा बढ़ीको भन्सार छलीका सामान बरामद, भारतीय ट्रक सहित चालक पक्राउ। अब मध्याह खबर विस्तारमा। सुदूरपश्चिम प्रदेश सभाको बैठक सरेको छ। शनिबार बिहान 8 बजेका लागि बोलाइएको प्रदेश सभाको बैठक अपरान्ह 4 बजेसम्मका लागि सारिएको हो। प्रदेश सभा सचिवालयका सचिव देव बहादुर बोगटीले बिहानको बैठक 4 बजेका लागि सारिएको जानकारी दिएका हुन्। उहाँका अनुसार बैठकमा प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्ने कार्यसूची छ। गत बुधबार साँझ 5 बजे बस्ने प्रदेश सभाको बैठकमा बजेट ल्याउने तयारी थियो, तर सरकारको आन्तरिक तयारी नपुगेको भन्दै भोलिपल्ट बिहान 8 बजेका लागि बैठक बोलाइएपछि शनिबारसम्मका लागि सारिएको थियो। भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालय बीचको टकरावका कारण बजेटमा केही विवाद सिर्जना भएको स्रोतले जनाएको छ। भौतिक मन्त्री ओम विक्रम भाटले बुधबार सामाजिक सञ्जाल मार्फत अर्थमन्त्री चक्रबहादुर मल्लप्रति कटाक्ष गर्दै बजेटमा राज गरेको आरोप लगाएका थिए, तर पछि उहाँले स्टाटस हटाउनु भएको थियो। नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा विजयी हुनुभएको छ। 15 महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा थापा 6584 मत प्राप्त गर्दै सभापतिमा विजयी हुनुभएको हो। सभापति पदका अर्का उम्मेद्वार श्यामकृष्ण खड्कीले 375 मत प्राप्त गरेका छन्। कुल 7013 मत खसेको निर्वाचनमा 54 मत बदर भएको छ। कुल खसेको मतका आधारमा थापाले 93.88% मत प्राप्त गर्नुभएको छ। खड्कीले 5.35% मत पाउँदा 0.77% मत बदर भएको छ। थापाले खड्की भन्दा 6209 मत बढ़ी प्राप्त गर्नुभएको छ। अन्य पदाधिकारीको भने आज दिउँसोबाट मतगणना शुरू हुनेछ। यसअघि कांग्रेसको 14 महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थापा पार्टीभित्र नेतृत्व परिवर्तन र संगठनात्मक सुधारको अभियानमा सक्रिय हुनुहुन्थ्यो। सुर्खेतका विभिन्न स्थानका जंगलमा लुकाई छिपाई राखिएका 18 नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। प्रहरी टोलीले जिल्लाका 2 स्थानीय तह अन्तर्गतका 3 छुट्टा छुट्टै स्थानबाट ती बन्दुक फेला पारेको हो। प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय बाबिया चोरका प्रहरी निरीक्षक भूपेन्द्र शाहीको कमाण्डमा माथहतको इलाका प्रहरी कार्यालय गुटु समेतबाट खटिएको प्रहरी टोलीले चौकुनी गाउँपालिका 7 स्थित सान्नेघारीको जंगलमा खोजतलाश गर्ने क्रममा 5 नाल भरुवा बन्दुक बरामद गरेको छ। जंगलमा लुकाई छिपाई राखिएको अवस्थामा ती बन्दुक फेला परेका हुन्। त्यसै गरी अस्थायी प्रहरी चौकी लगाम समेतबाट खटिएको प्रहरी टोलीले चौकिने गाउँपालिका 1 स्थित धामीसेनको जंगलबाट 12 नाल भरुवा बन्दुक बरामद गरेको छ। उक्त स्थानमा पनि बन्दुक लुकाई छिपाई राखिएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। यसै क्रममा प्रहरी चौकी रानीघाटबाट खटिएको अर्को प्रहरी टोलीले बराताल गाउँपालिका 1 स्थित ज्यामिरेको जंगलबाट 1 नाल भरुवा बन्दुक बरामद गरेको छ। प्रहरीले तीनैवटै स्थानबाट बरामद गरेका बन्दुकलाई जोड्दा कुल 18 नाल पुगेका छन्। बरामद भएका बन्दुक मध्ये सबैभन्दा बढी चौकुने गाउँपालिका 1 धामीसेन स्थित जंगलबाट 12 नाल फेला परेका छन्। त्यस्तै चौकुने गाउँपालिका 7 सान्नेघारीबाट 5 नाल र बाराताल गाउँपालिका 1 ज्यामिरेबाट 1 नाल बन्दुक बरामद गरिएको हो। जंगलमा लुकाई छिपाई राखिएका बन्दुक बरामद गर्न प्रहरीले विशेष सूचनाका आधारमा टोली परिचालन गरेको थियो। सूचनापछि सम्बन्धित प्रहरी कार्यालयबाट खटिएका टोलीले विभिन्न स्थानमा खोजतलाश गरी बन्दुक फेला पारेका हुन्। जंगल जस्ता स्थानमा लुकाएर राखिएका हतियार फेला पार्नु सुरक्षा व्यवस्थापन तथा सम्भावित गैर कानूनी गतिविधिको पहिचानका दृष्टिले महत्वपूर्ण मानिन्छ। यद्यपि बरामद भएका बन्दुक कुन प्रयोजनका लागि राखिएका थिए भन्ने विषयमा अनुसन्धानबाट थप तथ्य खुल्न बाँकी छ। मध्याह खबरमा धनगढ़ीबाट 26 लाख भन्दा बढ़ीको भन्सार छलीका सामान बरामद लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊं।
2: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
4: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
3: जनरल फिजिसियन विशेषज्ञ सेवा,
4: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
3: दन्तरोग सेवा,
4: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
3: मनोचिकित्सक विशेषज्ञ सेवा
5: हरेक महिनाको प्रत्येक शनिबार,
3: र सिटी स्क्यान सेवा,
4: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
3: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
4: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
3: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
4: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
3: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
4: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
3: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
4: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-8, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
2: टिकापुर नगरपालिका वडा नम्बर 1 कार्यालयद्वारा जनहितमा जारी सन्देश।
0: अब बाँकी खबर। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव छ। हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाड़ी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षा भइरहेको छ। त्यसै गरी आज दिउँसो कोशी प्रदेशका सबै तथा देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराईमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ। कोशी प्रदेशका तराई भूभागका एक दुई स्थानमा पनि मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ। आज राति देशका हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। तराईका केही भूभागमा बिहान पख हुस्सो लाग्ने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। टीकापुर नगरपालिकाले 27 जना रसुवा बाढ़ी पीड़ितलाई राहत वितरण गरिएको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीले संकलन गरेको उक्त राहत सामग्री हिजो टीकापुरका रसुवा बाढ़ी पीड़ितका परिवारलाई वितरण गरिएको टीकापुर नगरपालिका वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले जानकारी दिनुभयो। कैलालीको धनगढ़ीबाट भन्सार छली गरी ल्याइएका 26,88,000 रूपियाँ बराबरका सामान सहित एक भारतीय गाड़ी चालक पक्राउ परेका छन्। धनगढ़ी उपमहानगरपालिका दुई ट्राफिक चौराहाबाट भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका मोबाइल डिस्प्ले र विभिन्न किसिमका तस्करी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार शुक्रबार राति शंका लागेर चेक जाँच गर्ने क्रममा UP23T8675 नम्बरको भारतीय मिनी ट्रकमा ती सामान फेला परेका हुन्। सामान ओसार पोसारमा प्रयोग भएको मिनी ट्रक सहित भारतको लखिमपुर खिरी निवासी 25 वर्षीय आकिब खानलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। बरामद सामान र ट्रकको अनुमानित मूल्य 26,88,000 रूपियाँ रहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। मध्याह खबरमा अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
6: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमीन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने कम्बोट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
7: टीकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथसाथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: के तपाईलाई थाहा छ,
2: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
1: हो र?
2: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
1: के छ त विकल्प?
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढै राखौं।
1: विस्तारै गर्दा हुँदैन?
2: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
3: अब पुनः बाँकी खबर। टिकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड र ओम कृष्ण अस्पताल तथा रिसर्च सेन्टर प्राली टिकापुर बीच स्वास्थ्य सेवा तथा सहुलियत सेवा प्रदान सम्बन्धी द्विपक्षीय सम्झौता भएको छ। सम्झौतामा जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको तर्फबाट संस्थाका अध्यक्ष निरपराज भण्डारी तथा अस्पतालको तर्फबाट अस्पतालका प्रबन्ध निर्देशक कृष्ण प्रसाद उपाध्याय बचकाईले हस्ताक्षर गर्नुभएको छ। स्वास्थ्य सदस्य समृद्ध समुदाय भन्ने अभिप्रायका साथ एक कार्यक्रमका बीच उक्त सम्झौता पत्रमा औपचारिक हस्ताक्षर गरिएको हो। यो सम्झौता 1 वर्षका लागि गरिएको र वार्षिक रूपमा सम्झौता नवीकरण हुँदै जाने दुई पक्ष बीच सहमति पनि भएको छ। सम्झौता सँगै कैलालीको टिकापुर नगरपालिका, जानकी र जोशीपुर गाउँपालिका तथा भजनी नगरपालिका क्षेत्रमा बसोबास गर्ने सहकारीका 1,400 बढी शेयर सदस्य तथा उनीहरूका एक घरका आश्रित परिवारहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने भएका छन्। सम्झौता अनुसार सहकारीका सदस्य तथा उनीहरूका घरका परिवारले ओमकृष्ण अस्पतालबाट सेवा लिँदा न्यूनतम 10 देखि अधिकतम 20% विशेष छूट प्राप्त गर्नेछन्। अस्पतालले बिरामी भर्ना, आईसीयू, एनआईसीयू लगायत विभिन्न प्रकारका जटिल तथा सामान्य शल्यक्रिया, ल्याब परीक्षण, भिडियो एक्सरे, एक्सरे तथा अस्पतालको आफ्नै फार्मेसीबाट औषधि खरिद गर्दा तोकिएको सहुलियत छूट उपलब्ध गराउनेछ। यसै गरी ओपीडी दर्ता तथा एमबीबीएस चिकित्सक परामर्श शुल्क अधिकतम 150 मात्र कायम गरिएको छ भने नियमित फलोअप परामर्श पूर्ण रूपमा निशुल्क रहने व्यवस्था मिलाइएको छ। सुविधा उपभोग गर्नका लागि सेवाग्राहीले अस्पतालको शुल्क भुक्तानी गर्नु अघि जनकल्याण बचत तथा ऋण सहकारीले जारी गरेको आधिकारिक शेयर सदस्य परिचय पत्र वा सम्बन्धित कार्यालयको सिफारिश पत्र भने पेश गर्नुपर्नेछ। सम्झौता पत्रमा हस्ताक्षर पश्चात सम्झौताको पूर्ण कार्यान्वयनको प्रतिबद्धता व्यक्त गर्दै अस्पतालका प्रबन्ध निर्देशक कृष्ण प्रसाद उपाध्याय बचकाईले समुदायमा आधारित सहकारीका सदस्यहरूलाई सहुलियत दरमा गुणस्तरीय सेवा दिन पाउँदा खुशी व्यक्त गर्दै पूर्वी कैलालीमा अत्याधुनिक प्रविधि, उपकरण र विशेषज्ञ चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा स्तरीय स्वास्थ्य सेवा प्रवाह गरिरहेको अस्पतालबाट सदस्यहरूले वास्तविक राहत महसुस गर्ने विश्वास व्यक्त गर्नुभयो। सहकारी संस्थाका व्यवस्थापक छविलाल जैसीले आफ्ना सदस्यहरूलाई वित्तीय कारोबारका अलावा सामाजिक सुरक्षा र स्वास्थ्य सेवामा समेत प्रत्यक्ष टेवा पुर्याउने उद्देश्यले अस्पतालसँग सहकार्य गरिएको बताउँदै सम्झौताबाट प्राप्त हुने स्वास्थ्य सहुलियतको भरपूर लाभ उठाउन सम्पूर्ण सदस्य तथा तिनका परिवारलाई आग्रह गर्नुभएको छ। अनुसार दुई संस्थाको संयुक्त पहलमा समुदाय स्तरमै निशुल्क स्वास्थ्य शिविर, मातृ शिशु कल्याण तथा विभिन्न स्वास्थ्य सचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गरिने भएको छ। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। कांग्रेस सभापतिमा गगन कुमार थापा विजयी, अन्य पदाधिकारीको भने आज दिउँसोबाट मतगणना शुरू हुने। बजेट ल्याउन बोलाइएको सुदूरपश्चिम प्रदेश सभा बैठक 4 बजेलाई सारियो। र धनगढ़ीबाट 26 लाख भन्दा बढ़ीको भन्सार शैलीका सामान बरामद, भारतीय ट्रक सहित चालक पक्राउ। हवस् त, अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्नापुन मगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
4: ए सन्तेकी आमा, पर कान्छा खालाको बिहाको न्युतो आएको छ, कसो हो त जाने विचार छ कि नै त?
5: आफ्ना कान्छा भाइको बिहा नगरिकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँची गयो।
4: यो टिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याक्ट्री बनाइहाल्ला छन् त्यहाँ।
5: आज त सन्त्याका बाले मनकै पुरो हर्यो, ठोट त बाई जाउँ।
6: सामुएल ज्वेलर्स सुनचादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-2061।
7: ए भनेदेखि सबै कुरा पाउने रहेछ, लु भन् त बाउ के पाउँछ त्यहाँ?
8: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
5: ए एभ्रीलाको कुरा गरेको हो, त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
9: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
7: भनेदेखि सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा, सम्पर्क फोन नम्बर 9844-48-673 र 9814-68-0204।
11: ओइ बहिनी, घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
5: किन टाढा जानु हो दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
11: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
5: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
11: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
5: हो नि, तपाईँलाई पनि घर, कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
11: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, सञ्चालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848-59-67-33 र 9851-18-82-46।
12: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
13: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
14: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
12: डेलिभरीका लागि
14: ड्रिंकिङ वाटर एक्वा शीतल,
12: टिकापुर कैलाली,
15: सम्पर्क मोबाइल नम्बर 9807-10-672।
16: स्वास्थ्यका लागि पानी,
17: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्रणाली टिकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने
0: समस्याहरू, किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 98484 27359 र 98482 43 59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपा देवी मन्दिर नजिकै।
2: कफी रेडी।

0: लभ इट टू। हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
1: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेंस।
2: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
3: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
2: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
3: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
2: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
5: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
6: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
3: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।

0: बाबू ए बाबू काल मनीष मेडिकल में जाइस तो
1: मई नहीं जाए वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू
0: वह मारे तो तुहिन वहाँ पठाई दो यहाँ हेर ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकरन बढ़िया डॉक्टर वही से उपचार हुई था वही तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुई जाए
1: ए हो दादू अपन अनुहार बिगड़ के परेशान रहूं तब तो मैं अब भी जाए
2: याद कर भी मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दोसरो शनिवार काठमाडौं के वरिष्ठ छाला यौन कुष्ठ तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया पोटो डंडीफोर दाड़ खुंजली हुटला झरना कपार के तालु खुलना डेंड्रफ इक्जेमा सोरियासिस कुष्ठ रोग पुरान से पुरान ठीक नहीं हुई घाव खतीरा ओ यौन दुर्बलता के उपचार होती रहल बा
3: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर फोन नंबर 9800071024 ओ 9800047417
4: सुन्नुहोस् न यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु सिर्जना सुनचाली पसलमा जाऊ न त्यहाँ आकर्षक डिजाइनका सुनचालीका गहना पाइन्छन् रे
5: ए हो र गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त
4: हुन्छ नि आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ अनि विश्वासिलो सेवा पनि
5: त्यसो भए आजै जाउँला नि
4: ल अरूलाई पनि भनौँ है
5: सुनको चमक आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
4: सिर्जना सुन चाँदी पसल तपाईँको रोजाई हाम्रो जिम्मेवारी
5: सिर्जना सुन चाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा सञ्चालक रूपलाल सुनार सम्पर्क नम्बर 9800095443893
6: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना
7: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ
8: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ
7: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू
8: बेसरी टाउको दुख्ने
7: उच्च ज्वरो आउने बेहोश हुने
8: घाँटी अरोरो कडा हुने
7: कम्पन हुने
8: पक्षघात हुने
7: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ
8: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू
7: लामखुट्टेको टोकाइबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो
8: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं
7: घर बाहिर निस्कदा खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ
8: घरको झ्याल ढोकामा जाली राख्ने पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं
7: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं
8: सधैं झुल टाँगेर सुत्ने गरौं
7: याद गर्नुहोस् यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ
9: स्वास्थ्य कार्यालय कैलाली

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछु छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टेकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98684479, 98246025। अछाम मंगलसैनका लागि धूप सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246028।
3: कस्तो गनाएको, इनका सन्तानले टोइलेट गनाएरै मार्ने भए,
4: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैन।
5: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
3: कता छ त त्यो?
5: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
5: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98653629026।
6: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98656992026।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: टीकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टीकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
1: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
0: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायीको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
1: अन्य निकायमा दर्ता भएको र टीकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 को मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
0: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र
1: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10% वार्षिक व्यवसाय कर छुट हुनेछ।
0: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
1: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाए चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
0: टीकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
1: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिऊ।
0: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्न हुन अनुरोध छ।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली।
2: बाबु, ए बाबु, काल मनीष मेडिकल में जाइस तो
3: मई नहीं जाय, वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू।
2: उहे मारे तो तू ही वहाँ पठाई दो। यहाँ हेर ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरानी हुकन बढ़िया डॉक्टर वही से उपचार हुई था वही तोर समस्या फैन अस्ते बा जैबे तो समाधान हुई जाए।
3: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहू तब तू मैं अब भी जाय।
4: याद करबी, मनीष मेडिकल हल टीकापुरमा प्रत्येक महिना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाग, खुजली, भुटला झर्ना, कपार के तालु खुल्ना, डेन्ड्रप, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुइल घाव, खतिरा ओ यौन दुर्बलता उपचार होती रहल बा। संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर, फोन नंबर 9860071024 ओ 9846774417।
5: एल्विस एल्विरा टेरसमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
6: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टीकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811638887।
7: कफी रेडी।
8: वाव, थैंक यू, यो साँझलाई अझै सुगन्धित बनाउँछ मंगलदीप सेन्ट 3-in-1 को साथ।
7: आई लव द सेन्ट,
8: आई लव इट टू। हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
7: मंगलदीप सेन्ट 3-in-1 परफ्युम लाइक फ्रेग्रेन्स।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्रैच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्रैच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होंडा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: आरती ब्यूटी एन्ड कस्मेटिक मा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
2: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624-70483।
3: हार्दिक सुनचाली पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चाक्की, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। हार्दिक सुनचाली पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 98 48 42 91 74।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्ला हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लाग्यो हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ
5: सम्पर्क स्थान दण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
6: हेलो बहिनी कता हो तिमीलाई थाहा छ कि नै सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्त 60 उपहार सहित एक कचौरा पनि पाइन्छ तिमीले कतिमा किन्यौ
7: मैले त एक पेटी चाउचाउ रु 600 किने
6: 600 रुपियाँ किन हाल्नु पर्यो 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि त्यो पनि हरिलाल किराना पसलमै छ फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ त्यो पनि वाईवाई सीजी कम्पनीको र रिचार्ज कार्ड पनि पाइन्छ भुलेर पनि अरू ठाउँमा नजानु है होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ आधिकारिक विक्रेता
7: हरिलाल किराना पसल ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली सञ्चालक प्रदीप बहादुर विष्ट सम्पर्क नम्बर 9848-40-22-41
8: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी आउँदै गरेको बडा दशैं शुभ दीपावली नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी शुभचिन्तक पत्रकार समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा दाजुभाइ दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गई श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल समय बिहान 10 बजेदेखि आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड

0: डेलिभरीका लागि
1: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
2: सम्पर्क मोबाइल नम्बर 98017 10672 स्वास्थ्यका लागि पानी

0: दाजु विवाहको तयारी त सुरु भयो तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
1: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला।
0: विवाह
1: तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
0: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
1: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
0: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
1: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एकपटक आउनुहोस्।
2: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98 66 27 27 99।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
2: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
3: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
4: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
1: भनेदेखि सबै कुरा पाउने रहेछ।
5: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
6: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
7: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
5: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
8: कामदार आवश्यकता सम्बन्धी सूचना।
9: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
8: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 98541000725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।

0: बहिनी घरमा बट्टीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
1: किन टाढा जानु हो दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
0: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
1: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
0: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
1: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
0: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848 59 67 33 र 9851 18 82 46।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
3: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
2: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
3: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार।
2: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क नम्बर 9868 00 08 र 9825 67 77 72।
1: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
4: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
1: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
4: त्यसो भए आजै जाउँला नि।
1: ल, अरूलाई पनि भनौँ है।
4: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
0: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
4: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 9805943893।
5: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
6: यो ओसीएमसी भनेको के आयो फेरि?
7: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
6: ओसीएमसीले के सहयोग गर्छ त?
7: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
8: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854 89 213, इमेल ocmcticapur@gmail.com।

0: जापानीज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानीज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोश हुने,
2: घाँटी अररो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाइबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कँदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुर 2 राजीपुर कैलाली।
5: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो हो कसो कालले छिटो नलाग्यो
2: होइन चाहिँ जो माइलो
3: त्यो बर्बर बर्बर कराइरहेको छ के भएको छ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको छ त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीबाई मेडिकल स्टोरमा गए त भइहाल्यो
4: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
5: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरौला रोड टिकापुर कैलाली
7: दमकल बिग्रेको सूचना टिकापुर नगरपालिकाको दमकल बिग्रेर मर्मतको लागि धनगढ़ी लगिएको र मर्मत भएर नआउँदासम्म दमकलका सेवाहरू प्रदान गर्न टिकापुर नगरपालिका असक्षम रहेको सम्पूर्ण सेवाग्राहीमा जानकारी गराउँदछौ टिकापुर नगरपालिका

0: होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डासँग साथसाथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।

0: ready.
1: Wow, thank you. You sound like अच्छे सुगंधित बनाऊं मंगलदीप सेंट 3-in-1 के साथ.
0: I love the scent.
1: I love it too. हामीले मन पर्छ भने भगवानलाई पनि मन पर्छ.
0: मंगलदीप सेंट 3-in-1 perfume like fragrance.
2: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्.
3: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
4: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ.
2: डेलिभरी का लागि
4: ड्रिंकिंग वाटर एक्वा शीतल
2: टीकापुर कैलाली
5: सम्पर्क मोबाइल नम्बर 9807106772. स्वास्थ्यका लागि पानी
6: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारजरानका लागि आवेदन दिने बारेको सूचना. टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टीकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धाराजरान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ. उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धाराजरानका लागि आवेदन दिन हुन अनुरोध छ. याद राख्नुहोला पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन. थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 0915614549 सम्पर्क गर्नुहोला. टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था.
7: बाबु ए बाबु काल मनीष मेडिकलमा जाइस् त
8: उहाँ आफ्न अनुहार बिगर्के घर से बाहर नै निकर्छु.
7: उहे मारे तो तुहिन उहाँ पठाइदो. यहाँ हेर ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होइसे उपचार हुई तो वही तोर समस्या फेन अस्ते बा जइबे तो समाधान हुई जाई.
8: ए हो दादू अपन अनुहार बिगर्के परेशान रहू तब तो मैं अब भी जाए.
6: याद करबी मनीष मेडिकल हल टीकापुरमा प्रत्येक महिना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा. मनीष मेडिकल हल टीकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया पोटो डन्डीफोर दाँत खुजली भुटला झर्ना कपारके तालु खुल्ना डेन्ड्रफ इक्जेमा सोरियासिस कुष्ठ रोग पुरान से पुरान ठीक नै हुइल घाउ खतिरा ओ यौन दुर्बलता उपचार होइति रहल बा. सम्पर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर फोन नम्बर 9860071024 ओ 9806477.

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ छ नलका मोटर, ढक त राजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एक मात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एक मात्र ठाउँ एभ्रिला ट्रेडर्स,
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463673 र 98164602004।
7: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो त जाने विचार छ कि नै छ?
8: आफ्ना कान्छा भाइको बिहा नगइकन पनि भएन, जाउँ भने भयाको मङ्गलसूत्र पनि भाँची गयो।
7: यो टिका लागि त सामुएल ज्वेलर्स बनेको है, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
8: आज त सन्त्याका बाले मनकै पुरो हर्यो, बाई जाउँ।
4: सामुएल ज्वेलर्स, सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार। सम्पर्क नम्बर 98684412008, 98486239261।
9: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
10: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
9: ए हो त, कहाँ पाइरहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
10: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
9: अब त म ढुक्क।
4: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरा पारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
10: मोबाइल नम्बर 98481443426। जमरा पारी, टिकापुर, कैलाली।
11: छिछि, कस्तो गनाएको! इनका सन्तानले टोइलेट गनाएरै मार्ने भए,
12: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला? घरमा पुरुष पनि छैन।
13: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
11: कता छ त त्यो?
13: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
11: फोन नम्बर कति हो भाइ?
13: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98653629026।
11: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनु होला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 97620203000 र 98656692026।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868-14-799, 9824-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824-60-28-25।

0: बस्ने उपायहरू
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
0: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
0: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
0: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
2: स्वास्थ्य कार्यालय कैलाली।

0: संगे मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौँ नजम्ने, तालुको रौँ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार।
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 98688 र 98253772।
2: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
3: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
2: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
3: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
2: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
5: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
6: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
3: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
7: अरेल्ला सुन चाँदी पसलमा छड्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
8: अरेल्ला सुन चाँदी पसल, बलभद्र चौक, टिकापुर, एलएन मेडिकल अगाडि, सञ्चालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 98-10-62-35-47।
9: ल यति छिटो आमा बन्न लागेको त
10: थाहा पाउँदैछु। यस्तो अवस्थामा पनि घरमा सकि नसकी सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन।
9: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी, 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
0: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा

0: आरती ब्यूटी एंड कॉस्मेटिक मा सौंदर्य र श्रृंगार को लागी विभिन्न ब्रांड का कॉस्मेटिक सामग्री पाइनु का साथ है थारू गरगहना पाइन्छ र ब्यूटी पार्लर को सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: संचालक आरती चौधरी, संपर्क नंबर 98624 70483।
2: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुरमा।
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधि द्वारा गरिने।
2: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
3: महिनाको महिनावारी गडबडीको समस्या,
2: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
3: पेट सम्बन्धी सम्पूर्ण समस्या,
2: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
3: ईसीजी सेवा,
2: डिजिटल एक्सरे सेवा
3: र प्रयोगशाला ल्याब सेवा।
2: फोन नम्बर 98484 27359 र 98842 73 59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपा देवी मन्दिर नजिकै।
4: हार्दिक सुनचाली पसलमा छक्के तिलहरी, माइले तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: हार्दिक सुनचाली पसल, सरकारी अस्पतालको भित्री रोड, संचालक शंकर साहु, सम्पर्क नम्बर 98842 41 91 74।
6: पढाई छुट्यो साथी छुटे सबै।

0: अनि घरमा बट्टीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
1: किन टाढा जानु दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
0: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
1: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
0: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
1: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
0: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 98 48 59 67 33 र 98 51 18 82 46।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्ष देखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
3: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
2: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
3: त्यसो भए आजै जाउँला नि।
2: ल, अरूलाई पनि भनौँ है।
3: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
4: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाइ हाम्रो जिम्मेवारी।
3: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।
5: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछु भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
6: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: दमकल बिग्रेको सूचना। टिकापुर नगरपालिकाको दमकल बिग्रेर मर्मतको लागि धनगढ़ी लगिएको र मर्मत भएर नआउँदासम्म दमकलका सेवाहरू प्रदान गर्न टिकापुर नगरपालिका असक्षम रहेको सम्पूर्ण सेवाग्राहीमा जानकारी गराउँदछौ। टिकापुर नगरपालिका।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
5: कामदार आवश्यकता सम्बन्धी सूचना।
6: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
5: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9551400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
7: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
8: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
7: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
8: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
7: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
8: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
9: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868814799, 9824625232। अछाम मंगलसैनका लागि धूप सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824628825।

0: समूह टीकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह, टीकापुर 2, राजीपुर, कैलाली।
1: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टीकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टीकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौ। स्थान टीकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार, टीकापुर कैलाली। सम्पर्क फोन नम्बर 0915606141, मोबाइल नम्बर 98432886713।
2: टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टीकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 0915614549 सम्पर्क गर्नुहोला। टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
3: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
4: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
5: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
3: डेलिभरीका लागि
5: ड्रिंकिङ वाटर एक्वा शीतल,
3: टीकापुर कैलाली।
4: सम्पर्क मोबाइल नम्बर 98017106772। स्वास्थ्यका लागि पानी

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: मैले चाइनाको माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरौला रोड टिकापुर कैलाली
6: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होंडा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: Coffee ready.
2: Wow, thank you. You sound like achhe sugandhit banaunchu. Mangaldeep scent 3-in-1 ka saath.
1: I love the scent.
2: I love it too. Hamilai man parcha bhane bhagwanlai pani man parcha.
1: Mangaldeep scent 3-in-1. Perfume like fragrance.
3: के तपाईलाई थाहा छ,
4: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
3: हो र
4: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू

0: खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
0: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
1: के छ त विकल्प?
0: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढे राखौ।
1: विस्तारै गर्दा हुँदैन?
0: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: एक्लो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
1: तर एक्लो कहाँ छ श्रेया, यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
0: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ।
1: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थालेँ अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन। हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
0: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिस् जस्तो यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
4: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
3: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सकियो नि।
3: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
5: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-1479, 98-24-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
6: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुर 2 राजीपुर कैलाली।
7: कॉफी रेडी।
8: वाओ, थैंक यू। यू साउंड लाइक अच्छी।

0: हामीलाई मनपर्छ भने भगवानलाई पनि मनपर्छ।
1: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेंस।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौँ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौँ।
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ।

0: पृथ्वी बचाऊ,
1: प्लास्टिक हटाओ, पृथ्वी बचाओ। टीकापुर नगर पालिका, नगर कार्य पालिका को कार्यालय सरसफाई शाखा टीकापुर कैलाली।
2: हार्दिक सुनचानी पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइन का गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। हार्दिक सुनचान्दी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 98 48 42 91 74।
3: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
4: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
5: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
6: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
3: भनेदेखि सबै कुरा पाउने रहेछ।
1: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
1: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98 4 84 48 673 र 98 14 68 02 04।
9: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
5: आफ्ना कान्छा भाइको बिहा नगइकन पनि भएन, जाउँ भने भयाको मङ्गलसूत्र पनि भाँची गयो।
9: यतिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याक्ट्री बनाइहाल्ला छन् त्यहाँ।
5: आज त सन्त्याका बाले मनकै पुरो हर्यो, हट त बाई जाउँ।
1: सामुएल ज्वेलर्स, सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार। सम्पर्क नम्बर 98 68 44 12 08 98 4 86 39 261।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्रैच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप्रु 10,000 सम्मको स्क्रैच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होंडा छ 7-7 अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
5: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 091-560-641, मोबाइल नम्बर 98-432-86-713।
6: चर्पी भर्लो सेफे का चिन्ता, आदित्य सेफ्टी ट्याङ्की सरसफाईमा फोन गरी आब्बा का सरसफाई कै दिही।
7: फोन नम्बर कटा हो त
6: ली डायल करी 97-620-20-300।
7: हेलो, आदित्य सेफ्टी ट्याङ्की सरसफाई हो?
8: हजुर हो।
7: महिन राजापुर बजारमा ट्याङ्की सफाई गर्न बा?
6: अपनौ कन्थे, टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा ओ लम्की मन सेफ्टी ट्याङ्की, गोबर ग्यास ओ रिङवाला टोयलेट सरसफाई कर परिकलसे आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा हान सम्झवे। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 97-620-20-300 हो 98-656-92-026।

0: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाली पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
1: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
0: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
1: त्यसो भए आजै जाउँला नि।
0: ल, अरूलाई पनि भनौँ है।
1: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
2: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
1: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।

0: जानकी गाउँपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
1: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
2: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
1: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
2: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
1: अब त म ढुक्क।
3: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
2: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
4: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
4: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
5: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: सिगापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारजरानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धाराजरान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धाराजरानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गते पछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 मा सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
1: समयमै आफ्नो घर, परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
2: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: देउडा गीत गाउन्या तम्रा हाम्रा गाउँ घरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जन भुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।

0: होंडा सँगै यो दशैंमा आशाको सुरुवात गरौ। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्ष सम्म फ्री सर्भिसिङ अथवा 5 वर्ष सम्म AMC र होंडा छ साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
2: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
1: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार।
1: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 98688008 र 98253677272।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
2: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
2: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
2: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
3: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247825।

0: टीकापुर नगरपालिका वडा नम्बर ५ का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौ र अरूलाई पनि बचाउ। टीकापुर नगरपालिका वडा नम्बर ५ द्वारा जनहितमा जारी सन्देश।
1: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव कोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्र र नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट जनकल्याण बचत तथा ऋण सहकारीको 15 साधारण सभा, मितव्ययी भएर काम गर्न शेर सदस्यको सुझाव, कैलालीको टीकापुरमा गर्भपतन सम्बन्धी भएका मूल्य मान्यता धारणामा रूपान्तरण कार्यशाला, विश्व मानसिक स्वास्थ्य दिवस मनाइयो, मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनुपर्नेमा जोड़, सुदूरपश्चिम सरकारले आज पनि गर्न सकेन बजेट सार्वजनिक, प्रदेश सभा बैठक भोलि बस्ने र लम्की स्थित मातृभूमि सामुदायिक वनको 12 चुनावी साधारण सभा। खोज खबर अब विस्तारमा। जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको 15 साधारण सभाले विभिन्न निर्णयहरू पारित गरेको छ। टीकापुर नगरपालिका, भजन नगरपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिका कार्यक्षेत्र भएको जनकल्याणमा 1,428 जना शेर सदस्यका 1,43,07,005 रूपियाँ शेर पुँजी छ। 8,12,50,000 बचत संकलन गरेको सहकारले 7,90,00,000 रूपियाँ लगानी गरेको छ। सभाले चालू आर्थिक वर्षका लागि 1,33,25,000 रूपियाँको अनुमानित आयव्यय प्रस्ताव पारित गरेको छ। थप खबर रत्नापुन मगरबाट।
1: शनिबार भएको सभामा अध्यक्ष निरपराज भण्डारीले प्रस्तुत गर्नुभएको संचालक समितिको प्रतिवेदन सहकारीको आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन पारित भएको छ। सहकारीले शेयर सदस्यहरूलाई 2% लाभांश वितरण गर्ने र संस्थाका आन्तरिक कार्यविधि परिमार्जन गर्ने निर्णय गरेको छ। सभामा लेखा सुपरिवेक्षण समिति संयोजक रजनी शाहीले प्रस्तुत गर्नुभएको प्रतिवेदन पारित भएको छ।
2: 70,500 अघिल्लो आर्थिक वर्षमा 7,63,57,160 रहेकोमा आर्थिक वर्ष 2082-83 28,68,699.37% वृद्धि भएर 8,12,25,858 पुगेको छ। कुल व्ययले अघिल्लो आर्थिक वर्षमा 1,15,07,222 रहेकोमा आर्थिक वर्ष 2082-83 52,62,222 45.73% कमी भएर 62,45,000 पुगेको छ। कुल ऋण लगानी अघिल्लो आर्थिक वर्षमा 7,51,62,256 रहेकोमा आर्थिक वर्ष 2082-83 42,503.5% वृद्धि भएर 7,90,07,786 पुगेको छ। घाटा लागेको ऋण अघिल्लो आर्थिक वर्षमा 21,29,254 4.16% भएकोमा आर्थिक वर्ष 2082-83 7,81,482.9% वृद्धि भएर 39,10,736.95% रहेको छ। जम्मा सदस्य संख्या अघिल्लो आर्थिक वर्षमा 1,393 जना रहेकोमा आर्थिक वर्ष 2082-83 35 जना 2.51% वृद्धि भएर 1,428 जना रहेको छ। जम्मा सम्पत्ति अघिल्लो आर्थिक वर्षमा 11,15,65,639 रहेकोमा आर्थिक वर्ष 2082-83 1.84% घटेर 10,95,03,742 पुगेको छ।
1: सभाको उद्घाटन सत्रमा बोल्दै टीकापुर नगरपालिकाको आर्थिक विकास समितिका संयोजक यज्ञ प्रसाद न्युपानेले सहकारीले उद्देश्य परक भएर ऋण लगानी गर्नुपर्ने, लगानी गरेको ऋण तिर्न नसक्ने शेयर धनीको धितो लिलाम गरेर ऋण असुली गर्नुपर्ने अवस्था आउन नहुने बताउनु भएको छ।
3: विगतका दिनहरूमा सहकारी लगायत वित्तीय संस्थाहरूमा अस्वस्थ प्रतिस्पर्धाका कारण आज धेरै सहकारीहरू डुबेका छन्, बदनामिएका छन् र विभिन्न वित्तीय संस्थाहरूले आफ्ना कर्जा लगानी गरेका कर्जा ऋणीहरूका घर धितोहरू धितो सकार गर्ने र घर धनीहरूलाई विस्थापित गर्ने कामहरू पनि भएका छन्। तर हामी सहकारी सहकार्य सँगसँगै चल्ने सहकारी सहकारीका शेष सदस्यहरूले सञ्चालन गर्ने सहकारी भएका कारण हामीलाई त्यो अवस्थासम्म सहकारीमा हामी पुग्नु हुँदैन भन्ने कुरा म यहाँहरू माझ राख्न चाहन्छु।
1: चालु वर्षमा सबैभन्दा पहिले साधारण सभा गरेकोमा न्यूपानेले जनकल्याण सहकारीको प्रशंसा पनि गर्नुभयो। संस्थाका निवर्तमान अध्यक्ष बद्री प्रसाद भट्टराईले आफू अध्यक्ष हुँदा संस्थाको चिया पनि नखाएको र उत्कृष्ट सहकारी भएको स्मरण गर्दै त्यही इज्जत जोगाउनु पर्ने र शेर सदस्यहरूको चित्र बुझाउनु पर्ने बताउनुभयो।
4: यो संस्था सञ्चालन गर्दाखेरि यहाँलाई स्मरण होस्, हामीले एउटा चियाको पनि लोप गरेर चिया खान पनि हामी लोप गरेर रात दिन संस्थालाई नभनी सात दिन खटेर बनाएको संस्था हो। अझै पनि यो संस्थालाई उचाइमा लिन हामीले भर प्रयास गर्नुपर्ने हुन्छ। हाम्रो संस्थामा देशभरिकै उत्कृष्ट सहकारीको हामीले पुरस्कार प्राप्त गरेका छौँ। विगतको दिनहरूलाई स्मरण गर्नुपर्छ हामीले। यो संस्था देशभरिको उत्कृष्ट सहकारीको दुईवटा केन्द्र स्तरका पुरस्कार, दुईवटा प्रदेश स्तरका पुरस्कारहरू हामीले प्राप्त गरेका छौँ। हाम्रो व्यवस्थापकज्यू देशभरिकै उत्कृष्ट सहकारी व्यवस्थापकमा पुरस्कृत हुनुभएको छ। यो सहकारी देशभरिकै उत्कृष्ट सहकारी हो।
1: संस्थापक अध्यक्ष गणेश बहादुर साउदले पनि जनकल्याण सहकारीले 15 वर्षमा धेरै उपलब्धि हासिल गरेकोले उपलब्धि रक्षा गर्न सबै शेयर सदस्य सचेत रहनुपर्ने सुझाव दिनुभयो।
5: सहकारी संस्थामा खबरदारी कसले गर्ने? त्यसैले यो जवाबदायिता तपाईँको पनि उत्तिकै छ, मेरो, तपाईँको, उहाँको र हामी सबैको त्यो दायित्वले गर्दा एउटा साझा संस्था जहाँ जनकल्याण सहकारी बनेको छ। यसका उपलब्धिहरू कतिपय कठिन घडीहरू थिए, अझ पनि छन्, हिजो थिए, आज छन्, भोलि पनि हुनेछ। यो संस्थागत
1: सहकारीका अध्यक्ष निरपराज भण्डारीले सहकारी स्थापना हुँदाको सचिव भएर काम गरेको स्मरण गर्दै अध्यक्ष हुँदाको 4 वर्ष बितेको पनि पत्तै नभएको बताउनुभयो।
6: 4 वर्ष बितेको त पत्तै भयो, यति व्यस्त रह्यौं हामी यो सहकारीको उन्नयनका निमित्त, यो सहकारीलाई राम्रो बनाउनका निमित्त खट्यौं, लागि पर्यौं र सम्पूर्ण शेयर सदस्य महानुभावजीहरूले हामीलाई सहयोग गर्नुभयो, सपोर्ट गर्नुभयो, यसका लागि यहाँहरू सबैलाई विशेष हामी धन्यवाद दिन चाहन्छौ। म यो संस्थाको संस्थापक सचिव पनि हुँ, संस्थापक अध्यक्ष गणेशजी हुँदै गर्दा सम्पूर्ण डकुमेन्ट तयार गर्ने काम मैले गरेको थिएँ र यस्तो अवस्थामा एउटा यो संस्थालाई हामीले स्थापना गरेका थियौं र भोलिका दिनमा यो संस्था नबिग्रियोस्, यसलाई कसैले पनि गिद्धे नजरले नलगाउन्, सबै असल इमान्दार भएर अगाडि बढाउन भन्ने हामी चाहन्छौ।
1: 39 लाख भाका लागेको ऋण भएको सहकारीमा 6,16,000 खुद नाफा भएको देखिएको छ। साधारण सभामा साधारण सभाको खर्च, लेखा परीक्षण शुल्क, संचालक समितिको भत्ता र भाका नागेको ऋण असुलीमा ध्यान दिनुपर्ने सुझाव दिएको छ।
7: यसको बारेमा चाहिँ जानकारी पाए सम्पूर्ण शेयर सदस्यहरू सायद हामी अलि आभारी हुनेछौँ जस्तो लाग्छ।
0: यसैबीच सहकारीको उद्घाटन सत्रमा विभिन्न क्षेत्रका 7 जनालाई सम्मान गरिएको छ। सहकारीका उत्कृष्ट बचतकर्ता टिकापुर नगरपालिका वडा नम्बर 5 का इन्द्र विष्ट, टिकापुर नगरपालिका वार्ड नम्बर 1 का चुनकानी थारू, टिकापुर नगरपालिका वार्ड नम्बर 9 का भोजराज ढुङ्गानालाई सम्मान गरिएको छ। यसै गरी उत्कृष्ट ऋणीका रूपमा जानकी गाउँपालिका वडा नम्बर 2 का मानबहादुर थारू, टिकापुर नगरपालिका वडा नम्बर 2 का भजनदेवी विकलाई सम्मान गरिएको छ। यसै गरी शेर सदस्य ज्ञानबहादुर चौधरीका छोरा संयोग चौधरीलाई गत वर्षको एसी परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने र श्रेष्ठ प्रसाद लम्सालका छोरा नितेश लम्सालाई कक्षा 12 को परीक्षामा उत्कृष्ट अंक ल्याएकोमा सम्मान गरिएको छ। कार्यक्रममा सहकारीका व्यवस्थापक छविलाल जोशीले बचत सम्बन्धी सन्देश प्रस्तुत गर्नुभयो।
8: सहकार्य मार्फत अघि बढ्न सिकाउने, बचतबाटै धनी हुने बाटो देखाउने, थोरै थोरै
9: दीर्घकालीन बचत गर्नुपर्छ, थोरै थोरै दीर्घकालीन बचत गर्नुपर्छ, त्यही बचतले भविष्यमा ठूलो संकट टार्छ, त्यही बचतले भविष्यमा ठूलो संकट टार्छ।
0: विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा टीकापुर नगरपालिकामा कार्यक्रम भएको छ। मानसिक स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले टीकापुर नगरपालिकामा कार्यक्रम भएको हो। कार्यक्रम सहजीकरण गर्दै विजयनगर शहरी स्वास्थ्य केन्द्रका जनस्वास्थ्य अधिकृत उषा भूषालले मानसिक समस्याका बिरामी बढ़दै गएका बताउँदै विजयनगर शहरी स्वास्थ्य संस्थाबाट मानसिक स्वास्थ्य शिक्षा र उपचार सेवा दिने गरिएको बताउनुभयो।
10: टीकापुर नगरपालिकामा चाहिँ विजयनगर शहरी स्वास्थ्य र आरएमको शहरी स्वास्थ्य केन्द्रबाट चाहिँ यसको उपचारहरू गरिरहेको छ। हामी दुवै ठाउँबाट औषधिहरू पनि औषधि पनि उपचार गर्छौँ। त्यो विशेष स्वास्थ्यबाट 12 प्रकारका औषधिहरू पनि पाइन्छ। अनि हामी चाहिँ विजयनगर शहरी स्वास्थ्य केन्द्रमा चाहिँ हामी काउन्सिलिङ पनि गर्छौँ। यो गत आर्थिक वर्षमा चाहिँ हामीले 62 जस्तो गरेको छ, जसमा चाहिँ 15 भाग लागेका छन् भने अरू चाहिँ एडल्ट ग्रुपलाई चाहिँ वयस्क मान्छेहरूलाई उपचार गरिरहेछौँ।
0: मानसिक स्वास्थ्य सम्बन्धी सचेतना जगाउने र सबैको मानसिक स्वास्थ्यलाई विश्वव्यापी मानव अधिकारको रूपमा प्रवर्धन गर्न एवं संरक्षण गर्न आवश्यक रहेको स्वास्थ्यकर्मीहरू बताउँछन्। मानिसले आफ्नो क्षमताको पहिचान गर्छ र दैनिक जीवनमा आउने तनावलाई त्यो क्षमताले व्यवस्थापन गरेर आफ्नो जीवनमा सकारात्मक किसिमको भूमिका निर्वाह गर्छ भने त्यो स्थिति नै मानसिक स्वास्थ्य ठिक भएको अवस्था हो। मानसिक स्वास्थ्य स्वस्थ राख्न शारीरिक स्वास्थ्य सकारात्मक सोचमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीहरूको सुझाव छ। टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक तथा जनस्वास्थ्य अधिकृत बलबहादुर रावल समुदायमा मानसिक स्वास्थ्य समस्याका बिरामी भए पनि अझै उपचारमा जान नसकेको अवस्था रहेकाले पालिकाले सीएमसी नेपाल नामक संस्थासँग सहकारी गरेर मानसिक स्वास्थ्य उपचार सेवा दिने गरिएको बताउनुभयो।
11: अझै पनि नेपाल सरकारको प्राथमिकतामा परेको छैन कि अझै पनि हामी हेर्छौँ हाम्रो समुदायमा अझै पनि यसको चाहिँ उपचारको समस्या छ। अझै पनि मान्छे धामी झाँक्री कहाँ जाने गुरुमा कहाँ जाने त्यो चलन छ। अब बिरामी भए पनि थाहा छैन मान्छे स्वास्थ्य लक्षणहरू उहाँहरूलाई थाहा छैन, कतिपयले थाहा भए पनि उहाँहरू परम्परागत उपचारमा हेर्नुहुन्छ। त्यसको लागि चाहिँ अहिले के छ भने अब हामीले नगरपालिकाबाट पनि हाम्रो सीएमसी नेपालसँग थोरै सम्झौता भएको छ, त्यो आधारमा चाहिँ हामीले एक्टिभली गर्दाछौँ चाहिँ विद्यालयहरूमा कार्यक्रम गर्ने समुदाय स्तरमा पनि हामीले टोल विकास संस्थालाई जनचेतना जगाउने खालको मान्छे स्वास्थ्यको कार्यक्रम गर्ने छ।
0: उहाँले पालिकाले पनि मानसिक स्वास्थ्यमा खासै लगानी गर्न नसकेको बताउनुभयो।
11: अझै पनि अर्को समस्या के छ भने हामी कहाँ यो उपचार पनि गर्ने ठाउँ पनि छैन। मानसिक स्वास्थ्यको कोही बिरामी आयो भने हामीले नेपाल धनी पठाउनुपर्छ, त्यो छैन। ग्रामीण क्षेत्रमा अझै पनि मानसिक स्वास्थ्यको बिरामी धेरै र उपचार गर्न सकेका छैन हामीले।
0: मानसिक स्वास्थ्यमा देखिने समस्यालाई औषधिको सेवन, परामर्श र मनका कुरा अभिव्यक्त गर्ने वातावरण दिन सके डिप्रेसनलाई कम गर्न सकिने भएकाले मानसिक स्वास्थ्यलाई प्राथमिकता दिन उहाँको सुझाव छ। खोज खबरमा एकछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टीकापुर एफएम।
12: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
13: तपाईँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
12: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
13: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थालेँ अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन। हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
12: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिस् जस्तै यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
0: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
14: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै धुकधुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर कैलाली।
15: हेलो बहिनी, कता हो तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी ₹560 उपहार सहित एक कचौरा पनि पाइन्छ, तिमीले कतिमा किन्यौ?
16: मैले त एक पेटी चाउचाउ रु 600 मा किने।
15: 600 रुपैयाँ किन हाल्नु पर्यो? 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ। त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपैयाँमा आउँदैछ नि। त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने। 460 मा मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ। त्यो पनि वाईवाई सीजी कम्पनीको र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
16: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 98 48 40 22 41।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, टीकापुरमा गर्भपतन सम्बन्धी भएका मूल्य मान्यता र धारणा रूपान्तरण कार्यशाला भएको छ। कार्यशालामा सहजीकरण गर्दै स्वास्थ्य कार्यालय कैलालीका रमा गिरीले 20 वर्ष मुनिका महिलाले गर्भपतन गराउने क्रम बढ़ेकोमा चिन्ता व्यक्त गर्नुभयो। उहाँले किशोरी गर्भवती हुने क्रम बढ़ेको र बाल विवाह बढ़ेकाले गर्भपतन पनि बढ़ेको बताउनुभयो।
17: अर्को च्यालेन्जको विषय के छ भने कैलालीमा टिकापुरमा पनि टिकापुरको डेटा पनि हो यसमा 20 वर्षभन्दा मुनिको गर्भपतन गराउने संख्या लगभग बढ्दो क्रममा चाहिँ गर्भपतन गरिरहेको छ है। 240 जना, 180 जना, 292 जना होइन, यो 8 वर्षमा आउँदाखेरि चाहिँ यो चाहिँ बढ्दो क्रममा चाहिँ यहाँनिर आधारित गर्भवती निजीहरूको चाहिँ महत्वपूर्ण भूमिका यहाँनिर थिएर आउने। अब चाहिँ हाम्रो किशोरीहरू पनि गर्भपतन गर्भवती हुने ट्रेन्ड चाहिँ बढ्दो छ है। बाल विवाहको कुराहरूलाई आफ्नो गर्नुपर्छ है।
0: उहाँले गर्भपतनमा समेत गलत सामाजिक मूल्य मान्यताले कैलालीमा आर्थिक वर्ष 2082-83 638 जनाले असुरक्षित गर्भपतन गरिरहेको देखिएको, जसले महिलाको स्वास्थ्य जोखिममा पारेको बताउनुभयो।
17: अब तपाईँहरूले चाहिँ त्यो पोस्ट एबोर्टन केयरमा एबोर्टन गरिसकेपछि हामीले जुन सेवाहरू दिन्छौँ त्यसमा चाहिँ गराएको असुरक्षित गर्भपतन गराएको संख्या पनि यहाँनिर हेर्छ 395,13,600। यो कस्तो हेर्ने त, यो जिम्मेवारी कसको त, यो असुरक्षित गर्भपतन गरेको संख्या पनि हामीसँग छ भन्ने चाहिँ देख्छ नि त।
0: पूर्ण परीक्षण गरेर गर्भपतन पनि बढ़दै गएको र कैलालीमा 15,815 जना सुत्केरी हुँदा छोरी 7,558 जन्मिए भने छोरा 8,857 धेरै जन्मिएकाले भविष्यमा समस्या हुने बताउनुभयो।
17: 15,815 जना हाम्रो टोटल डेलिभरी भएको छ, त्यो मध्ये चाहिँ फिमेल 7,558 अनि 8,757 जना चाहिँ हाम्रो के भयो मेल भयो।
0: मेरी स्टोप नेपालका कार्यक्रम संयोजक हर्क बहादुरले मेरी स्टोपले विभिन्न क्षेत्रमा काम गरिरहेको बताउँदै सूचीकृत स्वास्थ्य संस्था इस्ता नेपालीका प्रदेशका स्वास्थ्य संस्थासँगको समन्वयमा काम गर्दै आएका बताउँदै गर्भपतन र परिवार नियोजन सम्बन्धीको धारणा सकारात्मक कसरी बनाउने भनी छलफल गरिएको बताउनुभयो।
18: खास गरी मेरिस्टोप नेपालले 3 चरणमा काम गर्छ। एउटा मेरिस्टोप सेन्टर थ्रु चाहिँ उसले सेवा प्रवाह गर्छ भने, त्यसै गरी आउटरिच प्रोग्राम हुन्छ त्यो त्यहाँबाट पनि सेवा प्रवाह गर्छ, त्यसै गरी एमएस लेडिज च्यानल भनेर पनि तेस्रो च्यानल थ्रु पनि यसरी काम गर्छ। खास गरी यसले चाहिँ यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी काम गर्छ। विशेष गरी मेरिस्टोप सेन्टरले चाहिँ सेवाग्राहीहरूलाई चाहिँ सेन्टरमै सेवाग्राहीहरू आउँछन् र त्यसरी चाहिँ सेवा प्रवाह गर्दै आएको हुन्छ भने, र हाम्रो एमएस लेडिज च्यानल जुन छ, एमएस लेडिज च्यानलले चाहिँ विभिन्न किसिम विभिन्न स्वास्थ्य संस्थाहरू जति पनि हुनुहुन्छ जिल्लाभरिका, हामी खास गरी सुदूरपश्चिमको कैलाली र बैतडी जिल्लामा हामी काम गर्दै आएका छौँ। कैलाली र बैतडी जिल्लाका जति पनि सूचीकृत स्वास्थ्य संस्थाहरू छन् ती स्वास्थ्य संस्थाहरूसँग कोअर्डिनेसन गरेर जिल्ला स्वास्थ्य कार्यालय लगायत हाम्रो प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयहरूसँग कोअर्डिनेसन गरेर उहाँहरूको समन्वयमा हामीले चाहिँ हाम्रा सेवाहरू प्रवाह गर्दै आएका छौँ। गर्भपतन सम्बन्धीको जुन परिवार नियोजन सम्बन्धीको जुन हाम्रो धारणा छ, परम्परा मूल्य मान्यताहरू छन्, त्यसलाई चाहिँ कसरी रूपान्तरण गर्न सकिन्छ, त्यसलाई चाहिँ पोजिटिभ भाइबसँग कसरी लैजान सकिन्छ भन्ने सन्दर्भमा चाहिँ हामी टिकापुर नगरपालिका को जनप्रतिनिधि र यहाँको स्वास्थ्य संस्थाको प्रमुख लगायत त्यहाँको चाहिँ स्वास्थ्य संस्थाको उपप्रमुख र सम्पूर्ण जनप्रतिनिधिहरूको संयुक्त सहभागितामा चाहिँ हामीले यो भिक्याट कार्यक्रमको आयोजना गरेको।
0: टिकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगारजीले समय परिवर्तन भइसकेकाले परिवर्तनकै कारण महिलाको ज्यान जान नहुने कुरामा सबै जिम्मेवार बन्नुपर्ने बताउनुभयो।
19: हिजो कुनै बेला थियो त्यस्तो, तर अहिले पनि परिवर्तन भइसकेको छ। अब यो परिवर्तन समयमा अब हामी जस्तै मुनादीको ज्यान जानमा हामी सबैको जिम्मेवारी थियो, हामी सबैले लापरवाही गरेको महसुस भएको छ मलाई। त्यसैले अबका दिनहरूमा हामी सबैले जिम्मेवारी, एकजना व्यक्तिले मात्रै समाजलाई सुधार्न सक्दैन, समाजलाई सुधार्नको लागि स्वयं आफैबाट सुरुवात गर्नुपर्छ, आफैबाट जिम्मेवार भएर यसलाई समाजलाई परिवर्तन गर्नुपर्छ।
0: कार्यशालामा सहजीकरण स्वास्थ्य कार्यालय कैलालीका उलटनारायण चापकाई, मेरी स्टोपका परमिला डागी लगायतको उपस्थिति थियो। कार्यक्रम सञ्चालन टीकापुरका जनस्वास्थ्य अधिकृत बलबहादुर रावले गर्नुभएको थियो। सुनौलो परिवार नेपालले मेरी स्टोप इन्टरनेशनल यूके मार्फत समुदायमा सकारात्मक प्रभाव पार्न सञ्चालित परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा कार्यक्रम भएको हो। लम्किचुवा नगरपालिका वडा नम्बर 1 स्थित मातृभूमि सामुदायिक वनको 12 चुनावी साधारण सभा भएको छ। सभालाई सम्बोधन गर्दै लम्किचुवा नगरपालिका वडा नम्बर 1 का वडा अध्यक्ष नेत्रप्रसाद खनालले सामुदायिक वनले आफ्नो मर्म र धर्म अनुसार काम गर्न आवश्यक भएको बताउनुभयो।
20: जनता उपभोक्तालाई सकेसम्म सरलीकरण, सबलीकरण, सहजीकरण गर्ने हो। महँगो मार्न पार्नु अहिले हामीले जस्तै हाम्रो सामुदायिकलाई सबल, सक्षम, कुशल कसरी बनाउने त्यतातिर हामी लक्षित हुनुपर्छ।
0: वडाध्यक्ष खनालले सामुदायिक वनले उपभोक्ताको आय आर्जनमा सहयोग पुग्ने कार्यक्रम खालको योजना बनाउनु पर्ने बताउनुभयो।
20: भित्रबाट कुनै उद्योग वन पैदावारसँग सम्बन्धित उद्योगहरू सञ्चालन गरेर, वन पैदावारमा आधारित उद्योगहरू सञ्चालन गरेर यो समूहभित्रका गरिब विपन्नहरूलाई हामीले मैले भने यहाँ साधारण छ देशभरिको रूपमा मैले कुरा गरेको छु। ती सामुदायिक वनहरूले वन पैदावारमा आधारित उद्योग धन्दा कल कारखाना खोलेर त्यहाँ समुदायका मान्छेहरूलाई लाभान्वित बनाएका छन् कि छैनन्।
0: सामुदायिक वनको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वनका अध्यक्ष दिलबहादुर साउदले वनका वन कार्य समितिको सक्रियता, वनमा अहिले चोरी सिकारी लगायतको समस्याको अन्त्य भएको बताउनुभयो। वहाँले वन्यजन्तु संरक्षणका लागि तारजाली लगाइएको, सिंचाईका डिप बोरिङ जडान गरी पानी वितरण गरेको जानकारी दिनुभयो। साधारण सभामा लेखा समिति संयोजक निमा अधिकारी ले आर्थिक वर्ष 2082-83 14,47,171 रूपियाँ, वास्तविक आयवीर आर्थिक वर्ष 83-84 25,65,503 रूपियाँ बराबरको अनुमानित आयव्यय प्रस्तुत गर्नुभएको छ। कार्यक्रममा लम्किचुवा नगरपालिका वडा नम्बर 1 लम्किचुवा नगरपालिकाका वडा अध्यक्ष सिद्धराज तिमिसना, उपभोक्ता कमान सिंह माझी, गोकर्ण भण्डारी, वीरेन्द्र विष्ट, खेमराज बजगाई, गणेश ढकाल लगायतले शुभकामना दिनुभएको थियो। उपाध्यक्ष देवानन्द भण्डारीले स्वागत गर्नुभएको कार्यक्रम सञ्चालन सहसचिव लक्ष्मण विकले गर्नुभएको थियो। खोज खबरमा एकछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौं। सुन्दै गर्नुहोला टीकापुर एफएम।
21: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ, तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
22: के गरु त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
21: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि?
22: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
23: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915600095, मोबाइल नम्बर 98484-27359।
24: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
25: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
24: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
26: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुर 2 राजीपुर कैलाली।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर: सुदूरपश्चिम प्रदेश सरकार आज पनि बजेट सार्वजनिक गर्न असफल भएको छ। बजेट प्रस्तुतिको कार्यसूची राख्दै आज बिहान 8 बजे बोलाएको प्रदेश सभा बैठक भोलि दिउँसो 4 बजे बस्ने गरी सारिएको छ। तर बजेट सार्वजनिकका लागि आवश्यक तयारी नपुगेपछि बैठक भोलि बिहान 9 बजेका लागि सारिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी तारा कुमारी जोशीले जानकारी दिनुभयो। खबरमा अब पालो जनावाजको सामुदायिक वन उपभोक्ताका सुख दुःखका साथी बन्नुपर्छ। आजको जनावाजमा हामीले मातृभूमि सामुदायिक वनबाट पाएका सेवा कस्ता छन् भनी केही उपभोक्तालाई सोधेका छौं।
1: सीता चन्द लम्किचुवा 5 राजीपुर। यो सामुदायिक वनमा त हामीलाई जस्तै हामीलाई घरमा दैनिक आवश्यक पर्ने जस्तै घाँस दाउरा भयो अनि घर बनाउनको लागि काठहरू सम्पूर्ण हामीलाई अब घरायस्ती कामको लागि चाहिने चिजहरू हामीले पाइरहेका छौँ। हामी यो वनबाट सन्तुष्ट नै छौँ।
2: मेरो नाम हरिकला जीसी, घर यही पूर्व लम्की। सेवा सुविधा सबै छ हामीलाई, अब दाउरा घाँसहरू काठहरू अब सबै चिजहरू हामीलाई पाइरहेको छ होइन। सामुदायिक वनमा सबै सेवा सुविधा उपलब्ध भइरहेछ, सबै हामीलाई सेवा सुविधा नै छ, माँगेको बेला सब पाइन्छ।
3: मेरो नाम पार्वती तिमिल्छना, घर पूर्व लम्की। अब सामुदायिक वनबाट पाउने सेवा सुविधा भनेपछि हामीले खुल्या बेला त्यही उपभोग हुने सामान पाइरहेछौँ, अनुसार खुल्छ खुले अनुसार हामीले पाइरहेछौँ, घाँस दाउरा काठ।
4: मेरो नाम झङ्कर विष्ट, घर पूर्व लम्की। सेवा सुविधा अब पाउनु त पाएकै छ, हल्का हल्का, धेरै केही पाएको छैन। हल्का घाँस पाइन्छ, दाउरा पाइन्छ, बोक्दा ढाडै छेकिया खासै केही फाइदा छैन, आम्दानी केही छैन, घाँस त्यही पाइन्छ, त्यति हो। हल्का हल्का काठ पाउँछौ, बाहिर किन्यो भन्दा बढी पैसा हाले महँगो त्यति।
0: यस्तै जनावादसँगै खोज खबरको अन्त्यमा रहँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। जनकल्याण बचत तथा ऋण सहकारीको 15 साधारण सभा, मितव्ययी भएर काम गर्न शेर सदस्यको सुझाव, कैलालीको टीकापुर गर्भपतन सम्बन्धी भएका मूल्य मान्यता र धारणामा रूपान्तरण कार्यशाला, विश्व मानसिक स्वास्थ्य दिवस मनाइयो, मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनुपर्नेमा जोड़, सुदूरपश्चिम सरकारले आज पनि गर्न सकेन बजेट सार्वजनिक, प्रदेशसभा बैठक भोलि बस्ने, र लम्की स्थित मातृभूमि सामुदायिक वनको 12 चुनावी साधारण सभा। हवस् त, अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु। नमस्कार।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टिकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
2: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
1: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
2: अन्य निकायमा दर्ता भएको र टिकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
1: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र
2: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
1: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
2: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाए चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
1: टिकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
2: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउँ।
1: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्नुहुन अनुरोध छ।
2: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
3: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: आई लव यू टू। हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
1: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेंस।
2: शीतल सामुदायिक वन उपभोक्ता समूह टीकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह, टीकापुर 2, राजीपुर कैलाली।

0: अनि घरमा बट्टीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
1: किन टाढा जानु हो दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
0: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छ?
1: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
0: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
1: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
0: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848 59 67 33 र 9851 18 82 46।
2: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
3: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
2: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
3: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
2: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
5: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
6: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
3: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848 58 28।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: हार्दिक सुनचानी पसलमा छक्के तिलहरी, माइले तिलहरी, रानी हार, हार, मंगलसूत्र, चाकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: हार्दिक सुनचान्दी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 98 48 42 91 74।
3: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछु भएर हेर्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
4: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: हन्या तमरा हाम्रा गाउँ घरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जन भुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।

0: टीकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टीकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
1: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
0: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करली सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
1: अन्य निकायमा दर्ता भएको र टीकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 को मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
0: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र दस्तुर छुट हुनेछ।
1: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
0: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
1: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाएमा चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
0: टीकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
1: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिऊ।
0: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्न हुन अनुरोध छ।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली।
2: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
3: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
4: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।
5: साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। नुवाकोटको बेत्रावतीमा बेली ब्रिज निर्माणको काम अन्तिम चरणमा। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गलौदीमा त्रिशुली नदीको कटानका कारण सड़क थप भाँसिनेर पहिरो जाने जोखिम देखिएपछि सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द, भाँसिएको सड़क छिट्टै खुल्ने।
6: ठूला गाड़ीहरूको लागि चाहिँ अब रातिसम्मै काम भएको छ र अब काम सकियो भने बेलुकासम्म चाहिँ बाटो खुलाउने गरी प्रयास गरेका छौं।
5: राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकताको प्रमाणपत्र लगायतका अन्य परिचयका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र बैंकहरूलाई सर्वोच्चको आदेश। मौसममा सुधार हुँदै जाँदा अब पानी पर्ने सम्भावना कम।
7: विशेष गरी आंशिक बादल लाग्ने सम्भावना रहन्छ, वर्षाको सम्भावना। तराईका भूभागमा कमै छ भने रातिको हकमा चाहिँ कतै पनि वर्षाको सम्भावना देखिएको छैन पर्सीको लागि।
5: एमालेद्वारा 13 जना नेताहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन। कांग्रेसको 15 महाधिवेशनमा भएको निर्वाचन अन्तर्गत पदाधिकारीको मतगणना जारी। सभापतिमा निर्वाचित गगन कुमार थापाद्वारा सबैलाई समेटेर लाने प्रतिबद्धता।
8: उहाँहरूको महत्व कम हुन्छ भन्ने होइन, उहाँहरू जिम्मेवार साथी हुनुहुन्छ र ती सबै साथीहरूलाई समेटेर लिएर जाने कुरामा हामी दृढ संकल्पित छौं।
5: र जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली आज जापान प्रस्थान।
9: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
5: नेपाली बजारमा नेपाली किसानले उत्पादन गरेको वस्तुको मूल्य कम र बाहिरी वस्तुको मूल्य बढ़ी देखिन्छ। किसानले आफूले उत्पादन गरेको वस्तु निश्चित मुनाफासहित बिक्री गर्न पाए भने मात्र कृषिमा आकर्षण बढ़न सक्छ। तर विदेशबाट आयातित वस्तुको बजार विस्तार गर्ने काममा सरकारी संयन्त्रले नेपाली किसानहरूले उत्पादन गरेको वस्तुलाई पछाडि पार्ने गरेको देखिएको छ। यस्तो प्रवृत्तिको अन्त्य गरी परनिर्भरता कम गर्नको लागि नेपाली किसानलाई उत्साहित गर्नुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
10: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका पाँच स्थित गलौदीमा त्रिशुली नदीको कुटानका कारण भाँसिएको सड़क खुलाउने कार्य तीव्र भइरहेको छ। नदीतर्फको सड़कको भाग भाँसिएपछि अवरूद्ध राजमार्ग सञ्चालनमा ल्याउन सड़कको भित्तातर्फ खनेर वैकल्पिक ट्र्याक बनाउने काम भइरहेको छ। हिजो साँझ सड़क भाँसिएपछि पृथ्वी राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको थियो। सड़कको करिब 100 मिटर भागमा चिरा परेको र करिब 20 मिटर खण्ड भाँसिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले बताउनुभयो। सड़क थप भाँसिने र पहिरो जाने जोखिम देखिएपछि सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द गरिएको हो। हामीले प्रमुख जिल्ला अधिकारी पाण्डेलाई सड़क पूर्ण रूपमा कहिले सञ्चालनमा आउँछ भनी सोधेका छौं।
6: पृथ्वी राजमार्गको गजुरी गाउँपालिकाको वडा नम्बर 5 गलौदी भन्ने स्थानमा नदीले कटान गर्दै जाँदाखेरि सड़क भाँसिएर दुईतर्फी रूपमै सवारी साधन पूर्ण रूपमा बन्द भएको अवस्था छ। र यो सवारी साधन खुलाउनको लागि चाहिँ हामीले प्राविधिक पर्याप्त मिसिनहरू एक्सकाभेटर जेसिबीहरू लगाएर काम सुचारू भइराखेको अवस्था छ। र अब अहिले गाडीहरू खुलाउनको लागि राति पनि काम भइराखेको अवस्था छ। अल्टरनेटिभ बाटो छ त्योभन्दा माथिपट्टि, त्यो बाटोबाट साना सवारी साधनहरू चाहिँ दिउँसोदेखि सुचारू भइसकेका छन्। र ठूला गाडीहरूको लागि चाहिँ अब रातिसम्मै काम भएको छ। र अब काम सकियो भने बेलुकासम्म चाहिँ बाटो खुलाउने गरी प्रयास गरेका छौँ।
10: नुवाकोटको बेत्रावतीमा बेली ब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ। पूर्वाधार विकास मन्त्रालयद्वारा गठित पुल बेली ब्रिज निर्माण तथा पुनस्थापना कार्यदलका संयोजक तथा नेपाली सेनाका पूर्व उपरथी धर्मेन्द्र झाले बेत्रावतीमा बेली ब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। बेत्रावतीसँगै महत्वपूर्ण मानिएको स्याप्रो बेसीको बेली ब्रिज निर्माण कार्य पनि अघि बढ़ेको छ। यद्यपि केही प्राविधिक कठिनाई र भौगोलिक प्रतिकूलताका कारण काममा केही ढिलाइ भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल पुरानो विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चंगा, ड्रोन, बेलुन उडान तथा लेजर लाइट प्रयोग गर्न निषेध गरिएको छ। विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भएकाले उल्लेखित गतिविधि नगर्न सार्वजनिक रूपमा सबैमा सूचित गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिनुभयो। विमानस्थल आसपासका क्षेत्रमा जथाभावी फोहोर मैला फाल्ने तथा नहरमा मृत पशुपन्छी बगाउने जस्ता गतिविधिले चराचुरुङ्गी र वन्य जन्तुको गतिविधि बढ़ाई विमानको उडान तथा अवतरणमा असर पार्न सक्ने हुँदा फोहोर मैला तथा मृत पशुपन्छीको उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ। राति केही स्थानमा पानी परे पनि भोलिबाट मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि कोशी र बागमतीका थोरै स्थान तथा बाँके पहाड़ी भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। तराईमा आंशिक बदली रही मौसम सफा रहनेछ। राति हिमाली क्षेत्रका एक दुई स्थानमा मात्र वर्षा र हिमपातको सम्भावना छ। पर्सी दिउँसो पहाड़ी भेगका निकै कम स्थानमा हल्का वर्षा हुने र राति देशैभर कतै पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद विनु महर्जनले बताउनुभयो। विभागका अनुसार आज कोशी र बागमती प्रदेशका पहाड़ी तथा हिमाली भूभागमा मध्यम वर्षा र हिउँ पर्ने सम्भावना रहेको छ।
7: भोलि र पर्सिको मौसमको कुरा गर्नु पर्दा चाहिँ तुलनात्मक रूपमा चाहिँ हिजोभन्दा आज चाहिँ केही सुधार हुने र वर्षाको सम्भावना हिजोको जस्तै केही ठाउँमा नभइकन थोरै ठाउँमा सीमित रहनेछ भने आजबाट भोलिको कुरा गर्नु पर्दाखेरि चाहिँ यो कोशी र बागमती प्रदेशका थोरै स्थानमा भने बाँकी प्रदेशका हिमाली र पहाड़ी विभागका एक दुई स्थानमा मात्र हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहन्छ र देशका तराई भूभागमा चाहिँ आंशिक बादल लाग्ने सम्भावना बढ़ी रहन्छ भोलिको लागि वर्षाको सम्भावना भने कमै छ। भोलि रातिको हकमा चाहिँ यो देशका यो हिमाली भूभागका एक दुई ठाउँमा चाहिँ यो वर्षा र हिमपात हुने सम्भावना रहन्छ भने बाँकी भूभागमा चाहिँ आंशिक बादल लाग्ने र तराई भूभागमा चाहिँ मौसम मुख्यतया सफा नै रहनेछ। हल्का वर्षाको सम्भावना भने देखिन्छ। तराई भूभागमा चाहिँ विशेष गरी दुई ठाउँमा भने दिउँसोको समयमा हल्का वर्षाको सम्भावना भने देखिन्छ। तराई भूभागमा चाहिँ विशेष गरी आंशिक बादल लाग्ने सम्भावना रहन्छ। वर्षाको सम्भावना तराईको भूभागमा कमै छ भने रातिको हकमा चाहिँ कतै पनि वर्षाको सम्भावना देखिएको छैन पर्सिको लागि।
10: काठमाडौँ महानगरपालिकाले दशैंमा घर जाने यात्रुलाई लक्षित गरी गंगोबु स्थित नयाँ बस पार्कमा

0: सभापति र महामन्त्रीको मतगणना भइरहेको छ। मतगणना चार स्थानमा हुने निर्वाचन समितिले जनाएको छ। यसै गरी नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन कुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताउनु भएको छ। सभापतिमा निर्वाचित भएपछि आज पार्टी कार्यालय सानेपामा उपस्थित कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै वहाँले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई जवाबदेताका रूपमा लिएको बताउनुभयो। विशेष महाधिवेशन पछि भएको पन्ध्रौं महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैमा मात्रै पार्टी परिवर्तन नहुने उहाँको भनाइरहेको थियो।
1: नागरिकको विश्वास जित्ने यत्रो ठूलो अभियान म एक्लैले हामी कसैले गरेर मात्र सम्भव छैन। थुप्रै पार्टीका साथीहरू जस्तो अधिवेशनको प्रतिस्पर्धामा भाग लिनु भएको छैन, उहाँहरूलाई साथ लिएर हिँड्नुपर्नेछ। यो अधिवेशनमा अहिले केही समयपछि आउने नतिजामा केही साथीहरूले जिम्मेवारी प्राप्त गर्नुहुन्छ, तर केही अत्यन्त महत्वपूर्ण साथीहरूले जुन पदमा प्रतिस्पर्धा गर्नुभएको त्यो पद प्राप्त गर्नुहुन्छ, तर त्यो पद प्राप्त नगर्नुको अर्थ उहाँहरूको महत्व कम हुन्छ भन्ने होइन। उहाँहरू जिम्मेवार साथी हुनुहुन्छ र ती सबै साथीहरूलाई समेटेर लिएर जाने कुरामा हामी दृढ संकल्पित छौं।
0: नेकपा एमाले 13 जना नेताहरूलाई केन्द्रीय कमिटि सदस्यमा मनोनित गरेको छ। आज बसेको स्थायी कमिटिको बैठकले उहाँहरूलाई पार्टीको केन्द्रीय कमिटि सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो। पार्टी सचिव महेश बस्नेतका अनुसार मनोनित हुनेमा तेजेन्द्र केसी, मीनप्रसाद गुरूङ, सिर्जना राई, पुष्पा केसी भण्डारी, सावित्रा अर्याल, इन्दु कडरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मना तप्र प्रसाद शाह, तेजमान कन्दङ्गुवा, टंक आङबुहाङ, नवीन रोका मगर र डबल पाण्डे रहनु भएको छ। बैठकले पार्टीका वडास्तरीयका कमिटिहरूको अधिवेशन, आगामी मंगसिर 26 नगर र गाउँपालिका तहका कमिटिहरूको अधिवेशन पुष 4 गते गर्ने निर्णय भएको छ। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खोल्ने कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा परमादेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त नभएसम्म वैकल्पिक कागजातका आधारमा 2 चरणको प्रमाणीकरण गरी बैंकिङ सेवा उपलब्ध गराउन आदेश दिएको हो। अधिवक्ता सरिता अधिकारीले दायर गरेको रिटमाथि सुनवाई गर्दै अदालतले राष्ट्रिय परिचय पत्रलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर गरेको छ। यसअघि नेपाल राष्ट्र बैंकले पुराना खातावालालाई समेत असोज मसान्तसम्म राष्ट्रिय परिचय पत्र अध्यावधिक गर्ने निर्देशन दिएको थियो। साझा खबरमा अब खेल खबर। जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली आज जापान प्रस्थान गरेको छ। नेपाल पहिलो संस्करणदेखि नियमित रूपमा पारा एसियाडमा सहभागी हुँदै आएको छ। यसअघिका 4 संस्करणमा नेपालले एउटा पदक जितेको छ। तेक्वान्दो की पोलिसा गन्धर्वले चीनको हाङझाउमा भएको 4 संस्करणमा काश्य जितेकी थिइन्। पलिसा पेरिस पारालिम्पिकी पनि काश्य पदक विजेता हुनुहुन्छ। यसअघि टोलीको एक कार्यक्रमका बीच विदाई गरिएको थियो। खेल यही कार्तिक 1-7 गतेसम्म हुनेछ। पारा एसियाली खेलकुदमा नेपालबाट विभिन्न 8 खेलमा 19 खेलाड़ी सहभागी हुँदैछन्।
2: बाढ़ी प्रभावित क्षेत्रमा आफ्नो नागरिकता हराएका व्यक्तिहरूले प्रतिलिपि सजिलै निकाल्न सक्ने
3: पहिला बनाइसकेको नागरिकताको हकमा चाहिँ त्यसपछि लिने नागरिकतालाई प्रतिलिपि भन्छ। त्यसको लागि प्रतिलिपि भन्ने एउटा फर्म हुन्छ, वडा कार्यालयमा गएर नागरिकताको प्रतिलिपि फर्म भर्ने। यदि आमुसँग नागरिकताको कुनै फोटोकपी मोबाइलमा अथवा कतै छ भने त्यसको प्रिन्ट निकालेर त्यसलाई संलग्न गरेर यहाँ पेश गर्ने।
2: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली र पाको पुस्ताको साहित्य र ज्ञान बाँड्न सक्रिय हुनुपर्ने आह्वान लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2083/83 टिकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
5: असोज मशान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मशान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%

0: प्रतिशत, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
1: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसायिक कर नबुझाएका व्यवसायीको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
0: अन्य निकायमा दर्ता भएको र टिकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
1: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र दस्तुर छुट हुनेछ।
0: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
1: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
0: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाएमा चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
1: टिकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र, लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
0: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउ।
1: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्न हुन अनुरोध छ।
0: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर, कैलाली।
2: फोटोकपी मोबाइलमा अथवा कतै छ भने त्यसको प्रिन्ट निकालेर त्यसलाई संलग्न गरेर यहाँ पेश गर्ने। यदि त्यो प्रतिलिपि छैन भने त्यही प्रतिलिपि लिएर यहाँ हामी कहाँ आउने? अब हामीको यहाँ कम्प्युटरमा हुन्छ, त्यसलाई हामी त्यही कम्प्युटरको विवरण हालेर अथवा हामीसँग ढड्डा छ, ढड्डाको विवरण हालेर उहाँलाई नागरिकता उपलब्ध गराउँछौँ। त्रिशुरीको पारिपट्टिको केही सेवा गरेर यहाँ आउनुभयो भने र केही डकुमेन्ट ओडाबाट ल्याउन पनि छुट भयो भने हामीले चाहिँ ओडामा फोन गरेर हामीले इमेल मार्फत मगाउँछौँ, किनभने उता जानलाई सहिलो छैन। अहिले तुइनबाट जानु आउनु गर्दाखेरि असहज स्थिति भएको हुनाले कुनै पनि मालपोत कार्यालयमा लालपुर्जा लिन जानु पर्यो भने अब त्यहाँ नागरिकताको विवरण ल्याऊ भन्यो भने मालपोत कार्यालयको त्यहीँको कर्मचारीहरूले जिल्ला प्रशासनमा सम्पर्क राखेर निजको नागरिकता विवरण यहाँबाट माग्ने कार्यालयले, र त्यो आधारमा नै उहाँलाई त्यहीँ बसिकन सेवा सहजीकरण गर्ने भन्ने एउटा त्यस्तो व्यवस्था चाहिँ हामीले गरेका छौँ। त्यही अनुसार सबै कार्यालयलाई मैले कार्यालय प्रमुखको बैठकमा पनि यो एउटा निर्देशन दिएको अवस्था चाहिँ छ।
3: नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय जानु अघि वडा कार्यालयबाट प्रतिलिपि नागरिकताको फारम भरेर साथैमा लैजानुपर्छ। नुवाकोट जिल्लाका सीडीओ शम्भु प्रसाद रेग्मी। नुवाकोट विदुरकी प्रेममाया श्रेष्ठ पेसाले महिला स्वास्थ्य स्वयंसेविका हुनुहुन्छ। अब एकैछिन सुनौ बाढीपछि प्रेममायाको अनुभव।
4: आफ्नो मन मिलेर साथीहरूसँग कुरा राख्ने, सेयर गर्ने, अनि त्यसरी डराउनु पर्दैन भन्ने, अब मा अब अन्त अन्त हेरेर नै आफ्नो मनका कुराहरू साथीभाइसँग पोख्ने। त्यही गर्भवती अवस्थामा तपाईँहरूलाई परेको समस्याहरू चाहिँ हामीलाई भन्नुहोस्, हामी चाहिँ अब कुन ठाउँमा भन्नु स्वास्थ्य संस्थाहरूमा पुर्याउने वातावरण मिलाउँछु। अब बच्चाहरूलाई रुगाखोकी लायो भने पनि, अब झाडा पखाला लायो भने पनि हामी चाहिँ अब स्वास्थ्य संस्थामा पठाउने वातावरण मिलाउँछु। अब हस्पिटल पुर्याउने वातावरण मिलाउँछ। तपाईँहरूले चाहिँ हामीहरूलाई चाहिँ समस्या परेको कुराहरू चाहिँ हामीसँग चाहिँ व्यक्त गर्नु।
3: गाउँघर डुल्दा बालबालिका, गर्भवती अनि सुत्केरी महिलाको स्वास्थ्यको जानकारी दिइरहने अनि गाह्रो अप्ठ्यारो पर्दा स्वास्थ्य संस्थामा लैजान सल्लाह दिने विदुर नगरपालिका नुवाकोटकी महिला स्वास्थ्य स्वयंसेविका प्रेममाया श्रेष्ठ। तपाईँले धादिङ हुँदै विभिन्न जिल्ला जानु अघि पृथ्वी राजमार्गको जानकारी लिन चाहिँ नभुल्नुहोस् है। धादिङको गलौदीमा त्रिशुली नदीले सड़क कटान गर्दा आउत जाउतमा समस्या आइरहेको छ। राजमार्गको जानकारी लिन प्रहरीको 100 र ट्राफिक प्रहरीको 103 नम्बरमा फोन गर्न सक्नुहुन्छ। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौँला।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पाका पुस्ता साहित्य लेखन र ज्ञान बाँड्ने काममा व्यस्त भए नयाँ पुस्ताले धेरै सिक्ने।
6: मैले पाँचवटा किताब निकालिसके र विभिन्न ठाउँका साहित्यिक र ज्येष्ठ नागरिक संस्थाहरूले पुरस्कृत पनि गर्नुभयो। अब गीत गाएर बिलौना गाएर बस्ने होइन, बाँचुन्जेल अचेल त मैले यो उखानहरू पनि यस्तै बनाउँछु।
5: पाका पुस्ताको सवालमा साहित्य तथा पुस्तक लेखनमा व्यस्त हुँदै आउनुभएका डाक्टर मुकेश कुमार चालिसेसँगको विशेष कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
8: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
8: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
8: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
3: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउँ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
9: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सन्तान जन्मिएदेखि नै आमा बाबुले आफ्नो सुख दुःख भन्दा सन्तानको सुख, सुरक्षा र भविष्यमा ठूलो प्राथमिकता दिन्छन्, तर बुढेसकाल लागेपछि एक्लै हुँदै जानुपर्ने बाध्यता छ। यस्तो अवस्थामा पनि पाका पुस्ताले आफूलाई सक्रिय र सृजनशील बनाउन आवश्यक छ। साहित्य लेखन र ज्ञान बाँड्ने काममा व्यस्त भए नयाँ पुस्ताले धेरै सिक्न सक्ने पाका पुस्ताको सवालमा साहित्य तथा पुस्तक लेख्दै आउनुभएका डाक्टर मुकेश कुमार चालिसेको अनुभव छ। अब उहाँसँगको कुराकानीको पालो।
6: पाको पुस्तक के छ त, यो रिटायर भइसकेपछिको जिन्दगी के छ भनेर अध्ययन गर्न थाले र विश्वका विभिन्न मुलुकका साहित्यहरू, विशेष गरी जापानका, जहाँ 100 वर्ष नआएका धेरै मान्छेहरू छन्, त्यो ठाउँ हेर्न पनि म जापान गएँ। त्यो सबै हेरिसकेपछि मलाई नेपालमा पाका पुस्ताले दुःख पाएको अनुभूति भयो। त्यो दुःख भौतिक मात्रै होइन, मानसिक रूपले पनि दुःख, रोगको हिसाबले पनि दुःख, यो सबै भएपछि यसको निराकरण कसरी गर्ने भन्ने हिसाबले मैले लेखहरू लेख्न थालेँ। अब 15-20 वटा 25 वटा लेख भएपछि एउटा किताब निकाल्थेँ। त्यसो गर्ने क्रममा मैले 5 वटा किताब निकालिसके र विभिन्न ठाउँका साहित्यिक र ज्येष्ठ नागरिक संस्थाहरूले पुरस्कृत पनि गर्नुभयो। अब गीत गाएर बिलौना गाएर बस्ने होइन, बाँचुन्जेल अचेल त मैले यो उखानहरू पनि यस्तै बनाउँछु। जस्तो कस्तो हुनुहुन्छ भन्यो भने बाँचुन्जेल सक्रिय हुन्छु।
5: जस्तो 58-60 भइसकेपछि रिटायर गरेपछि अब कामै गर्नु हुँदैन भन्ने जुन मानसिकता छ, अनि अर्को चाहिँ अब नयाँ पुस्ताले गर्छन्, अब धेरै उमेर ढल्केका मान्छे अलि अल्छी हुन्छन् अथवा गर्न सक्दैनन् भन्ने त्यो हेर्ने दृष्टिकोण हुन्छ नि, त्यस्तो फरक हुन्छ तपाईँ काम गर्दा?
6: हो, यो गलत हो। त्यो चाहिँ खोकिलामा सुन राखेर अथवा ओहोट राखेर भोकै बस्नु जस्तै हो. किनभने हाम्रो समाजमा हरेक पाका पुस्ता भनेको एउटा अनुभवको खानी हो. सरकारले अथवा संस्थाले 50-55 वर्षपछि त काम लाग्दैनस् भने जस्तरी निकालिदिन्छ. तर उसले त 50-60 वर्षको अनुभव छ. अब यो हिजोको स्वाद भनेको हिजोका मान्छेलाई थाहा छ. हिजोको अवस्थालाई क्यारी अन गर्ने, जसरी रिले दौड़मा अगाडिको दौड़िरहेको मान्छेले त्यो काठको एउटा टुक्रालाई अगाडिको मान्छेलाई दिन्छ र ऊ दौड़ेर रिले दौड़ पूरा हुन्छ. मानव सभ्यता भनेको पाको पुस्ता को अनुभवलाई वयस्कहरूले लिँदै वयस्कले भर्खरका पुस्ताहरूलाई अचेलको चलन चल्तीको भाषामा जेनजीहरूलाई सिकाउँदै अनि समाजलाई सृजनात्मक दिशामा लैजानुपर्ने.
5: हजुर, अब पछिल्लो समय विदेशको जस्तो यता सामाजिक सुरक्षा ज्येष्ठ नागरिकका लागि भनेको जस्तो राज्यले गर्न नि सकेको छैन. तर युवा पिढ़ी चाहिँ अब घर छोडेर हिँडेका छ र बाहिरको जस्तै एउटा दायित्व सकियो भन्ने जस्तो छ. तर घरमा त एक्लै बाबामा हुनुहुन्छ होइन. अब यो एउटा यसलाई कसरी मान्छेलाई सचेत गराउने होला?
6: होइन, अब मुख्य कुरा के बुझिदिनु पर्यो भने मान्छे भनेको यो पृथ्वी भरिरहेका विभिन्न प्राणीहरू मध्ये सबभन्दा ठूलो दिमाग र सबभन्दा धेरै क्षमता भएको र विवेक भएको प्राणी हो. त्यही हुनाले त तपाईँ हामी स्टुडियोमा बसेर अब अहिले स्वयम्भूका बाँदरका अथवा धनकुटाका बाँदरका चितवनका गैंडाका उसका कोशीका अर्नाका कुरा गर्न सक्छौ. तर कोशीका अर्ना अथवा चितवनका गैंडाले हाम्रो कुरा गर्दैनन्. हाम्रो चाहिँ यो सीआरआई स्टुडियो अथवा यो हाम्रो रेडियो स्टेशन यस्तो छ भनेर कुरा गर्दैन. तर हामी चाहिँ तिनीहरूका कुरा गर्छौं. यो मतलब के हो भने हाम्रो क्षमता नै बढी छ. हामी आफू बाहेक अरूलाई हेर्न सक्छौं. र मान्छे के बिर्सिनु हुँदैन भने सामाजिक प्राणी हो, यो समाजमै रहन्छ. हामीले हेर्दाखेरि के देख्नु पर्यो भने जनावरमा पनि साह्रै बुद्धिमान माउरी, कमिला, हात्ती यिनीहरूका परिवारमा कसरी हेरिन्छ, यिनीहरूमा बुढाबुढी भए बिरामी भए भने कसरी हेरिन्छ, यो कुरालाई पनि ध्यान दिनु पर्यो नि. एउटा जनावरले आफ्नो समूहको बुढाबुढी, अशक्त र उसमा परेका, अभरमा परेकाहरूलाई मदत गर्छ भने हामी मान्छेले गर्नु पर्दैन? अनि हामी मान्छेले मान्छेकै जातिलाई चाहिँ सहयोग गर्नुपर्छ भने आफ्नै बा आमा, हजुरबा हजुरआमाहरूलाई माया गर्नु पर्दैन अथवा उनीहरूसँगै रहनु पर्दैन? हामी सोचौं त जिन्दगी भनेको त ज्ञान गुण र उसले गरेको सुकर्मले अगाडि बढ्ने हो. त्यही हुनाले त हामी तपाईँ हामी नचिने पनि भेट नभए पनि भानुभक्तलाई सम्झिन्छौ, शेक्सपियरलाई सम्झिन्छौ, विलियम ओडसर्सलाई सम्झिन्छौ. हामीले भेटेका छैन तर ज्ञानका आधारमा हामीले भेट्यौं होइन. तर त्यो बेलाको करोडपतिलाई कसले सम्झिन्छ होइन? भानुभक्तको पालामा काठमाडौँको सेठ को थियो कसलाई थाहा छ र? भनेपछि त ज्ञान सबभन्दा प्रमुख कुरा हो र सामाजिक प्रणाली सबभन्दा प्रमुख कुरा हो. यसमा हामीले व्यक्तिवादी भएर होइन सामूहिक भएर सोच्नुपर्छ. त्यसले गर्दा म त के भन्छु भने मानिसको जीवन जिउने क्रममा पाका मान्छेको प्रोत्साहनमा उहाँहरूलाई आदर गर्दै जब नयाँ पुस्ता अगाडि बढ्छ तब मात्रै त्यसबाट देशको समाजको सबैतिर विकास हुन्छ. किनभने अन्तर्राष्ट्रिय रूपमै यो बुढाबुढी अथवा पाका मान्छेको समूहहरूले गरेका अध्ययनमा के देखिएको छ भने पाका मान्छे भएको घरका केटाकेटीहरू गलत बानी स्वभाव भएका हुँदैनन्. पाका मान्छेहरूमा पनि सरकारले एउटा सराध्यमा चाहिँ अक्षता लगाइदिए जस्तो गरेर मासिक अब ऊ दिने चलन छ होइन, अलिकति त्यो रकम दिने चलन छ. 100 रुपियाँबाट मनमोहनको पालामा सुरु भएको कुरा अहिले 4,000-5,000 पुगिसक्यो. तर यो पनि अध्ययन बिना खालि भोट बटुल्ने उपाय जस्तो गरिएको छ. यसलाई मान्छेको आवश्यकता अनुसार वितरण गर्नुपर्छ र उसलाई वितरण गर्न स्थानीय सरकार नै अगाडि हुनुपर्छ. किनभने त्यही रकम पनि हिनामिना गर्नलाई विभिन्न ठाउँमा पाका मान्छेलाई दुर्व्यवहार भएको र हत्या समेत भएका घटनाहरू अचेल देखा परेका छन्. र करोडपतिले नै त्यही 4,000-5,000 आश गर्ने र गरीबले पनि त्यही गर्ने गर्नु हुँदैन.
5: नुवाकोटको बेत्रावतीमा बेलीब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गरौदुईमा त्रिशुली नदीको कटानका कारण भाँसिएको सड़क खुलाउने कार्य तीव्र पारिएको छ। कांग्रेसको 15 महाधिवेशनमा भएको निर्वाचन अन्तर्गतको पदाधिकारीको मतगणना जारी रहेको छ। एमाले 13 जना नेताहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गरेको छ। राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खुल्ने कागजबाट बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित बैंकहरूलाई सर्वोच्च अदालतले परमादेश दिएको छ। र जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली आज जापान प्रस्थान गरेको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 25 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
11: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 मेगाहर्ज।
12: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा
13: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
12: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
13: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार।
12: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टीकापुर 1 कैलाली। सम्पर्क नम्बर 98688008 र 98253772.

0: नमस्कार, रेडियो कार्यक्रम हाम्रो कृषिमा यहाँलाई स्वागत छ। कार्यक्रममा म आकृति भुसालको नमस्कार। कार्यक्रम हाम्रो कृषि शनिबार राति 8:10 सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz सुनिरहनु भएको छ। यो कार्यक्रम कृषि विद्यार्थीद्वारा किसान तथा कृषि क्षेत्रमा संलग्न सम्पूर्णलाई कृषि सम्बन्धी आवश्यक र उपयोगी जानकारी सरल तथा सहज रूपमा उपलब्ध गराउनु हो। साथै आधुनिक कृषि प्रविधि, उत्पादन वृद्धि गर्ने उपाय तथा किसानका समस्या समाधान गर्न सहयोग पुग्ने जानकारी प्रदान गर्दै कृषि क्षेत्रको विकासमा योगदान पुर्याउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। आजको कार्यक्रममा मोबाइल फोन र कृषिमा प्रयोग हुने एप्स र यसको महत्वको बारेमा चर्चा गर्छौ। कार्यक्रमको शुरूआतमा मोबाइल फोन र कृषि बारे चर्चा गर्छौ। सम्बन्धित विषयमा चर्चा गर्न हामी माझ हुनुहुन्छ सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायमा अध्ययनरत विद्यार्थी दमन्ती ठगुन्ना।
1: मोबाइल फोन आजको समयमा कृषि क्षेत्रमा महत्वपूर्ण साधन बनेको छ। किसानहरूले मोबाइलको माध्यमबाट बाली उत्पादन प्रविधि, उन्नत जात, मल खाद, सिंचाई, रोग तथा किरा व्यवस्थापन, मौसम र कृषि उपजको बजार मूल्याङ्कन सम्बन्धी जानकारी सजिलै प्राप्त गर्न सक्छन्। यस्तै फोन, एसएमएस, सामाजिक सञ्जाल तथा कृषि एप मार्फत कृषि प्राविधिक र कृषि विज्ञसँग सम्पर्क गरी आफ्नो खेतमा देखिएका समस्याबारे सल्लाह लिन सक्छन्। मोबाइल प्रविधिले किसानलाई समयमा सही कृषि सूचना उपलब्ध गराई उचित निर्णय लिन, उत्पादन जोखिम घटाउन र कृषि सेवामा पहुँच बढाउन सहयोग गर्छ। त्यसैले मोबाइलको प्रयोग कृषिलाई आधुनिक, सूचनामूलक र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्दछ।
0: रेडियो कार्यक्रम हाम्रो कृषि हरेक साताको शनिबार राति 8:10 सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz सुनिरहनु भएको छ। कार्यक्रमको अन्तिममा कृषिमा प्रयोग हुने एप्स र यसको महत्वको बारेमा चर्चा गर्छौ।
1: नेपालमा प्रयोग भएका कृषि एप्सहरू स्मार्ट कृषि, एग्रिटेक, कृषि गुरु, नार्क कृषि, हाम्रो कृषि, कृषि टिभी, कृषि घर, एग्री नेपाल, आधुनिक कृषि, कृषि सेवा, डिगो कृषि र जियो कृषि छन्। यी एप्सहरू मोबाइलमा डाउनलोड गरी तपाईँहरू जानकारी लिन सक्नुहुन्छ। अर्थात् पैसा नलाग्ने नम्बर, किसान कल सेन्टरको टोल फ्री नम्बर 1660195000 कल गरी हप्ताको 6 दिन नै तपाईँ आफ्नो समस्याहरू बिहानको 11 बजेदेखि दिउँसो 4 बजेसम्म राख्न सक्नुहुन्छ। मोबाइलबाट निम्न कुराहरूको जानकारी लिन सकिन्छ: बाली लगाउने समय र खेती प्रविधि, उन्नत बिउ तथा उपयुक्त जात, मल खादको मात्रा र प्रयोग विधि, रोग तथा किराको पहिचान र व्यवस्थापन, सिंचाई तथा पानी व्यवस्थापन, मौसम तथा मौसम अनुसार खेती गर्ने तरिका, कृषि उपज बजार तथा बजार सम्बन्धी जानकारी, पशुपालन तथा पशुरोग व्यवस्थापनका जानकारी, जैविक तथा एकीकृत किरा व्यवस्थापन सम्बन्धी जानकारी, कृषि कार्यक्रम अनुदान तथा सेवा सम्बन्धी जानकारी, बिउ मल तथा कृषि सामग्री कहाँ पाइन्छ भन्ने जानकारी, खेतमा आएका समस्याहरू समाधानका लागि कृषि प्राविधिकको सल्लाह लिन सकिन्छ।
0: यिनै विषयवस्तुका साथै कार्यक्रम हाम्रो कृषि यति नै। कार्यक्रम बारे सल्लाह, सुझाव, प्रतिक्रिया छन् भने रेडियो कार्यक्रम हाम्रो कृषि सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz लेखी पठाउन सक्नुहुन्छ वा यस एफएमको फेसबुक पेजमा पनि प्रतिक्रिया लेख्न सक्नुहुन्छ। आउने साता हामी फेरि भेट्नेछौ। कार्यक्रम हाम्रो कृषि सुनिदिनु भएकोमा धन्यवाद। साथै प्राविधिक सहयोग गर्ने रत्नापुन र साक्षात्कारकर्ता दमन्ती ठगुनालाई धन्यवाद दिँदै म आकृति भुसाललाई बिदा दिनुहोस्। नमस्कार।

जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको नौ वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं, शुभ दीपावली, नेपाल सम्वत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको नौ वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 0915606141, मोबाइल नम्बर 9842386713।

0: टीकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टीकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
1: असोज मशान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मशान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
0: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मशान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
1: अन्य निकायमा दर्ता भएको र टीकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मशान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
0: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र
1: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
0: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मशान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
1: पौष मशान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाएमा चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मशान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
0: टीकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मशान्तभित्र लेखा परीक्षण र पौष मशान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
1: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउँ।
0: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्नु हुन अनुरोध छ।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली।
2: कामदार आवश्यकता सम्बन्धी सूचना।
3: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
2: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 98541000725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।

0: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
1: मैले त एक पेटी चाउचाउ रु 600 किने।
0: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड, टिकापुर, कैलाली। सञ्चालक प्रदीप बहादुर विष्ट। सम्पर्क नम्बर 9848-40-22-41।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
3: कार्तिक 7 पहिलो शनिबारका दिन आउने भएकाले
2: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
3: डाक्टर आउने दिन कार्तिक 7 पहिलो शनिबार।
2: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर, कैलाली। सम्पर्क नम्बर 9868-0008 र 9825-6777-72।

0: सीतापुर नगरपालिका एक नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
1: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिनभित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
0: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन

0: पालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
1: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा माटो बालुवा गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
0: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं। चौपायालाई छाडा नछोडौं। सड़क छेउमा नबाधौं।
1: एक घर तीन बिरुवा अनिवार्य रोपौं। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
0: आफ्नो नगर सफा सुन्दर बनाउन आ आफ्ना ठाउँबाट लागौं।
1: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-598 सम्पर्क गर्नुहोला।
0: एक नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोश हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाउला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: जान छै उडन चरी बिन्द्रा त भौतारी, आई गयो रेडियो खोल देउडा चौतारी, आई गयो रेडियो खोल देउडा चौतारी।
5: झल्को आउँदो बाह्रै मास दिन काटु म क्यारी, बाटो हेरी बस्याकी छ घर मेरी प्यारी।
4: एकडाली बाजगुर आउँसको, एकडाली साजको, यति सौराई क्या लाग्दो छ परदेशी बाजको, यति सौराई क्या लाग्दो छ परदेशी बाजको।

0: एउटा गीत गाउन्या तमरा हाम्रा गाउँ घरका कुरा हान्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जनभुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247526। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: कस्तो गनाएको, यिनका सन्तानले टोयलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरुन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि।
0: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरुन्त आइहाल्छ नि।
0: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवाको सम्पर्क नम्बर 97-620-20300 हो। अर्को पनि छ 98-65-69-20-26।
3: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97-620-20300 र 98-656-92-026।

0: नमस्ते, मेरो नाम डाक्टर अङ्कित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन्न त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले, यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलरी म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु केही पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला मुखले, त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिममा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नुपर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स चाहिँ एकदम बढी हुन्छ।
1: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: घरबुढी थला पढिन्, उक्तमुलो धामी जाक्री सबै गरिहाले, निकी भइनन्। हवाईजहाज मिलाउन सकिन्थ्यो कि राम्रो अस्पताल उपचार गर्ने थिए।
1: मन्त्रीजी गाउँमा आउँदै हुनुहुन्छ, त्यतिखेर कुरा गरौँला।

0: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारजरानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धाराजरान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुस 1 गतेसम्म संस्थाको कार्यालयमा धाराजरानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुस 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
1: दमकल बिग्रेको सूचना। टिकापुर नगरपालिकाको दमकल बिग्रेर मर्मतको लागि धनगढ़ी लगिएको र मर्मत भएर नआउँदासम्म दमकलका सेवाहरू प्रदान गर्न टिकापुर नगरपालिका असक्षम रहेको सम्पूर्ण सेवाग्राहीमा जानकारी गराउँदछौ। टिकापुर नगरपालिका

0: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बड़ा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 0915606141, मोबाइल नम्बर 98432386713।
1: अरेल्ला सुन चाँदी पसलमा छड्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: अरेल्ला सुन चाँदी पसल, बलभद्र चौक, टिकापुर, एलएन मेडिकल अगाडि, सञ्चालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 98106543।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
2: तपाईँ एक्लो कहाँ छ?

0: सर सोची सकिसक्छ यार, अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
1: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: हेलो
1: साहिल, के छ तिम्रो घरको?
0: ठिक छु, हजुरलाई
1: मलाई साह्रै तिमी याद आउँछ।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महिनाको प्रत्येक शनिबार,
0: र सिटी स्क्यान सेवा
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू या

0: DU, CEONC र बालबालिकाका लागि SNCU सेवा,
1: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे सेवा, ECG, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन CAC सेवा,
0: फार्मासिस्ट द्वारा फार्मेसी सेवा 24 घण्टा,
1: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
0: हिंसा पीड़ितहरूका लागि OCMC सेवा, मेडिको लिगल सेवा,
1: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
0: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
1: जनस्वास्थ्य तर्फ खोप सेवा, ART सेवा, TB लेप्रोसिजिन एक्सपोर्ट सेवा,
0: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको QR कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: त सुरु भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
1: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला।
0: पाइन्छ त दाजु?
1: विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
0: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
1: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
0: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
1: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
2: मंगलेश्वरी पूजन भण्डार, टीकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98-66-27-27-99।
3: टीकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टीकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
4: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
3: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक कर लिई सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
4: अन्य निकायमा दर्ता भएको र टीकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 मात्र वार्षिक व्यवसाय कर लिई व्यवसाय दर्ता गरिनेछ।
3: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र दस्तुर छुट हुनेछ।
4: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
3: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
4: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाए चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
3: टीकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र, लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
4: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउँ।
3: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्नुहुन अनुरोध छ।
4: टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्ष देखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: मनपर्छ भने भगवानलाई पनि मनपर्छ।
1: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेन्स।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
6: ल, यति छिटो आमा बन्न लागेको त?
7: यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन। म त जन्म परे जस्तै लाग्छ।
6: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी। 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
8: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
9: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
10: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

भो महाराज परीक्षित। अब यो श्रीमद भागवत महापुराण को अहिले दशम स्कन्ध को उत्तरार्ध को यस किसिमबाट 51-50 अध्याय को बीच में कति कथा को वर्णन विस्तार गरिन्छ भन्देखि ओम नमो भगवते वासुदेवाय श्री सुको वाच अस्ति प्राप्तिश्च कंसस्य महिषो भरतर्षभ मृत्यु भर्तारे दुखार्थ यर्थुष्म पितृविज्ञान। सुन्नुहोस् महाराज परीक्षित, अब के भएछ भन्नुहोला भने अस्ति र प्राप्ति भन्ने दुईटा राजा कंसका रानीहरू माइती गए। दुःख पाएपछि मान्छे कहाँ जान्छन्? छोरी मान्छे माइती जान्छन्, ओके होइन? माइती जान्छु कहीँ नभए त्यहीँ जान्छु भन्छन्। भन्न त जानु मात्रै हो, भुवा भाउजू लिएर भुवाहरूले उहाँ औल्टो लिएर बसेछ कता जाने, बाबामा भए मात्रै नत्र के खोज फर्कमला भन्नु पर्दैन। त्यसै कारणले यदि भइसकेपछि महाराज अब माइती जाने भनेर अस्ति र प्राप्ति दुईटी रानी गएछन्। गइसकेपछि सरास्त्र पुगे। अब उहाँ पुगिसकेपछि आखिरको बीचमा केलाई आयो छोरी भन्दा मगध देशका राजा जरासन्ध अहिलेको बिहार प्रान्तमा राज्य गर्दथे। मेरो बुबा हाम्रो हातका चुरा फुटे पोते गए, हाम्रा श्रृङ्गार सौभाग्यवती हामी समाप्ति भयौं। हाम्रो पिताजी हाम्रो ज्वाइँलाई साग हजुरका ज्वाइँलाई माऱ्यो कृष्णले भनेपछि तलाई बेको कहाँ कृष्णले मारे जब पर्खेस मैले जब त्यसलाई सिद्ध्याइदिन्छु भन्ने अनुमान गरेर दुई अक्षरणी भने 17 अक्षरणी सैनिकका 23 अक्षरणी सैनिकको साथमा जरासन्ध तयारी भयो। 23 अक्षरणी सैनिकको साथमा जरासन्ध तयारी भयो। अनि भगवान परमात्मा परमेश्वरका प्रतिमा जब राजा कंसास जरासन्ध अगाडि बढ्यो। हरे जरासन्ध राजाको सैनिक हर र जरासन्ध राजाको सैनिक हर र कृष्णपुरी मथुरामा झण्डा

महाराज परीक्षित सुखदेव स्वामी आज्ञा गर्नुभयो र राजा जरा महाराज जरा सन्द नाम गरिएको राजाको यस प्रभावबाट अहिले सवारी भयो र राजा जरा सन्द नाम गरेको राजा यस प्रभावबाट निर्णय गरेर अहिले जरा सन्द राजा यस प्रभावबाट लडाईको निमित्त कम्मर कसिसक्यो भन्ने सम्बन्धको कथा यस अध्यायबाट।

सुन्नभू महाराज परीक्षित तवयो श्रीमत भागवत महाप्राण कथी कथा को वर्णन विस्तार गरिंच भने संकेत मान महाराज परीक्षित लाई सुखदेव स्वामी अब भागवत कथा को प्रवचन को लागी प्रमाण गर्दै हुनुहुन्छ। अब हिजो को कथा को विषय में राजा परीक्षित लाई प्रमाण यथार्थ पक्ष में भगवत भक्ति को यथार्थ प्रमाण गराउँदै हुनुहुन्छ। गरी बक्सो लौत समकादृशी प्रणाली भएर महाराज परीक्षित लाई सुखदेव ले पतबड़ो प्रेम साथ आज्ञा गर्नुभयो भगवान को भजन और मनन कीर्तन ध्यान निधि ध्यास इत्यादि को बारे में लोतराज ने एक दिन के वे भन्नला बड़ो प्रेम पूर्वक भगवान को भजन भो श्रद्धा भो भावुक कथा को प्रवचन को महिमा को वर्णन विस्तार यहाँ मैं बताई सके अब बाकी अंश को लगे तपाई के सुन्न चाहनुहुन्छ सुन्नु भएको थियो। रुक्मिणी नाम गरिएको महारानी कृष्ण भगवान को पहिलो रानी हुनुभयो। उहाँले पुत्र प्राप्ति गर्न साथ ल ठिकै छ भनेर पुत्र प्राप्ति को साथ में तुरन्तै कन पुत्र प्राप्ति भो पुत्र प्राप्ति का लागि झापै समातेर लगेर फाल दियो। शम्बरासुरले त्यो शम्बरासुर नाम गरेको दानवराज त्यो शम्बरासुरले फालिसकेपछि त्यो शम्बरासुरका ले फालेको बच्चालाई माछाले नै लियो। माछालाई माझीले पायो। हेरेर कनक वर्णको श्याम सुन्दर बच्चा देखिसकेपछि धन्य हो भनेकन बडो सम्मान साथ गाएर त्यति बिन्ती गरेर उनीको घरमा पालिएकी रति महारानीको साथमा दुई सम्बन्ध प्रयोजन भएर अन्ततो गत्वा उनको साथमा कार्यक्रमको पूर्ण रफ्तार भयो। महाराज परीक्षित बाँकी अंशको लागि शम्बरासुरका दरबारबाट शम्बरासुरलाई मारेर रतिसँग विवाह गरे। महाराजको सेवारी अहिले बडो प्रेम पूर्वक दरबारमा भइसकेको छ। उनै पुत्रको नाम प्रद्युम्न राजकुमार हो भन्ने समयको कथा यही सध्याबाट। जय बोलो श्रीमद् भागवत महापुराणको। सुन्नुभयो महाराज परीक्षित। यही प्रभावबाट राजा परीक्षितलाई सुखदेवले बताउनु भयो भगवान प्रभु परमात्माको महिमा। अब रानीहरूको मध्येमा एक दिन भगवान प्रभुलाई अचानक एउटा समस्या आयो। कस्तो समस्या आयो प्रभुलाई भन्ने सम्बन्धको बारेमा एक दिन परमात्माको दर्शन भेट गर्नका लागि सत्राजित नामगिरीको राजा आउनु भएको रहेछ। सत्राजित नामगिरीको राजा जब पाल्नु भइसकेपछि सत्राजित नामगिरीको राजाले अनि त्यहाँ देख्नु प्रान्तका लागि सत्राजित राजालाई बडो सम्मान गारतले प्रार्थना गर्यो र भगवान परमात्मा कृष्णले आज्ञा गरिदिनु भयो महाराज सत्राजित केलाई पाल्नु भयो भनेर सोद्धाखेरिमा अरू कुरा केही होइन एउटा कुरा अनुरोध गरौँ भनेर आज्ञा गरिबस्छु के कुरा अनुरोध भनेर सोद्धाखेरि अरू कुरा केही होइन मेरो परमात्मन यदि माथि हजुरको दया भाव हुन्छ भनेदेखि सत्राजित नामगिरीको राजाले आज्ञा गरिबस्छु अरू विषयमा सारा सम्पूर्ण प्रकारबाट सबल छ तर एउटा विषयमा उहाँले के गर्नुभयो भनेदेखि हजुरले के को माला लगाउनु भएको भनिदिनु भयो सत्राजित राजालाई भगवान कृष्णले यो मैले सेमन्तक मणिको माला भन्नुभयो महाराज सत्राजितले प्रभुसँग कृष्णसँग अनि भगवान कृष्णले त्यो माला मलाई दिनुहोस् न भन्नुभयो एकदम त्यत्रो व्यक्तिले बिल्कुल अरू कुरा केही नगरिकन माला दिनुहोस् भनिदिनु भएको थियो। आकाशमा उड भने मान्छु पातलमा बुढ भने मान्छु तर माला चाहिँ दिन्न है भगवान किनभनेदेखि 8,000 तोलाको एक भार हुन्छ प्रत्येक दिन 8 भार सुन दिन्छ कसरी दिम 64,000 तोला सुन एक दिनमा प्राप्त गर्छु यो मणिले दिन्न भनिदिनु भयो। अल नदे नदे रहू भन्नुभयो चुप्प लाग्नु भएको थियो। तर सत्राजित राजाका भाइ प्रसन्नले एक दिन त्यही माला लगाएर शिकार खेल्न भनेर जंगलमा गएको सिम्मले कोपरेर मारेछ बाघले मारिदिएछ त्यो मणि भालुले लगेछ सिम्मलाई मारेर भालुले खेलाइरहेको थियो भालुको दरबारमा कृष्ण भगवानलाई चोरीको अभियोग लायो। त्यस्तै मसँग कृष्णले मणि मागेका मैले नदिएको मेरो भाइलाई एकान्त जग्गामा लगेर मारेर मणि चोरेर लगेछन् कृष्ण त चोरै पो रहेछन् भन्छन् त्यसै ल यसै कारणबाट आफ्नो जब कृष्ण भगवानलाई परेको अवरुद्धको विषयमा भगवान मणि खोज्न सवारी हुनु भालुको दरबारमा जानु मणिको जब यस किसिमबाट परमात्माले भालुसँग लडाई गरिबस्यो 28 दिनका दिनमा भालुले प्रभुलाई चिनेर अनि बिन्ती गर्यो स्वयं परमात्मा पुरुषम पुराणम एकम स्वयं ज्योति अनन्ताद्य माया तनु लोक विमोहनी प्रभु मैले गरिएको अपराधका लागि सारा क्षमा पाऊ यो मैले हजुरलाई कोपरी होला चितोरी होला अन्याय गरी होला यो सारा अपराधको क्षमा गराइ पाऊ प्रभु भनिसकेपछि ल ठिकै छ ल भनेर मणि पनि दियो हजुरलाई म छोरी पनि दिन्छु भनेर भालुको छोरी दियो भगवानलाई। भालुको छोरी कसरी ल्याउने बडो आपत्ति पर्यो र तै पनि दाइजोको लागि भालुको छोरी प्रभुले ल्याउनु भयो र सत्राजित राजाका दरबारमा लगेर त्यो मणि पनि बुझाइदिनु भयो। अनि त्यसदेखि पछाडिबाट त्यो जब सत्राजित राजाले पनि मणि पनि हजुरलाई टक्ने मैले गरेको अन्यायको लागि माफी पाऊ भनेर चरणमा पर्यो। सत्राजित राजाले मणि पनि दिए अनि भालुलाई जको छोरी र जब सत्राजित राजाकी छोरी सत्यभामा लिएर अहिले परमात्मा कृष्णद्वारा बती नगरी सवारी हुनुभयो। दुई चार रानीका साथमा प्रभुको सवारी तर रुक्मिणी महारानीले पछि विरोधाभास गर्दा तिनीहरूको प्रतिमा जय नै भयो। राजा परीक्षित अब तपाईँ के सुन्न चाहनुहुन्छ तर भगवान कृष्णले त्यो मणि चाहिँ अहिले मलाई चाहिँदैन तपाईँको शेष पछि लैजाउँला भनेर छोड्नु भएको थियो। दाजु बलराम सारे रिसराग
देव ईर्षा गर्नुभयो, त्यो ईर्षालाई पूर्ण गर्नका लागि मा फेरि मणि द्वारावतीमा ल्याउने परमात्मा कोशिशमा विचार गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा हे सद्यबाट। जय बलो श्रीमद् भागवतमा प्राणको।

शिन्नुभु महाराज परीक्षित तब जो श्रीमद्भागवत माँ प्राण कति ही कथा को वर्णन विस्तार करी भने देखने संकित मान महाराज परीक्षित लाई सुखदेव बताऊन हुन्छ। अब त्यहाँ देखने प्रांत को लागे लौत सरकार यसै प्रसंग को बीच भगवान ने विविध प्रकार को प्रयोजन गर्दै गर्दै गर्दै जाँदा एक दिन के भय छ भन्नुला भने देखे बलराम जी सारे ऋषराज दीक्ष गर्नुभयो भाई रे मणि पाको दुईटा श्रीमती प्राप्त भइसकेको तर मणि को माला चाहिँ जब भाई ले आफूलाई जब नदिएको कारणले भाई दाई ने रिस गरेको खण्डमा एक दिन अक्रूर कृत प्रमार शतधन्नु मिले चन्द्र राजा सत्राजित नाम गरेको राजालाई मारेर कृष्ण भगवान वारणावत नाम गरेको पुरीमा सवारी भएको बखतमा पञ्च पाण्डवहरूलाई घरमा डडेर मरे भन्ने समाचार पाइसकेपछि हुन त लाको घरमा डडाएको पनि हो रहेछ तर वास्तवमा घटनाको चक्र चाहिँ त्यो भएको होइन। परमात्मा कृष्णको प्रतापबाट मुसाको सहयोगले जब सुरुङ खनेर पञ्च पाण्डवहरू अहिले गंगा द्वारमा निक्लिसकेको अनि आज प्रभु परमात्मा प्रवेश बडा प्रेम साथ श्रद्धा साथ भक्ति साथ सँग आज्ञा गरी बक्स्यो। लौतराजन परीक्षित अत्यन्त रमाइलो साथ सँग परमात्माको प्रार्थना भयो र ध्यान भयो मनन भयो कीर्तन भयो र अनि त्यसदेखि पछाडिबाट सारा सम्पूर्ण जनलाई सत्राजित नामको राजाले जब गएर अक्रूर कृत प्रमाण तीनजना मिलेछन् र उनको हत्या गरेर त्यहाँबाट मणि चोरेर लिएर गएछन् त्यो थाहा पाएपछि भगवान साह्रै दुखी हुनुभयो र सत्यभामा रुँदै जानुभयो अनि त्यसपछिबाट गएर सत्राजित राजाका दरबारमा परमात्मा परमेश्वर पाल्नुभयो मणि रहन्छ काशीमा जानुभयो मणि बाँध्न लागेका रहेछन् एक फड्कामा 400 पुष्प जाने घोडामा चढेर शतधनुले मणि फालेर गयो र अक्रूरको पासमा भगवान परमात्मा पाल्नुभयो तर सत्राजितले मारिदियो मैले यस किसिमबाट शतधनु मारिबक्स्यो। अक्रूर काका तपाईँ जस्तो महानुभावले पनि यो काम गर्ने भन्दा प्रभु जानिन भनेर शरण शिविरमा विन्ती गर्नुभयो अनि त्यो मणि ल्याएर दाजुलाई परमात्माले बुझाउनु भयो आज्ञा गरिबक्स्यो श्रीमन्तक मणिको।

0: मबाट यो कुनै अन्याय भएको छैन भनेर शरणमा विन्ती गर्नुभयो। ल त्यसो भनेदेखि भइगयो भनेर सत्राजित नाम गरिएको राजाका पासबाट ल्याएको मणि दाजुलाई दिनुभयो। त्यो दिनबाट दाजुको चित्त बुझ्यो, कुरा काट्ने कुरा हरायो। लभुत राजन परीक्षित भगवान श्री कृष्ण चन्द्र परमात्मा परमेश्वर अहिले लालबाल सारा सम्पूर्ण परिवारको साथमा बसेर महाराज सबै यस किसिमबाट आठवटा महारानीका साथमा विवाह परमात्माको भयो, जसमध्येमा सूर्यकी छोरी कालिन्दीको साथमा, फुपूकी छोरी मित्रविन्दाको साथमा, सत्या राजा नग्नजित राजाकी छोरी सत्याका साथमा, फुपूकी छोरी भद्राका साथमा र लक्ष्मणको साथ गरिकन प्रभुका जम्मा आठवटा रानी भए। त्यसमध्येमा यति चाहिँ विवाहिता महारानी हुन् भनेर महाराज परीक्षितलाई सुखदेवले सम्बोधन गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा
1: प्राणको।
0: महाराज परीक्षित, अब राजा परीक्षितलाई भगवान परमात्मा कृष्णको प्रतिमा एक दिन समाचार कस्तो आयो भने अदितिको कुण्डल महाराज इन्द्रको छाता भौमासुर नामको दानवले चोरेको छ भन्ने थाहा पाएपछि अहिले अदितिको कुण्डल र महाराज इन्द्रको छाता लिन भगवान प्रभु सवारी भई बसेको छ। प्रागज्योतिपुरमा किल्ला तोडेर त्यसको भौमासुरलाई मारेर त्यसको छोरो भगदत्त पनि सिद्ध्याउन आँटी बसेको थियो। भगवान क्षमा राखी बक्सु शिशुर, नमारिदिनुहोस् भनेर विन्ती गरिसकेपछि ल ठिकै छ भनेकन अहिले सरासरकन प्रागज्योति नामगिरीका पुरीमा पाल्नुभयो र प्रागज्योति नामगिरीको पुरीमा गएर सारा काम प्रभुले पूर्ण गराइबक्स्यो। त प्रागज्योति पुरीको कार्यक्रम परिपूर्ण गरिबक्सेपछि प्रागज्योति नामगिरीको पुरीबाट भगवानको सवारी भयो। त प्रागज्योति नामगिरीको पुरीमा अहिले परमात्मा परमेश्वर बडा गम्भीर वाणीमा ध्यान मनन कीर्तन गरेर त्यसका सम्पूर्ण जब किल्ला तोडेर त्यसको छोरो भगदत्त मार्न आँट्दाखेरिमा पृथ्वीले प्रार्थना गर्नुभयो र त्यहाँबाट प्रभुले म 16,000 वटा कन्या थोनामा राखेको रहेछ, भौमासुरले 20,000 रोटी बनाएपछि बिहा गर्छु भनेर अब तिमीहरू तुरन्त जाऊ भन्नुभएको थियो भगवान। हामीहरू हजुर बाटो उद्धार भएको कारणले हामीहरू कहाँ जाने हामी जानेनौ। यसरी प्रार्थना गरिसकेपछि लौ त अब कहाँ जान्छौ भन्दा हजुरसँगै भनेको हुनाले 16,000 त्यहाँबाट ल्याइबक्सु नरकासुरलाई मारेर 100 वटी ल्याउनु भयो। अहिले भगवानका जम्मा 16,108 वटा रानी भए, जसमध्येमा साइली रानी सत्य भामालाई लिएर परमात्मा स्वर्ग सवारी हुनुभयो। महाराज इन्द्रले सम्मान गरे भगवानले भन्नुभयो यो मणिको मा जब यो पारिजात मलाई दिनु पर्यो भनेर महारानीले सत्यभामाले पारिजातमा लोभिनु हो अनि पारिजात स्वर्गमा थापित भएको त यो त रत्न हो, यो दिन हुँदैन भनेर यसको गरिमा बिग्रन्छ भन्नुभयो राजा इन्द्रले। हुँदैन लानुपर्छ भनेर दुईपट्टिबाट झगडा आउँदा भगवान कृष्णले पनि भो भो भन्दै हुनुहुन्थ्यो। पहिला पत्नीलाई, पछि जिग्रह गर्दा फेरि महाराज इन्द्रसँग माग्नुभयो, विरोध भयो। अन्तत गत्वा इन्द्र नामको राजासँग भगवानले लडाई गरेर मणि ल्याउनमा पारिजात सवारी लिएर आइबक्स्यो। हजुरको पाला भरलाई मात्रै पारिजात रहोस् प्रभु, हजुरको पाला पछाडि चाहिँ ल्याइदिनुहोस् भनेर इन्द्र महाराज भने ब्रह्माजीसँग प्रार्थना गर्नुभयो कृष्ण भगवानसँग। ल ठिक छ भनेर अहिले जेठी रानी माइली रानी समेत सारा 16,108 वटा मध्येमा साइली रानीलाई मात्रै सत्यभामालाई मात्रै पारिजात पनि ल्याइदिने, स्वर्ग पनि लैजाने। उनका बगैँचामा पारिजात रोपेको कारणले सौता जति रिसाउन लागे, कसै कि नभए कि साइली सँगै गाकी मिठो मिठो खाकी पारिजात उसैले ल्याएर रोपेकी, यो घरमा जे पनि हुन्छ मन परेपछि भगवान बहन खप्न छैन अब कहाँ जाने, यो साराले यसरी विरोध गरे। त्यसै बेलामा भगवान परमात्मा परमेश्वरका उपरमा 16,108 वटा रानी विन्ती गर्दछन्। 16,108 सहर घन 16,108

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम एक सय एक मेगाहर्ज
1: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टिकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
2: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
1: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
2: अन्य निकायमा दर्ता भएको र टिकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
1: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र
2: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
1: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
2: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाएमा चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
1: टिकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
2: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउँ।
1: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्नुहुन अनुरोध छ।
2: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
3: दाजु, विवाहको तयारी त सुरु भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
4: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला।
3: विवाह
4: तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
3: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
4: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
3: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
4: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एकपटक आउनुहोस्।
5: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, सञ्चालक छतराज उपाध्याय, सम्पर्क नम्बर 9866271979।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्ष सम्म फ्री सर्भिसिङ अथवा 5 वर्ष सम्म AMC र होन्डाका साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गई श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 091-560-641, मोबाइल नम्बर 98-432-86-713।

समुन्न समाजका लागि समावेशी आवाज सामुदा रेडियो टिकापु एफएम 100 MHz हरेक हप्ताको आइतबार बिहान 5:30 देखि 5:50 प्रसारण हुने आध्यात्मिक जागरण कार्यक्रम सुनिरहनु भएका आदरणीय श्रोता मित्रलाई म धन्ना साईको तर्फबाट हार्दिक स्वागत साथै ख्रिष्टीय अभिवादन जय मसीह तथा नमस्कार छ। आदरणीय श्रोता मित्र, यस कार्यक्रममा विभिन्न मण्डलीका पास्टर तथा अगुवाजीहरूबाट बाइबलले आध्यात्मिक प्रवचनका साथै सुमधुर भजन क्रोस प्रस्तुत गर्ने गरिन्छ। यसै क्रममा आजको यस कार्यक्रमको शुरूआत गरौं एउटा भजनबाट।

0: यसै क्रम आदरणीय श्रोता मित्र, यो भजन गीतपछि अबको समय रहेको छ बाइबल प्रवचनको र आजको वक्ता हुनुहुन्छ टिकापुर नगर खिस्टी एकता समाज कार्यालयका सल्लाहकार सँगै अल्फा सामुदायिक चर्चका वरिष्ठ पास्टर मोहन प्रसाद शर्मा आजको वक्ता हुनुहुन्छ।
1: धन्यवाद धनराज भाइ, जय जयकार गर्छौं हामी परमेश्वर पिताको र विशेष गरेर हितोपदेशको पुस्तक राजा सोलोमन दाउदको छोराले लेख्नुभएको कुरा हामी वाचन गर्न गइरहेका छौं। प्रस्तावनामा के छ भने उद्देश्य र विषय, दाउदका छोरा इजरायलका राजा सोलोमनका हितोपदेश, जसद्वारा मानिसहरूले बुद्धि र अनुशासन प्राप्त गर्नेछन्, अन्तर्राष्ट्रियका कुराहरू बुझ्नेछन्, अन्तर्दृष्टिका कुराहरू बुझ्नेछन्, एक अनुशासित र विवेकी जीवन जिउनेछन्, सोझाहरू विवेकशील बन्नेछन्, जवानहरूले ज्ञान र बुद्धि प्राप्त गर्नेछन्, बुद्धिमानले सुनुन् र तिनीहरूको ज्ञान बढ़ोस् र विवेकशील व्यक्तिलाई अगुवाई मिलोस्, जसद्वारा हितोपदेश र दृष्टान्तहरू बुद्धिमानको आह्वान र रहस्यको कुराहरू तिमीहरूले बुझुन्। परमप्रभुको भय नै ज्ञानको शुरू हो, तर मूर्खले बुद्धि र अनुशासनलाई तुच्छ ठान्दछ। हे मेरो छोरा, आफ्नो बुवाको आदेश सुन र आफ्नो आमाको शिक्षा नत्याग, कि तेरो शिरमा शोभाको मुकुट र तेरो गलामा सम्मानको हार हुनेछ। हे मेरो छोरा, यदि तिमीहरूले पापीहरूले तलाई बहकाउन खोजे भने तिनीहरूको बहकाउमा नलागौ। तिनीहरू भन्लान्, आऊ हामीसँग कसैको रक्तपात गर्न ढुकी बसौं, कुनै निर्दोषलाई लुट्न ढुकी बसौं। चिहानले चिल्ले जै निले जै र गहिरो भडकालोमा परि त्यसको पीडमा पुग्नेहरूलाई झै हामी तिनीहरूलाई पुरै जिउँदै निलौ। हामी सबै किसिमका बहुमूल्य थोकहरू लिनेछौ र लुटका माल सामानले हाम्रा घर भर्नेछौ। तिमी हामी सँगै साझेदार हौ र हामी लुटको थैलोबाट बाँड्नेछौ। हे मेरो छोरा, तिनीहरूसँग नजा, तिनीहरूको मार्गमा पाइलै नराख, किनकि तिनीहरूका पाइला पाप गर्न हतारिन्छन्। तिनीहरू रक्तपात गर्न आतुरी गर्छन्। सबै पक्षीहरूका नजरको सामु जाल फैलाउनु कति व्यर्थ। ती मानिसहरू आफ्नै रगतको लागि ढुकिरहन्छन्, तिनीहरू आफै जाकिन ढुकिरहन्छन्। बैमानीहरूसित कमाउन पट्टी लाग्नेहरू सबैको अन्त्य यस किसिमले हुन्छ। यसरी धन आर्जन गर्नेको जीवन त्यसैले छिनेर लैजान्छ। बुद्धिको तिरस्कार विरूद्ध चेतावनी, बुद्धि सड़कहरूमा चर्को स्वरले कराउँछ, त्यसले आफ्नो आवाज बजारहरूमा उचाल्छ। हेल चेक्राईले भरिएका गालिलहरूका पर्खालहरूमाथि त्यो चिच्याउँछ, शहरका मूल ढोकाहरूमा यसरी त्यसले भाषण गर्छ। हे निर्बुद्धि हो, कहिलेसम्म तिमीहरू आफ्नो बुद्धिहीन मार्गलाई प्रेम गरिरहनेछौ? कहिलेसम्म तिमीहरू उडाउनेहरू खिल्ली उडाइरहनेछौ? मग्न भइरहने र मूर्खहरूले ज्ञानलाई घृणा गर्दै रहने। यदि मेरो हक्की तिमीहरूकोले ग्रहण गरेका भए, म आफ्नो हृदयका कुराहरू तिमीहरूसँग पोख्ने थिए र मेरा विचारहरू तिमीहरूलाई थाहा पाउने थिए, तर मैले बोलाउँदा तिमीहरूले इन्कार गरेका हुनाले, मैले आफ्नो हात फैलाउँदा कसैले ध्यान नदिएका हुनाले, मेरा सबै अर्थीहरू तिमीहरूले व्यवस्था गरेका हुनाले र मेरो हप्की ग्रहण नगरेका हुनाले तिमीहरूलाई आपत्ति आइपर्ला। म हाँस्ने छु, विपत्तिले तिमीहरूलाई छोप्दा म खिल्ली उडाउने छु। आमेन।
0: आदरणीय श्रोताहरू, अहिले हामीले बाइबल खण्डबाट प्रवचन सुनेका छौं। म यसको लागि आजको वक्ताजूलाई धेरै धन्यवाद दिन चाहन्छु। हवस् त आदरणीय श्रोता मित्र, आजलाई कार्यक्रम यति नै, अर्को हप्ता फेरि भेट्ने आशा गर्दै यसपछि यहाँले भजन सुन्दै गर्नुहोला। म प्रस्तुता धनसाई बिदा हुन्छु। यहाँको आजको दिन आशिषमय रहोस्। धन्यवाद।